दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% इएमआई नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। बजारमा उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्न पाइने भएको छ। दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्ने व्यवस्था गर्ने तयारी गरिएको हो। कटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका विभिन्न 6 स्थानबाट उपभोक्ताले ग्यास सिलिण्डर साट्न सक्ने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
3: सरकारले 8 देखि 11 असोजसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित स्थानीय तहलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोर्खा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद संकटग्रस्त घोषणा गरेको हो।
2: नेपाल सरकारले नागरिकलाई चाडपर्वको समयमा सहज, सुरक्षित र भयमुक्त वातावरण सृजना गर्न तथा प्रशासनिक सेवालाई थप पारदर्शी र प्रविधि मैत्री बनाउन सबै निकायलाई क्रियाशील गराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले शुक्रबारको साप्ताहिक प्रेस ब्रिफिङमा आसन्न चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन र शान्ति सुरक्षालाई प्रभावकारी बनाउने विषय प्राथमिकतामा रहेको जानकारी दिएको छ। चाडपर्वमा अत्याधिक चाप हुने क्षेत्रमा शान्ति सुरक्षा, सवारी साधनको प्राविधिक परीक्षण, भाड़ादर अनुगमन, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको कड़ाईका साथ पालना गराउने व्यवस्था समेत मिलाइएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे गृह कार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लुकबहादुर पौडेल छेत्रीले गृह कार्य भइरहेको जानकारी दिनुभयो। नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता छेत्रीको भनाई छ।
2: पार्टीबाट कार्यभारमा परेका नेताहरूसँग मिलेर छुट्टै समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेका वरिष्ठ नेता झलनाथ खनालमाथि नेपाली कम्युनिष्ट पार्टी नेकपाले तत्काल कार्यवाही नगर्ने भएको छ। खनालको धारणा सुनेपछि मात्रै आवश्यक निर्णय लिने निष्कर्षमा पार्टी पुगेको छ। शुक्रबार पेरिस डाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकमा खनालको अनुपस्थितिबारे छलफल भएको थियो। अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेको जानकारी खनालले गराएको बैठकमा बताइएको छ। उनको विषयमा अर्को बैठकबाट निर्णय गरिने समेत बताइएको छ।
3: मलेसिया सरकारले श्रमिकको न्यूनतम तलब 2,000 रिंगिट बनाउने भएको छ। जून 2027 श्रमिकले न्यूनतम तलब 2,000 रिंगिट पाउने प्रधानमन्त्री दत्तुक श्री अनवर इब्राहिमले बताएका छन्। मलेसियामा यसअघि न्यूनतम तलब 1,700 रिंगिट थियो। तलब बढ़ाउने निर्णयबाट 40 लाख भन्दा बढ़ी श्रमिक लाभान्वित हुने मलेसिया सरकारले जनाएको छ।
2: कास्कीको पोखरा महानगरपालिका 28 ओखले स्थित भीरमा हिजो बिहान स्कूल बस दुर्घटना हुँदा 4 विद्यार्थी र 1 स्थानीयवासीको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति समेत गठन गरेको छ। करिब 6:30 बजेतिर माछ थानाबाट कालिका इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थी लिएर जाँदै गरेको गदुई खत 1417 नम्बरको बस ओखलेको भीरमा दुर्घटनामा परेको थियो।

0: एकमात्र डीटीएच सेवा डिस्क हो, डिस्क हो, खुशी को कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनाऊ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। साउदी अरबको रियाद विमानस्थलमा हुथी समूहले आक्रमण गर्दा तीनजनाको मृत्यु भएको छ। साउदी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार आक्रमणमा केही व्यक्ति घाइते भएका छन्।
3: अब खेल खबर। सरकारले जापानको आइची नागायोमा भएको विश्व संस्करणको एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। मन्त्री परिषद बैठकले खेलाड़ी प्रशिक्षक र व्यवस्थापनलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको हो। एसियाडमा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाड़ी तेन्जिङ शेर्पाले काँस्य पदक जितेका थिए। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। राष्ट्रिय खेलकुद विकास नियमावली 1979 ओलम्पिक एसियाली खेलकुद जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाड़ीले पाउने पुरस्कारको व्यवस्था छ।
2: अब विचार विश्लेषणको पालो। मासुमा आत्मनिर्भरताको सवाल शीर्षकमा स्वादेशमणि पोखरेलको विचार कान्तिपुरमा छापिएको छ। नेपालमा खसी बोका
4: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557।
7: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुफद मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423189।
10: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
11: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: आजा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईँलाई हार्दिक स्वागत छ।
12: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असो 24 गते शनिबार, अक्टोबर 10 तारीक सन् 2026, नेपाल सम्बत 1146, असो कृष्ण पक्षको औंसी तिथि, विश्व मानसिक स्वास्थ्य दिवस।
12: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: तादिङको गलौदीमा सड़क भाँसिँदा सयौं यात्रुहरू अल्पत्र, आज दिउँसोसम्म सड़क खुलाउने तयारी। बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा, हेटौँडा काठमाडौँ सड़क खण्डमा
13: आलो पालो प्रणाली लागू।
12: कांग्रेस सभापतिमा गगन थापा विजयी अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने। मनोनित मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन। नेकपाले दुई महिने राष्ट्रिय अभियान चलाउने।
13: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत। तीन तहकै समन्वयमा आपूर्ति सहज बनाइने। मौसम फेरिँदै जाँदा बालबालिका र वृद्ध वृद्धमा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह।
12: यस वर्षको नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान। मध्य पूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव। चीन र युरोपेली संघ बीच सवारी साधन र दुर्लभ खनिजको व्यापार बारे सहमति।
13: र जापानमा सम्पन्न 20 औं एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने। पारा एसियाड खेल्ने नेपाली टोलीको विदाई। 8 खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा। सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा।
14: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: साझा खबरको शुरूमा धादिङको गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको प्रसंग।
12: पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आवागमन अवरूद्ध भएको छ। हिजो सड़क भाँसिएपछि बेलुकादेखि सम्पूर्ण यातायातका साधनहरू रोकिएको प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेले बताउनु भएको छ। सड़क भाँसेसँगै त्यस क्षेत्रमा सयौं यात्रुहरू अल्पत्र परेका छन्। सड़कको बीच भागमा चिरा परेर भाँसिएपछि सवारी साधनहरू रोकिएको हो। त्यस्तै आज बिहानदेखि नै काठमाडौँ लगायत उपत्यका सहित देशभरमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती गण्डकी तराई क्षेत्रमा लुम्बिनी कर्णाली सुदूरपश्चिम पहाड़ी र हिमाली भूभागका केही स्थानहरूमा पानी परिरहेको मौसम विभागले जनाएको हो। यस्ता पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै हेटौड़ा काठमाण्डु सड़क खण्डमा आलो पालो प्रणाली लागू गरिएको छ। काठमाण्डु सड़क खण्डमा पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमनलाई व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको हो। प्रशासकीय अधिकारी सन्तोष सुविदीले मुगलिङ काठमाण्डु सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सवारी साधनहरू बढ़ने भन्दै चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलो पालो प्रणाली लागू गरिएको जानकारी दिनुभएको छ। हेटौडाबाट काठमाण्डुतर्फ जाने सवारी साधनलाई भोलि बिहान साधनलाई आजदेखि 5 बजेदेखि 3 बजेसम्म र बिहान 2 बजेदेखि 5 बजेसम्म र दिउँसो 3 बजेदेखि 6 बजेसम्म सञ्चालन गर्ने गरी आलो पालो प्रणाली शुरू गरिएको छ। त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सवारी सञ्चालन हुनेछन्। त्यस्तै काठमाडौँ हेटौडातर्फ आउने सवारी साधनलाई भने साँझ 6:30 बजेदेखि राति 11 बजेसम्म सञ्चालन गर्न दिइनेछ। असोज 24 गते बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र राति 10 बजेदेखि असोज 25 गते बिहान 1 बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको प्रशासनले जनाएको छ। त्यस्तै दिउँसो 2:00 देखि साँझ 7 बजेसम्म पनि काठमाडौँबाट हेटौडातर्फ सवारी साधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुविधाले बताउनु भएको छ। त्रिभुवन राजपथमा 11 मिटर लम्बाईसम्मका यात्रु वाहक सवारी साधनलाई मात्रै सञ्चालन अनुमति दिएको छ। त्यस्तै 10 चक्का भन्दा बढ़ी भएका तथा 15 टन भन्दा बढ़ी भार बोकेका मालवाहक सवारी साधनलाई पनि उक्त सड़क खण्ड प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मुक्लिन काठमाण्डु सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ़ने भएकाले आवागमन व्यवस्थापनका लागि तत्काल निर्णय गरिने समेत बताउनु भएको छ। यसै कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाण्डु जाने मार्गमा सानो सवारी साधनका लागि आलो पालो समय लागू गरिएको छैन। जिल्ला प्रशासन कार्यालयले लागू यात्रु तथा सवारी चालकलाई निर्धारित समय तालिका पालना गर्न समेत आग्रह गरिएको छ। त्यस्तै ट्राफिक प्रहरी र प्रहरीलाई जानकारी गराएर मात्रै यात्रा गर्न प्रहरले आग्रह गरेको छ। ट्राफिक प्रहरले 103 र नेपाल प्रहरले 100 नम्बरमा फोन गरेर र बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको हो।
13: सरकारले दुई जल विद्युत आयोजनाका लागि 21 अर्ब भन्दा बढ़ी लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको लगानी बोर्डको 68 औं बैठकले दुईवटा जलाशयुक्त जलविद्युत परियोजनामा 21 अर्ब 17 करोड़ रूपियाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले 10 अर्ब 75 करोड़ लाख 97 हजार रूपियाँ लागतको नारखोला अर्ध जलाशयुक्त जलविद्युत परियोजना र 10 अर्ब 42 करोड़ 33 लाख रूपियाँ लागतको सानो भेरी अर्ध जलाशयुक्त परियोजनालाई स्वीकृत गरेको हो। यसैबीच सरकारले चाडपर्वको बेलामा नागरिकले अत्यावश्यक सामग्री अभाव हुन नदिने गरी गृह कार्य थालेको छ। त्यसका लागि सरकारले संघ प्रदेश र स्थानीय तहका सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै नियमित तथा आकस्मिक बजार अनुगमनलाई तीव्रता दिने भएको छ। चाडपर्व र विपद पश्चातको अवस्थामा आपूर्ति श्रृंखलामा पर्न सक्ने सम्भावित दबावलाई दृष्टिगत गरी अत्यावश्यक खाद्य वस्तु, खाना पकाउने ग्यास, इन्धन, औषधि तथा दैनिक उपभोग्य वस्तुको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप तीव्रता दिने सरकारले तयारी गरेको छ।
12: अब राजनैतिक प्रसंग। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। काठमाडौँमा भएको कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आगामी 4 वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापति बन्नुभएको हो। बिहानै मात्रै मत परिणाम सार्वजनिक गरिएको हो। निर्वाचन समितिको नतिजा अनुसार कुल 7317 मतदाता रहेकोमा 7039 मत खसेको थियो भने 54 मत बदर भएको थियो। खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले 6584 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने 375 मत प्राप्त गर्नुभएको थियो। थापाले खड्गी भन्दा 6209 मत प्राप्त गर्दै भारी मतान्तरले विजयी हुनुभएको छ। यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्य समितिको असहमतिका बीचमा विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्य समिति चयन भएको थियो। त्यही कार्य समितिले 15 महाधिवेशन गरेको हो। आज अन्य पदाधिकारीहरूको मतगणना पनि शुरू हुने निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा हिजो बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान संचालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तह प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारीका लागि पनि राष्ट्रिय जागरण अभियान संचालन गर्ने कार्यविधि तयार गरिएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो।
15: 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछौँ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौँ र मंसिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने। यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
13: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्णयमाथि पुनः प्रश्न उठ्न थालेको छ। मनोनयनमा योग्यता, अनुभव र योगदानको मापदण्ड पालना नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। हिजो बसेको स्थायी समिति बैठकमा चर्को बहस भएको छ। नेताहरूले मनोनयनको श्रृंखलामा लगाम लगाउन मापदण्ड तय गर्नुपर्ने माग गरेपछि बैठकको एजेण्डा भन्दा मनोनयनकै विषयमा छलफल केन्द्रित भएको हो। परामर्श र गृह कार्य बिना नै अध्यक्ष ओलीको प्रस्तावमा पार्टी बैठकहरूबाट मनोनयनको श्रृंखला अगाडि बढ़ेको भन्दै नेताहरूले सन्तुष्टि जनाएका हुन्। बैठकमा स्थायी समिति र पोलिट ब्यूरो गठन बारेमा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन, केन्द्रीय सल्लाहकार परिषद गठन र कार्यविभाजन लगायतका विषयका एजेण्डा छन्। तर एजेण्डामा प्रवेश गर्नु अघि नै स्थायी समितिका नेताहरूको मापदण्ड बनाएर प्रस्ताव अगाडि बढ़ाउनुपर्ने धारणा आएको हो। उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुवन्त, महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराई सहितका नेताहरूले लगातार यही धारणा राखेपछि बैठक एजेण्डा केन्द्रित छलफलमा प्रवेश गर्न सकेन। आज दिउँसो 1 बजे पुनः बैठक बस्ने भएको छ।
12: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिदा बालबालिका र वृद्धवृद्धामा देखिने स्वास्थ्य जोखिम
16: हामीले सिधै इमर्जेन्सीबाट आईसीयूमा लानुपर्ने हुन्छ। किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनु भयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
13: एआईजी दाहाललाई सेवाबाट हटाइयो, युवालाई नवप्रजन्ममा जोड्ने वातावरण बनाउने लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
18: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
17: ओहो, तिमी त घरको खाने भएछौ नि।
19: के को सरसल्लाह हो दुईजनाको?
18: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
19: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
17: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
19: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
20: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
21: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
22: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
23: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
21: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।

0: र पोखरेलले लेख्नु भएको छ, पूर्व न्यायाधीश सुलेन्द्र शमशेर जबराको मोबाइल जाँचबाट खुलेको इनम सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी, राजनैतिक व्यक्ति र थुनामा रहेका व्यापारीसम्म संवेदनशील सूचना चुहावट र न्यायिक सेटिङको आशंकामा अनुसन्धान चल्दै शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै चाडपर्व सँगै बढ़्यो महँगी फितलो सरकारी नियमन शीर्षकमा सुदिल पोखरेलले लेख्नु भएको खबर भित्रपृष्ठमा प्रकाशित छ। चाडपर्व नजिकैसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढ़ेको छ। सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाव बढ़ेको व्यवसायी तथा उपभोक्ताले बताउँदै आएका छन्। त्यस्तै भित्रपृष्ठमा ठेक्कापट्टाको ई भिटिङ रोकिएपछि हार्ड कपी बुझाउने व्यवस्था मौलायो मिलेमत्तो शीर्षकको खबर पनि प्रकाशित छ। यो खबरलाई घनश्याम गौतम, सन्तोष महतारा, महेश केसी र विमल खतिवड़ाले लेख्नु भएको छ। त्यस्तै गरी नयाँ पत्रिकाको भित्रपृष्ठमा दशैं अघि उखु किसानले 1.5 अर्ब तरकारी सरकारी अनुदान पाउने शीर्षकको खबर पनि प्रकाशित छ। गत आर्थिक वर्षमा उखु क्रसिङ गरेका किसानले मिलबाट प्रति क्विन्टल 620 रूपियाँका दरले पैसा बुझाइसके। सरकारी अनुदान बापतको प्रति क्विन्टल 70 रूपियाँ किसानको निकासाको तयारीमा छ। त्यस्तै नगते बालीमा सूचीकृत भए पनि उखु किसानले लागत अनुसार मूल्य नपाएको गुनासो गर्दै आएपछि उत्पादन घट्ने अनुमान गरिएको छ, जसकारण उत्पादनमा ह्रास आइरहेको कृषि मन्त्रालयको तथ्याङ्कमा छ। मन्त्रालयले प्रकाशित गरेको 3 वर्ष यताको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2079-80 3,30,000 टन उखु उत्पादन भएको थियो। त्यसपछि 2 वर्ष भने उत्पादनमा गिरावट आएको छ। आर्थिक वर्ष 2080-81 27,60,000 टन र आर्थिक वर्ष 2081-82 26,94,000 टन उखु उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 पनि देशभर करिब 27,00,000 टन उखु उत्पादन भएको मन्त्रालयले जनाएको छ। त्यस्तै दशैंको मुखमा फेरि राजमार्ग अवरूद्ध शीर्षकको खबर छ। त्यस्तै मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि शीर्षकको अर्को खबर छ भने भोलिबाट उपत्यकामा 6 स्थानमा ग्यास सिलिण्डर साटिने शीर्षकको अर्को खबर छ। भोलि आइतबारबाट काठमाडौँ उपत्यकाका विभिन्न 6 स्थानमा एकीकृत बिक्री केन्द्र मार्फत जुनसुकै कम्पनीको खाली सिलिण्डर लगेर ग्यास पाइने भएको छ। जसै अगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगीले उपभोक्तासँग भएका खाली सिलिण्डर साट्ने व्यवस्था मिलाएका हुन्। त्यस्तै विपद बीच विदेशी पर्यटक आगमनमा सुधार शीर्षकको खबर पनि नयाँ पत्रिकाको भित्री पृष्ठमा प्रकाशित छ।
1: यसैबीच अन्नपूर्ण दैनिकको पहिलो पृष्ठमा एआईजी दाहाल सेवाबाट बर्खास्त, सुरक्षा विज्ञ भन्छन् कमजोरी के हो सरकारले स्पष्ट पार्नु पर्यो शीर्षकमा खबर लेखिएको छ। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीधर दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। पदीय आचरण विपरीत कार्य गरेको र अनुशासनहीनता प्रदर्शन गरेको अभियोगमा गृह मन्त्रालयले उहाँलाई सेवाबाट हटाएको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले एआईजी दाहाललाई आचरण सम्बन्धी नियमहरू पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको र नेपाल सरकार एवं आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्याएको कसुरमा बर्खास्त गरिएको स्पष्ट पारिएको छ। यसैबीच गोर्खापत्र दैनिकमा पहिलो पृष्ठमा युवालाई नवप्रवर्तनमा जोड्ने वातावरण बन्ने छ, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनु भएको छ भने विश्व बैंकसँग सम्झौता गर्न स्वीकृत एसियाली खेलकुदका विजेतालाई पुरस्कार गरिने लगायतका खबरहरू पनि लेखिएका छन्। सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेकको लागि एउटा कोष अर्थात फण्डको म्यानेजमेन्ट गर्ने विषयमा पनि हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा रमेश धमला लेख्नुहुन्छ, सुन तस्करीमा चिनिया नयाँ समूह, 21 किलो 750 ग्राम सुनसहित 3 जना बडानेली कण्ठबाट पक्राउ गरिएको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी दरखास्त दशैंको मुखमा उपभोक्तालाई 50% मूल्य वृद्धि हुन सक्ने, मधुजंग पाण्डेले नागरिक दैनिककै पहिलो पृष्ठमा खबर लेख्नु भएको छ भने दोलखाका चौतारीहरू मासिए शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर लेखिएको छ। कुनै दिन उकाली ओह्राली गर्दा आराम गर्ने र शीतल हावा लिने चौतारी मासिँदै गएकोले दोलखाका नागरिकहरू चिन्तित भएका छन्। विकास विस्तारसँगै चौतारी तथा आफ्ना पूर्वाधार र सांस्कृतिक सम्पदाहरू विनाश भइरहेका छन्। सड़क पहिरो ल्याउने खालका भएका छन्, यसले गर्दाखेरि विकास निर्माणमा ध्यान दिनुपर्ने उनीहरूले बताएका छन्। त्यस्तै गरी बेत्रावतीमा बेली ब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको प्रसंग गोर्खापत्र दैनिकको

0: मैत्री पृष्ठमा लेखिएको छ भने 15 महिनापछि आयोजना निर्माण सुचारू, यो खबर पनि दोलखाको रोलवाङ खोला जलविद्युत आयोजनाको रहेको छ र नगरकोट क्षेत्रमा जग्गाको रेखाङ्कनको प्रसंग पनि गोर्खापत्र दैनिकले उठाएको छ। पर्यटकीय क्षेत्र नगरकोट तथा आसपासका क्षेत्रमा अनियन्त्रित भौतिक संरचना निर्माण भइरहेका छन्, त्यसलाई नियन्त्रण गर्नको लागि मापदण्ड अनुसार रेखाङ्कन गरिँदैछ।
1: साझा खबरमा अब विदेशका खबर। सन् 2026 नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानून र शान्ति प्रवर्धनमा योगदान पुर्याएको भन्दै नबी पिल्लेलाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय कानूनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै पिल्लेलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो। दक्षिण अफ्रिकी मुलुकी पिल्लेले मानव अधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको रूपमा काम गर्दै आउनु भएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्व युद्ध अन्त्यका लागि सहयोग गर्न तयार रहेको बताउनु भएको छ। उहाँले क्षेत्रीय शिखर सम्मेलन अघि इरानी राष्ट्रपतिसँगको भेटमा यस्तो प्रस्ताव गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पुटिनले अमेरिका र इजरायलले फेब्रुअरी 28 आक्रमण शुरू गरे यता इरानले युद्ध अन्त्यका लागि वास्तविक प्रयास गरिरहेको समेत बताउनु भएको थियो र चीन र युरोपेली संघबीच भएको व्यापार वार्तामा हाइब्रिड सवारी साधनबारे समझदारी बनेको छ। दुवै बीच वाणिज्य प्रमुखले वार्ता टुंग्याउँदै संवादलाई बलियो बनाउने सहमति जनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपेली संघका प्रतिनिधि र चीनका प्रतिनिधिहरू बीच हाइब्रिड कारको कम्पनी मूल्य प्रतिबद्धता सम्बन्धी प्रक्रिया पालना गर्ने सहमति भएको समेत विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। सरकारले जापानमा भएको 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ। खेलकुदका महिला कबड्डी र कराते खेलका खेलाड़ीले काँस्य जितेका थिए, त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। त्यसै गरी जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने टोलीलाई हिजो विदाई गरिएको छ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहता र राखेपका सदस्य मोनिलाले विदाई गर्नुभएको हो र नेपालमा रग्बीको विकास र खेल प्रवर्धन गर्ने उद्देश्यसहित एभरेस्ट रग्बी लेगेसी अभियान घोषणा गरिएको छ। हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट अन्तर्गत प्ले रग्बी नेपालले यो खेलको आयोजना गर्ने भएको हो।
1: मौसम फेरिँदै गर्दा विभिन्न रोगको जोखिम बढ़न सक्ने भएकाले सचेत रहन चिकित्सकको आग्रह। कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
6: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
5: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दरभाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
7: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब मौसम फेरबदलमा सम्भावित रोगको जोखिमको कुरा। मौसम फेरिँदै गर्दा विभिन्न संक्रामक रोगको जोखिम बढ़न थालेको छ। पानी परेसँगै चिसो बढ़दै जाँदा बालबालिका र वृद्धवृद्धा थप प्रभावित हुने चिकित्सकको भनाइ छ। मौसम फेरिने क्रममा बढ़ने स्वास्थ्य जोखिमबाट कसरी बस्ने हामीले कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौं।
9: खासै साधारण रुगाको के हुन्छ, भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन, तर पेनिक भइसक्या हुन्छ उसले घर परिवार या कतै बाहिर कसैले तर्साइदिया हुन्छ, ए तिमीलाई निमोनिया भयो अब बाँच्दैन, निमोनिया भएपछि ऊ पेनिक भएर आउँछ। हामीले होइन हजुर यो अस्ति खानुहोस् ठिक हुन्छ भने, नै डक्टर मलाई त एकदमै गाह्रो भयो, मलाई त भर्ना गरिदिनुहोस्। सो हामीले दुईटै पाटोलाई हेर्नुपर्छ। हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ, हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर सुगर टेम्परेचर यिनीहरू हेर्छौँ, उहाँलाई कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ, उहाँले खाइरहेको औषधिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ, अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ, ओके उहाँलाई अब सम्भावित खतराहरू के हुन सक्छ त, कि हामीले औषधि दिएर घरमा पठाउन मिल्छ या हामीले भर्ना गर्ने र। अब यसमा हामीले के बुझ्नुपर्छ भने बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागिरहन्छ, पखाला लागिरहन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुगाखोकी लाग्छ, तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुगाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ, त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिलेकाहीँ के गरिदिन्छौँ भने साधारण रुगाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या, हेर्नु सोच त्यहाँ जान्छ। किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो, जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ तीन दिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ।
7: डाक्टर रोशन झासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: धादिङको गलौदीमा सड़क भाँचिँदा सयौं यात्रुहरू अलपत्र, आज दिउँसोसम्म सड़क खुलाउने तयारी। बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा, हेटौडा काठमाडौँ सड़क खण्डमा आलोपालो प्रणाली लागू।
7: कांग्रेस सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने। मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन। नेकपाले दुई महिने राष्ट्रिय अभियान चलाउने।
1: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत, तीन तहकै समन्वयमा आपूर्ति सहज बनाइने। मौसम फेरिँदै गर्दा बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह।
7: यस वर्षको नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान। मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव। चीन र युरोपेली संघ बीच सवारी।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhu Asaba 95.5 MHz.
4: नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्वाचित, प्रतिस्पर्धी श्यामकृष्ण खड्कीको पक्षमा जम्मा 5% मात्र मतदान। झण्डै 22 किलो सुनसहित पक्राउ परेका 3 चिनिया नागरिक सार्वजनिक भाषाका कारण अनुसन्धानमा समस्या भएपछि चीनसँग सहयोग मागिएको प्रहरीको भनाई। दीपक भट्ट विरूद्ध विभिन्न 3 अदालतमा 6 मुद्दा दर्ता, झण्डै 30 अर्ब रूपियाँ बिगो दावी। माइक्रोसफ्ट सहित विभिन्न 8 प्रविधि कम्पनी ग्रीन कार्ड कार्यक्रमबाट निलम्बित, कम पारिश्रमिक दिएर कामदार नियुक्त गर्ने गरेको अमेरिकाको आरोप। र टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजको भारत विरूद्ध ऐतिहासिक जित।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै लो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एड्रेसिभ ब्रान्ड राजीको दस्त मजाले दस्त
0: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
2: Xiaomi किन्दा उपहार एभ्रीडे for my Thailand holiday।
3: नमस्कार, कान्तिपुर डायरीका साथ नवीन समाचार अब विस्तारमा।
4: नेपाली कंग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन्। उनले 6584 मत पाए भने उनका प्रतिस्पर्धीले श्यामकृष्ण खड्कीले 375 मत पाएका छन्। कुल 7013 मत खसेकोमा 54 मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले 93.88% मत प्राप्त गरेका छन्। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले हस्ताक्षर गरेको विवरण अनुसार खड्गीले 5.35% मत पाउँदा 0.77% मत बदर भएको छ। थापाले खड्गी भन्दा 6209 मत बढ़ी प्राप्त गरेका छन्। यसैबीच अन्य पदका लागि भएको मतदानको भनी मतगणना जारी छ।
3: झण्डै 22 किलो सुन सहित काठमाडौँमा पक्राउ परेका 3 जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन मार्फत उनीहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू 27 वर्षीय हान फ्याई, 37 वर्षीय वाङ जिया झेन र 47 वर्षीय झौ लोङकुइन रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट बिहिबार 21 किलो 750 ग्राम सुन बरामद गरिएको थियो। अवैध रूपमा भइरहेको सुनको कारोबार बारे पाएको पूर्व सूचना अनुसार निगरानी तीव्र बनाएको प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले जानकारी दिए। उनले भने
5: यो अपरेशन चाहिँ हामीलाई चाहिँ केही समयदेखि गुप्त हिसाबले सूचनाहरू प्राप्त भएको थियो। त्यो सूचनालाई चाहिँ लामो समयदेखि हामीले यसलाई निगरानी गर्दै आइरहेका थियौं र हिजो चाहिँ अकस्मात हाम्रो प्रहरी कर्मचारीहरू जो निगरानीमा हुनुहुन्थ्यो उहाँहरू निगरानीमै भइरहेको अवस्थामा निगरानी गरिएको घरबाट एउटा गाड़ी चाहिँ अकस्मात निस्किन खोजेपछि त्यो गाड़ीलाई चाहिँ हाम्रो प्रहरी कर्मचारीहरूले रोक्नुभयो। रोकेर चाहिँ होल्ड गरे पछाडि बुढालेकण्ड 2 भंगाल स्थित घरमा चाहिँ यो चिनिया नागरिकहरूले सम्पूर्ण घर नै भाडामा लिएर बसिरहनु भएको रहेछ। त्यो उक्त घरमा चाहिँ हामीले त्यहाँ प्रवेश गरे पश्चात चाहिँ 3 जना चिनिया नागरिकहरूलाई चाहिँ अवैध सुन र नगद सहित र उक्त सुन चाहिँ ओसार पसार गर्नलाई प्रयोग भएको गाड़ी र प्राप्त सुनलाई प्रशोधन गर्ने शोधन सामग्रीहरू सहित नियन्त्रणमा लिएका छौं।
3: प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बरामद सुनमध्ये 10 किलो 997 ग्राम सुन 11 टुक्रामा तयारी अवस्थामा राखिएको थियो भने 10 किलो 752 ग्राम सुन प्रशोधन गर्न बाँकी अवस्थामा थियो। भाषागत समस्याका कारण थप अनुसन्धानमा चुनौती भएपछि प्रहरीले चीनसँग सहयोग समेत माग गरेको खड्काले बताए।
5: कम्तीमा पनि यो सामान आउँथ्यो कहाँबाट कसरी र यो चाहिँ सामान डेलिभरी कसका लागि गरिन्थ्यो भन्ने विषयमा यो चाहिँ उहाँहरूले चाहिँ एक चाहिँ हामीलाई त्यो अनुसन्धानमा अलिकति कोअपरेट नगरेको अवस्था छ भाषाको कारण पनि देखाएर प्लस चाहिँ उहाँले आफ्नो त्यो इम्युनिटी पनि लिइराख्नु भएको हो जस्तो हामीलाई लाग्छ। तर हामी त्यति यहाँ मात्रै रोकिने होला मैले अघि जानकारी गराएँ केही हामीसँग अन्य विधि प्रक्रियाहरू पनि भएको हुँदा तिनीहरूलाई जोड्ने कामहरू हामीले गरिरहेछौँ अनि अलिकति हामीसँग अहिले भइरहेको मौजुदा विभिन्न वैज्ञानिक पद्धतिहरू र चाहिँ हामीसँग उहाँहरूले चाहिँ हामीलाई अनुसन्धानमा असहयोग गरे तापनि हामीले अरू जुन अनुसन्धानका हामीसँग प्रयुक्त विधिहरू छन् तिनीहरूलाई प्रयोग गरेर हामी अगाडि बढ़िरहेका छौं र केही निश्चित रूपले केही हामीले यसमा डटहरू पनि फेला पारेका छौं। एउटा अनुसन्धानमा चिनिया सरकारको सहयोगको विषयमा पनि प्रश्नहरू आएका छन्। हामी निश्चित रूपले सहयोग लिन्छौं किनभने विच्याट हामी नेपालमा उपलब्ध सर्भिस होइन र उहाँहरूसँग हामीले अनुरोध पनि गरिसकेका छौँ, उहाँहरूले सहयोग पनि गर्छु भन्नुभएको छ। अहिले आजको दिनसम्म हामीले गरेको अनुसन्धानमा चाहिँ कुनै पनि नेपालीहरू चाहिँ यसमा जोडिनु भएको छैन। गाडी पनि त्यही एयरपोर्टमा जुन रेन्टल कार सर्भिस रहेछ त्यहाँबाट चाहिँ लिइएको हो, दिनको चाहिँ 8,000 दरले चाहिँ गाडी भाडा चाहिँ लिएको छ।
3: बुढा नीलकण्ठको घर भाडामा लिएर उनीहरूले त्यसलाई सुन प्रशोधन गर्ने ठाउँ बनाएको प्रहरीले दावी गरेको छ। भाडामा लिएको सो घरमा उनीहरूले सुन प्रशोधनका लागि प्रयोग गर्ने गरेका विभिन्न उपकरण समेत प्रहरीले जफत गरेको छ।
4: विवादास्पद व्यवसायी दीपक भट्टसहित 20 विरूद्ध बीमा र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा बिहिबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। भट्ट विरूद्ध दायर यो छैटौं मुद्दा हो। यसअघि उच्च अदालत पाटन, काठमाडौँ जिल्ला अदालत र विशेष अदालत काठमाडौँमा 5 मुद्दा दायर गरिएका थिए। ती सबै विचाराधीन छन्। हिमालयन री इन्सुरेन्सको शेयर चलखेल गरी योजनाबद्ध रूपमा राज्यलाई नोक्सान पुर्याएको अभियोगसहित भट्ट लगायत विरूद्ध करिब 45 करोड़ रूपियाँ बिगो दावीसहित बिहिबार मुद्दा चलाइएको हो। अभियोग पत्रमा 8 अप्नाएर बीमा ऐन र सम्पत्ति शुद्धिकरणको कसुर गरेको पाइएको दावी गरिएको छ। पहिलो चरणमा हिमालयनबाट 28 करोड़ पेस्की निकालिएको, दोस्रो चरणमा फर्जी लेखाङ्कन गरी एलियन्ट इन्सुरेन्स ब्रोकर्सलाई 23,92,00,000 दिएको अभियोग पत्रमा उल्लेख छ। तेस्रो चरणमा एलियन्टको लाभांशमा 21,15,00,000 स्थानान्तरण गरिएको र चौथो चरणमा आमदानी कोषको दुरूप गरी 23,92,00,000 अञ्जना नेपालको खातामा स्थानान्तरण गरेको अभियोग लगाइएको छ। पाँचौ चरणमा अञ्जना नेपालको खातामा पुनः 21,15,00,000 लाभांश भनी जम्मा गरेको र छैटौ चरणमा महालक्ष्मी बैंकको खाताबाट आयुष्मा भट्टको सिद्धार्थ बैंकको खातामा 21,15,00,000 स्थानान्तरण गरिएको अभियोग पत्रमा उल्लेख छ। सातौ र आठौ चरणमा आयुष्मा भट्टको खाताबाट दीपक भट्टको खातामा 21,15,00,000 र 21,15,00,000 गरी 42,30,00,000 स्थानान्तरण गरिएको पाइएको पनि जनाइएको छ। भट्टले हिमालयन री इन्सुरेन्स कम्पनी लिमिटेड लगायत अन्य बीमा कम्पनी एवं तिनका सहायक कम्पनीहरूको कोषको रकम योजनाबद्ध रूपमा हिनामिना एवं दुरूपयोग गरी आफूले निजी लाभ प्राप्त गरेको दावी अभियोग पत्रमा उल्लेख छ। बीमा कोष तथा पुनर्बीमा कोषको रकमलाई आफै वास्तविक धनी भई सासु अञ्जना नेपालका नाममा ब्रोकर कम्पनी एलियन्ट इन्सुरेन्स ब्रोकर्स प्रणाली खड़ा गरी कारोबार र शेयर लगानी मार्फत परिचालन गरेर प्राप्त लाभांश आफैमा केन्द्रित गरेको भेटिएको दावी पनि गरे। बीमाको रकम अपचलन गरी सम्बद्ध कसुर र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा प्रतिवादी विरूद्ध बिगो जरिवाना र कैद सजाय हुनुपर्ने दावी अभियोग पत्रमा गरिएको छ। भट्टसहित थप अभियोगमा प्रहरीले अनुसन्धान पनि गरिरहेको छ। हतियार खरिदका विषयमा पनि उनको संलग्नता र बैंकिङ कसुरमा प्रहरीले अनुसन्धान जारी राखेको छ। बिहिबार दायर बाहेक भट्ट समूह विरूद्ध विशेष अदालतमा 2, उच्च अदालतमा 1 र काठमाडौँ जिल्ला अदालतमा 2 मुद्दा छन्। यी सबै मुद्दामा भट्टलाई मुख्य प्रतिवादी बनाएको छ। भट्ट लगायत विरूद्ध पहिलो मुद्दा गत 28 जेठमा विशेष अदालतमा दर्ता भएको थियो, जसमा हिमालयन री इन्सुरेन्स लगायतका बीमा कम्पनीको रकम दुरूपयोग गरी सम्पत्ति शुद्धिकरण गरेको अभियोग लगाएको थियो। 26,63,00,00,000 रूपियाँ बिगो दावी गरिएको मुद्दामा सम्पत्ति शुद्धिकरण र बीमा कसुर लगायत कैद दावी गरिएको थियो। त्यस्तै बैंकिङ कसुर कर्जा दुरूपयोगमा 42,14,88,000 बिगो दावी गरिएको छ भने बीमा सम्बन्धी कसुरमा 12,91,00,000 बिगो दावी गरिएको छ। बीमा सम्बन्धी कसुरमा 2,89,20,00,000 रूपियाँ बिगो दावी गरिएको छ भने सम्पत्ति शुद्धिकरणमा 26,25,00,000 बिगो दावी गरिएको छ र बीमा कसुर र सम्पत्ति शुद्धिकरणमा 21,15,00,000 कुल बिगो दावी गरिएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: बम्परमा एकजना भागीदारीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपालको नम्बर 1 एथेस्टिक ब्रान्ड राजीको दस्त मजाले दस्त।

0: यस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एड्रेसी ब्रान्ड राजीको मजाले
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। भोटेकोशी बाढ़ीबाट विस्थापित रसुवा, नुवाकोट र धादिङका 6 महिनादेखि 15 वर्ष मुनिका 35,000 भन्दा बढ़ी बालबालिका कहाँ छन् भन्ने पत्ता नलाग्दा दादुरा खोप अभियान अनिश्चितकालका लागि प्रभावित भएको छ। पुनर्स्थापना ढिलो हुँदा विस्थापित परिवार तितरबितर भएपछि बालबालिकासम्म खोप पुर्याउन समस्या भएको हो। कान्तिपुर कर्मी अर्जुन पौडेलले तयार पारेको सामग्री एआई प्रस्तोताबाट।
3: 10 भदौमा आएको भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा सञ्चालन गर्ने भनेको दादुरा खोप अभियान अनिश्चितकालका लागि रोकिएको छ। बाढ़ीका कारण विस्थापित 6 महिनादेखि 15 वर्ष मुनिका 35,000 भन्दा बढ़ी बालबालिका अहिले कहाँ छन् भन्ने पत्ता लगाउन नसकिएपछि अभियान रोकिएको स्वास्थ्य अधिकारीहरूले बताउनु भएको छ। स्वास्थ्य सेवा विभागका एक कर्मचारीले ती बालबालिका अहिले प्रभावित ठाउँमा नरहेको बताउनुभयो। उहाँका अनुसार बालबालिका कहाँ पुगे भन्ने बारे पनि जानकारी प्राप्त भएको छैन, त्यसैले खोप कार्यक्रम तत्काल शुरू गर्न नसकिएको उहाँले बताउनुभयो। सरकारले बाढ़ीबाट विस्थापितलाई समयमै पुनर्स्थापना गर्न ढिलाइ गरेकाले बाढ़ी पीड़ित विभिन्न स्थानमा तितरबितर भएका हुन्। भोटेकोशी बाढ़ीले निम्त्याएको विपत्तिपछि राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले प्रभावित स्थानमा दादुरा, धनुष्टंकार, हैजा, डिप्थेरिया लगायत सरूवा रोग विरूद्ध खोप अभियान सञ्चालन गर्न सिफारिश गरेको थियो। समितिका सदस्य डाक्टर अरूण कुमार न्यौपानेले विपत्तिपछि सरूवा रोगको प्रकोप फैलिने जोखिम बढ़ने भएकाले खोप अभियान सञ्चालन गर्न सिफारिश गरिएको बताउनुभयो। विगतका अनुभवले पनि विपत्पछि सरूवा रोगको प्रकोप देखिने गरेको उहाँले बताउनुभयो। रोग फैलन नदिन सावधानीका उपाय अपनाउन ढिला गर्न नहुने उहाँको भनाई छ। दादुरा अत्यन्त संक्रामक रोग हो। संक्रमित व्यक्तिको नाक र मुखबाट निस्कने थुक वा थुकको छिटाबाट दादुरा फैलिन्छ। चिकित्सकका अनुसार विशेष गरी खोप नलगाएका व्यक्तिमा दादुरा घातक हुन सक्छ। नेपालमा सन् 2026 शुरूदेखि नै कैयौं जिल्लामा दादुरा संक्रमणका बिरामी देखिएका छन्। ती जिल्लामा सर्लाही, बागलुङ, महोत्तरी, कालीकोट, दैलेख, अछाम र सिराहा छन्। स्वास्थ्य निकायले बागलुङको ढोरपाटन लगायत केही प्रभावित क्षेत्रमा दादुरा विरूद्ध खोप अभियान सञ्चालन गरेका थिए। स्वास्थ्य अधिकारीहरूले प्रभावित रसुवा, नुवाकोट र धादिङमा 1,00,000 जनालाई लक्षित गरी हैजा विरूद्धको खोप अभियान सञ्चालन गरे पनि लक्षित जनसंख्याको 70% मात्र खोप लगाएका छन्। विस्थापितहरू विभिन्न स्थानमा आश्रय लिन पुगेकाले सबैलाई खोप लगाउन नसकिएको मन्त्रालयका एक कर्मचारीले बताउनुभयो। उहाँका अनुसार विस्थापितहरू समयमै आश्रय स्थलमा पुगेको भए खोप लगाउने प्रतिशत बढ़ने थियो। पुनर्स्थापनाको काम समयमा हुन नसकेकाले यस्तो अवस्था आएको उहाँले बताउनुभयो। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार उद्धारमा खटिएका करिब 2,000 उद्धार कर्मी र घाइतेलाई टिटानस तथा डिप्थेरिया विरूद्धको खोप दिइएको थियो। परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले अहिले विस्थापित जनसंख्या प्रभावित क्षेत्रमा नरहेको बताउनुभयो। पीड़ितहरू आफ्नै क्षेत्रमा फर्किएपछि खोप अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो। बाढ़ीका कारण सामूहिक आश्रयस्थलमा बस्न बाध्य मानिसमा संक्रामक रोगको संक्रमणको जोखिम उच्च रहेको विज्ञहरू बताउनुहुन्छ। प्रभावित जनसंख्यामा संक्रमणको जोखिम त्यसै पनि बढ़ी हुने उहाँहरूको भनाई छ। विस्थापितको पोषण र सरसफाईमा असर पर्न सक्ने भएकाले जोखिम अझ बढ़ने विज्ञहरू बताउनुहुन्छ। विस्थापित परिवारका लागि खोपभन्दा गाँस र बाँस लगायतका आवश्यकता प्राथमिकतामा पर्ने भएकाले बालबालिकाले नियमित रूपमा लगाउनुपर्ने अन्य खोप समेत छुटाएका हुन सक्ने चिकित्सकहरू बताउनुहुन्छ। विपदपछि गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू पनि दादुरा लगायत संक्रामक रोगको उच्च जोखिममा रहने बताउनुहुन्छ। नेपालले सन् 2026 दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो, जुन 2023 दादुरा प्रकोप नदेखिएपछि उक्त लक्ष्य हासिल गर्ने अपेक्षा गरिएको थियो। तर त्यसैता देखिएका प्रकोपले देशको दादुरा उन्मूलनको लक्ष्यमा अवरोध पुर्याएका छन्। नेपालले यसअघि सन् 2023 पनि दादुरा उन्मूलनको लक्ष्य पूरा गर्न सकेको थिएन। सन् 2022 र 2023 देशमा दादुरा संक्रमण व्यापक रूपमा फैलिएको थियो।
4: कान्तिपुर सविस्तार।
5: यसैबीच नुवाकोट र रसुवा जिल्लाका भोटेकोशी बाढ़ी प्रभावित बाल बालिका मध्ये कम्तीमा 269 जनाले अभिभावक गुमाएको एक अध्ययनले देखाएको छ। राष्ट्रिय बाल अधिकार परिषदले काठमाडौँ नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा रहेका 584 बाल बालिकामाथि अध्ययन गरेको थियो। तीमध्ये 46% अर्थात 269 जना बाल बालिका आमा बुवा मध्ये एक र आमा बुवा दुवै सम्पर्कमा नभएर अभिभावक विहीन भएका छन्। परिषदको प्रारम्भिक प्रतिवेदन अनुसार 41 जना बाल बालिकाले बुवा आमा दुवै गुमाएका छन्। 40 भदौको बाढ़ीबाट अभिभावक विहीन बन्ने बालबालिकाको यो संख्या अन्तिम भने होइन। परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढ़ी प्रभावित बालबालिकाको गणना गर्ने क्रममा नै रहेको र संख्या वृद्धि हुन सक्ने जनाए। परिषदले यसअघि तयार पारेको द्रुत प्रतिवेदनमा भने 102 जना बालबालिकाले बाबुआमा दुवै गुमाएको र 439 जनाले बाबुआमा मध्ये एकजना गुमाएको उल्लेख थियो। रसुवा र नुवाकोट बाहेक अन्य जिल्लाका नागरिक पनि बाढ़ीपछि सम्पर्कविहीन भएकाले आमा बुवा गुमाउने बाल बालिकाको संख्या वृद्धि हुन सक्ने चन्दले बताए। द्रुत प्रतिवेदनमा 1233 बाल बालिकाको लेखाजोखा गरिएको थियो। द्रुत प्रतिवेदन र प्रारम्भिक प्रतिवेदनमा बाल बालिकाको संख्यामा फरक आउनुको कारण अभिलेख भएका बाल बालिका मध्ये कतिपय दोहोरिएर गणना भएको हुन सक्ने औल्याइएको छ। सबै बाल बालिकाको विस्तृत लेखाजोखा भएपछि मात्रै वास्तविक अवस्था विश्लेषण गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ। बाबुआमा दुवै गुमाएका 41 मध्ये नुवाकोटमा 28 जना, रसुवामा 2 जना र काठमाडौँको होल्डिङ सेन्टरमा 11 जना बाल बालिका छन्। त्यस्तै बाबु गुमाउने बाल बालिकाको संख्या 161 जना रहेको छ भने बाबु गुमाएका 106 जना बाल बालिका काठमाडौँका होल्डिङ सेन्टरमा छन्। 32 जना नुवाकोट र 23 जना रसुवामा रहेको तथ्याङ्कमा उल्लेख छ। आमा सम्पर्कविहीन रहेका बाल बालिका 67 जना छन्। आमा गुमाउने बाल बालिका मध्ये 39 जना नुवाकोट, 9 जना रसुवा र 19 जना काठमाडौँमा बस्दै आएका छन्। प्रभावित कुल बाल बालिका मध्ये बाबु आमा दुवै गुमाएका 7% अत्यन्तै संवेदनशील उच्च जोखिम समूहमा रहेको जनाइएको छ, जसलाई तत्काल कानूनी संरक्षण तथा दीर्घकालीन संरक्षणको आवश्यकता रहेको परिषदको निष्कर्ष छ। बाबुआमासँगै होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका 315 जना 54% बाल बालिका न्यून जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ। परिषदले बाढ़ीबाट स्थापित भएर 296 जना बाल बालिका काठमाडौँको पहेलो मुस्ताङ र नुब्रो समाज गुम्बामा आश्रित रहेको जनाएको छ।
2: चाडपर्व नजिकैसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढ़ेको छ। सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाव बढ़ेको व्यवसायी तथा उपभोक्ता कर्मीको भनाइ छ। दशैंमा उच्च खपत हुने खसीको मासु मूल्य गत वर्षको तुलनामा प्रति किलो 200 बढ़ेको छ। गत असारमा कुखुरामा बर्ड फ्लू फैलिएसँगै उकालो लागेको खसीको मासु अहिले प्रति किलो 1650 रूपियाँ पुगेको हो। व्यवसायका अनुसार गत वर्ष यही समयमा खसीको मासु प्रति किलो 1450 रूपियाँमा बिक्री भइरहेको थियो। जिउँदो खसीको मूल्य समेत गत वर्ष प्रति किलो 680 रहेकामा अहिले 800 रूपियाँ पुगेको मासु व्यवसायी बताउँछन्। खाद्यान्नको मूल्य त पछिल्लो डेढ महिनामै बढ़ेको छ। भदौमा प्रति किलो 190 रहेको ताइचिन चिउरा अहिले 200 रूपियाँ पुगेको नेपाल खुद्रा व्यापार संघको तथ्याङ्क छ। भदौमा प्रति किलो 220 रूपियाँ रहेको रहरको दालको मूल्य अहिले 230 रूपियाँ पुगेको छ। त्यस्तै भदौमा प्रति किलो 215 रूपियाँ रहेको मासको दालको मूल्य अहिले 220 रूपियाँ पुगेको छ। बजार भाव हेर्दा पछिल्लो डेढ महिनामै खाद्यान्न प्रति किलो 5-30 रूपियाँसम्म बढ़ेको देखिन्छ। खुद्रा व्यापारी विगतका वर्षमा जस्तै यसपटक पनि थोक विक्रेताबाट मूल्य बढ़ेर आएकाले आफूहरूले मूल्य बढ़ाउन बाध्य भएको बताउँछन्। कृष्णभीरमा सड़क अवरूद्ध हुँदा वैकल्पिक मार्गबाट सामान ल्याउनु परेको र त्यसले ढुवानी लागत बढ़ाएको व्यवसायीहरूले बताउँदै आएका छन्। केही आपूर्तिकर्ता तथा उत्पादकले नै मूल्य बढ़ाए पनि नियामक निकाय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य नियन्त्रणका लागि प्रभावकारी हस्तक्षेप गर्न सकेको छैन। विभागले अनुगमन भइरहेको जनाए पनि बजार मूल्य भने उल्लेख्य रूपमा कमी आएको देखिँदैन। अहिले काठमाडौँमा अनुगमनका लागि 9 टोली खटाइएको विभागका सूचना अधिकारी अनिल किरातीले बताए। पछिल्लो समय विपदका कारण सड़क बिग्रिएर रूट परिवर्तन गर्नुपर्दा ढुवानी भाड़ा बढ़ेको र त्यसको असर बजार मूल्यमा परेको देखिन्छ। सरकारले ढुवानीमा लगाएको करको असर समेत बजारमा देखिएको किरातीको भनाइ छ। यसपालि चाडपर्वमा मूल्य बढ़नुमा बजार अनुगमन भन्दा पनि आपूर्ति व्यवस्थापनको कमजोरी प्रमुख कारण देखिएको उपभोक्ता कर्मी बताउँछन्।

0: दैनिकु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 2-in-1 Perfume Like Fragrance.
1: पैतिस वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एड्रेसिभ ब्रान्ड राजीको दस छ मजाले दस 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एड्रेसिभ ब्रान्ड राजीको दस छ मजाले दस

0: 20 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राज्यको दस छ मजाले दस
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग सरकारले ई बिडिङ क्यान्सल गरेर हार्ड कपी मार्फत ठेक्का आह्वान गरी सम्झौता गर्ने प्रक्रिया शुरू गरेपछि निर्माण क्षेत्रमा फेरि दादागिरी प्रवृत्ति बढ़ेको छ। ठेक्का आह्वान भएका विकासे कार्यालयका गेट चुल्ठे मुल्ठेहरूले कब्जा गरेर ठेक्का प्रतिस्पर्धा बिन बनाउन थालेका छन्। प्रणालीमा अनधिकृत पहुँच ह्याकिङ पुर्याएर ठेक्काको विवरण तथा बोलपत्रहरूको चलखेल गरिएको भेटिएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले 11 भदौ 2083 सूचना जारी गरेर ई बिडिङ तत्काललाई स्थगन गरेको छ र हार्ड कपी खरिद गर्ने र त्यही नै बुझाउने बनाएको छ। तर यही मौकामा निर्माण व्यवसायीले सम्बन्धित कार्यालयका गेट कुर्दै सबैलाई प्रतिस्पर्धा गर्न नदिने प्रवृत्ति शुरू गरेका छन्।
0: तीस वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राज्यको दस छ मजाले दस

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ स्पेन
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपालको नम्बर वन एडहेसिभ ब्रान्ड राजीको मजाले टास्छ।
3: कान्तिपुरबाट आएर म अन्तर्राष्ट्रिय प्रसंग। माइक्रोसफ्ट एडोबी सहित 8 ठूला प्रविधि कम्पनीमा काम गर्न अमेरिका जाने विदेशी जनशक्तिले पाउँदै आएको स्थायी बसोबास ग्रीन कार्डसँग सम्बन्धित पर्मानेन्ट लेबर सर्टिफिकेसन प्रोग्राम पाम आवेदन प्रक्रिया अमेरिकी सरकारले रोक्का गरेको छ। आईटी कम्पनीहरूले भिसा दुरूपयोग गरेको र विदेशीको सट्टा स्थानीय कामदारको रोजगारी संरक्षण गर्नुपर्ने भन्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सो निर्णय सार्वजनिक गरेको रोइटर्सले जनाएको छ। अमेरिकी श्रम मन्त्रालयले माइक्रोसफ्ट र एडोबीसँगै टाटा कन्सल्टेन्सी सर्भिसेज, इन्फोसिस, विप्रो, काग्निजेन्ट, एचसीएल र क्याम्प जेमिनाई जस्ता ठूला आउटसोर्सिङ कम्पनीका नयाँ र निर्णय हुन बाँकी पम आवेदनहरूको प्रक्रिया रोकिदिएको हो। अमेरिकी उपराष्ट्रपति भान्सले विदेशी कामदारलाई विदेशी बन्धुवा मजदूर अर्थात फरेन इन्डेन्चर्स सर्भेन्ट भनेको विषयमा भारतीय विदेश मन्त्रालय र प्रविधि क्षेत्रका छात्र संगठनले भने आपत्ति जनाएका छन्। यता प्रविधि कम्पनीलाई स्थायी श्रम प्रमाणीकरण कार्यक्रमबाट निलम्बन गर्ने ट्रम्प प्रशासनको निर्णयको अमेरिकी सांसदहरूले विरोध शुरू गरेका छन्।
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसूक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। मात्र उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
5: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सोना मनसुली चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र, र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201, 97492522।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका एक प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842226667।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852055768।
0: साथै 9852055768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग सालमा निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
10: प्रोप्राइटर सुनु एन भीमकदाइली।
9: सम्पर्क 0291400084 र 98040485827।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार।
11: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
12: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: छटाल टेलरिङ सेन्टर खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल 98615349444
13: र 0295901055।
14: More style, more design. Total Tailors.
15: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
15: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
15: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47262,
15: 98155555
9: र वाट्सएप नम्बर 98520286646।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 98606940000
15: र 98192376775।
17: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163-51107 र 98030-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
18: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
18: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी एक, सम्खुवा सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: हैन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौं भन्दै छु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029-762-061,
3: 029-573-315
2: र 98-520-6177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल 98-615-39-444
6: र 029-590-155।
7: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
8: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-0062। कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98-163-51-107 र 98-030-96-289। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
11: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक खादरे नगरपालिका एक प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
12: सम्पर्क नम्बर 0295906667 र 98420226667।
13: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सोना मनसुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
14: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295562001, 97429222।
15: आयो सबको घर घरमा।
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
19: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
20: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
21: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520555768।
22: साथै 98520557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
23: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धाञ्जली। भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो।
0: इन्द्रिय विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैन त्यो संखुवासभा जिल्ला खादबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौं। साथै शोक संतप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौं। दूरसंचार टोल विकास संस्था खादबारी एक संखुवा सभा
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आईएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आईएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा हो र नानी, उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आईएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आईएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आईएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 0249400084 र 98040045827।
3: नमस्कार है वडाध्यक्षज्यू।
24: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
24: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
24: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
25: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
24: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
3: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
26: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
27: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
28: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
29: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरूवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97449225520।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
8: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: खादबारी नगरपालिकाको अनुरोध।
10: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
11: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हार जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
10: डेंगु रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
10: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
11: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
12: बिहान उठेर ब्रह्म मुहूर्तमा नुहाउँदा के हुन्छ, कस्तो बेला नुहाउँदा शुभ हुन्छ लगायतका विभिन्न कुराहरूको चर्चाहरू गरिदिनु होला है भन्नुभएको छ हामीलाई, होइन? कसैले फेरि नान्दीमुखी श्राद्धको बारेमा कति दिन पहिले गर्न मिल्छ, के लेखेको छ भन्ने कुरा हामी प्रश्न गर्नु भएको छ, हामी त्यो पनि तपाईँलाई जानकारी गराउँछौ। कति व्यक्तिहरूले लौन गुरु पाउनु पर्यो, शास्त्रले भने अनुसारका कुराहरूलाई तपाईँहरूले चाहिँ धर्म संस्कार र संस्कृतिमा भने जस्तै गरी मन्त्रहरू उच्चारण गरेर शुद्ध पवित्र भएर गर्भदान गर्दाखेरि पुत्र राम्रो जन्मिन्छ भन्ने सुनेको छौ, यसको पनि चर्चा गरिदिनु पर्यो। धेरै छ हामीसँग आजभोलि यस्ता, तपाईँले राख्नुभएका जस्ता धेरै छन्, यो तपाईँहरूका पनि जिज्ञासाहरू हुन सक्छन्। तपाईँहरूले पनि केही कुरा मनमा लागेको छ भने ल्याउने प्रयास तपाईँ गर्न सक्नुहुन्छ। आदरणीय सज्जन, पहिले तपाईँहरूलाई प्रसङ्गबाट उद्धृत गराउँछु। संसार नानी बाबुले पनि सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। नेपालका धेरै जिल्लाहरूबाट कार्यक्रम एकै साथमा बजिरहेको छ, नेपालका भन्नु भएको छ। तपाईँलाई थाहा छ म शास्त्रमा भएका श्लोकहरूलाई बोल्छु। एक दिन बिहान उठेर गंगाजीमा जसले स्नान गर्छ भने त्यसलाई पुण्य मिल्छ, शास्त्रमा लेखेको छ। ओम अरुणोदयमारभ्य प्रात कालावधि प्रभो भवताम पुण्यम क्रमात्तत्र बधारणा। विशेष गरी माघ महिनामा मात्रै मैले तपाईँहरूले उद्धृत गर्न खोजेको होइन, शास्त्रले भनेको छ। माघ महिनाका विशेष चर्चाको बारेमा थोरै प्रसङ्ग तपाईँलाई मैले गर्न खोजिरहेको छु। तथापि दिनदिनै आज पनि तपाईँ स्नान गर्दा भोलि पनि स्नान गर्दा के छ भने देखिएको छ भगवानको बेला पनि स्नान गर्दा फल मिल्छ माघ महिनामा चाहिँ भनेको छ। अनि उत्तम कुन हो त? हामी दैनिक रूपमा स्नान गर्दा गरिने उत्तम स्नान जुन बुद्धिमान मान्छेले चाहिँ सही समयमा स्नान गर्दाखेरि पुण्य मिल्छ, यो कुराको म तपाईँहरूलाई चर्चा गर्दैछु आज। उत्तमम तु सनक्षत्रम मध्यमम लुप्त का तारक युदिले भूप ततो हीनम प्रकृतितम। कुरा म तपाईँलाई बताइरहेको छु। निर्णय सिन्धुको सप्तमम प्रकरणको हामी गरिरहेका छौँ। उत्तमम तु सनक्षत्रम मध्यमम लुप्त तारकम सवितर युदिते भूप तत्व हीनम प्रकृतितम। यो शास्त्रले भनेअनुसार गर्ने हो भने बिहान ब्रह्म मुहूर्तमा, यानि कि गाउँ घरको भाषामा भन्दा, तारा देखिँदाखेरि पनि भइसकेको छैन, उज्यालो हुन भन्दा पहिले पहिले नै माथि आकाशमा तारा देखिरहेका छन्, टलटली टल्किरहेका छन्। तारा आकाशबाट अन्तर ध्यान, तारा नडुबिन्जेलसम्म, उज्यालो नभइन्जेलसम्म स्नानलाई घाम उदाइसकेपछि गर्ने स्नानलाई पनि भेद गरिएको छ। सबैभन्दा पहिलो उत्तम सनक्षत्रम तु नक्षत्र भनेको तारा देखिँदाखेरि गरिने स्नानलाई के भनिन्छ भन्ने गरिन्छ। लुप्त तारकम घाम पनि उदाइसकेको छैन, मध्यम खालको स्नान भनिन्छ। त्यही भएर हामी भन्छौ नि बाह्र बजे नुहाउनु हुँदैन, आठ बजे नुहाउनु हुँदैन भन्छौ हामी। त्यही भएर कार्यक्रममा आउनुभन्दा पहिले स्नान गरिसक्नु पर्यो भक्तहरूले। अब चार बजे पाँच बजे नै ब्रह्म मुहूर्तको बेलामा हीन स्नान, एकदम पतित स्नान हुन्छ। सूर्य उदय भइसकेपछि गरिने स्नान, चन्द्रमा देखिँदैमा ब्रह्म मुहूर्तमा चार र साढे चार बजे स्नान गरेको स्नान असाध्य पवित्र र पावन हुन्छ। जसले स्नान गर्दाखेरि तारा देखिँदैन, घाम पनि उदाएको छैन, भर्खर बिहान छ बजेतिर अनि सूर्य उदय भइसकेपछि, यानि कि घाम उदाइसकेपछि गर्ने स्नानलाई एकदम पतित खालको स्नान भनिन्छ। स्नान त गरियो केवल मयालको लागि, केवल देखावटीको लागि। धर्मशास्त्रलाई स्वीकार गर्दैन आदरणीय सज्जन। ब्रह्म मुहूर्तमा स्नान गर्ने मान्छेको यति धेरै फुर्ति बढ्छ, यति धेरै जाँगर चल्छ, उसको अनुहारमा यति धेरै राम्रो चमक आउँछ, कुरै नगर्नुहोस्, फरक हुन्छ हजुर। कार्यक्रममा तपाईँलाई बताइसकेको कुरा हो। जो ब्रह्म मुहूर्तमा जाग्छ यानि उठ्छ, स्नान आदि आफ्नो नित्य कर्म जप तप सन्ध्या वन्दन योग ध्यान यस्ता काम गर्छ भने उसको अनुहारमा एउटा शक्ति प्रदान हुन्छ होइन। त्यसो हुँदाखेरि तपाईँले यो स्नान गर्दाखेरि पनि ध्यान दिनुहोला। अब अर्को एउटा कुरा शास्त्रमा के लेखेको छ भने बुढाबुढी हुनुहुन्छ 70-75-80 वर्ष कटेको मान्छेले त दैनिक रूपमा स्नान नगर्नु भनेर पनि लेखेको छ। बालक 1-2 वर्षको बालक र 80 वर्ष कटेको बाबाहरूले स्नान गरिरहनु पर्दैन, मतलब पर्न पर्छ तर अति आवश्यक छैन, स्वास्थ्य हेरेर गर्नुपर्छ। जबरजस्ती गर्ने स्नानलाई फेरि भनेर शास्त्रमा लेखिएका छन् है हजुर। फेरि त्यो पनि ध्यान दिनु होला। फेरि तपाईँहरूले के गर्नु पर्यो भने स्नान गर्ने पनि एउटा विधि रहेछ, यो विधि अनुसार तपाईँहरूले स्नान गर्नु पर्यो होइन। अनि तपाईँहरू के गर्न चाहनुहुन्छ त्यो अनुसारले कामहरू गर्दै तपाईँहरू अगाडि बढ्नको लागि म तपाईँलाई जानकारी गराएँ। तपाईँलाई सबैको मनमा चिन्ता छ हजुर, छोरो भएन। गाउँघरका मान्छेले ओहो छोरो पाइन फलालिने भन्या छन्, छोरो नहुने पिण्डदान जलदान गर्न पाउँदैन, उसले श्राद्ध पाएन भने भोलि आफू नरकमा परिने शास्त्रहरूमा पनि गुरुहरूले बताउनुहुन्छ, पुराण आदि कर्ममा पनि होइन। आज एकदम महत्वपूर्ण कुरा भन्छु, यो सकिन्छ भने रेकर्ड गरेर राख्नुहोला, रेकर्ड गरेर राख्नुभयो र यो पाठ गर्नुभयो, पाठ गर्न आउँदैन सुन्नुभयो र सुनिसकेपछि पनि तपाईँले के गर्नु यानि कि पत्री प्रसन्न यानि कि सहवास भन्दा पूर्व यो मन्त्र सुनेर कम्तीमा पनि 11 बार सुनेर तपाईँले सहवास गर्नुभयो, गर्भधान पुत्र हुन सक्ने सम्भावना निर्णय सिन्धुहरूमा पनि लेखिएका छन् हजुर, शास्त्रहरूमा पनि लेखिएका छन्। म तपाईँलाई एउटा ऋग विधानमा भनिएको प्रसङ्गहरू म तपाईँलाई जानकारी गराउँछु। योनिम कल्पयतु तुष्टा रूपिणीम पिंसतु आसिञ्चतु प्रजापतिर्धार्ता गर्भम दधातु ते गर्भम देहि सिनिबाली श्रुते गर्भते अश्विनौ देवाया दत्तम पुष्पर सृजा हिरण्यै आरै यम निर्मन्थलो अश्विना हवामहि दशमे मासि सुनवे। हजुर फेरि भनिदिन्छु, ध्यान दिएर सुन्नु होला। यो कहाँ लेखेको छ भन्दा ऋग विधानमा लेखिएको छ, ओम विष्णु योनिम कल्पयतु तष्टा रूपिणी पिंसतु आसिञ्चतु प्रजापतिर्धाता गर्भधातु मे गर्भम देहि सिनिबाली गर्भदेहि सरस्वती गर्भम ते अश्विनौ देवा वा दत्तम पुष्पर सृजा हिरण्यै अरण्यम निर्मन्थतो अश्विना तम ते गर्भ हवामहे दशमे मासि सुनवे। गर्भधान गर्ने लेखेको छ, बगैँचा लेखेको छ। विष्णु योनिम जपे सुप्तम योनिम सृष्टम त्रिभिर्व्रते गर्भधानम ततः कुर्याद सुपुत्रो जायते ध्रुवम। ध्रुवम निश्चय उसको पुत्र प्राप्ति हुन्छ। तपाईँले मन्त्र जप्नुभन्दा पहिले त्यो दिन स्नान गर्नुपर्छ, आफ्नो कर्ममा लिप्त हुनुपर्छ। यज्ञोपवित संस्कार भइसकेको छ भने यज्ञोपवित संस्कार फेरि मात्र एउटा मन्त्र पढ्ने बित्तिकै सधैँ हुँदैन, बिहान बिहान मन्त्र जप गर्नुपर्छ, तीर्थ अर्ज गर्नुपर्छ, ध्यान गर्नुपर्छ, मनन गर्नुपर्छ, चिन्तन गर्नुपर्छ। कर्महरू गर्नुभयो भने के हुन्छ तपाईँहरूको लागि राम्रो हुन्छ।

0: नम्बर हामी भनिदिएका छौँ, यो नम्बरमा दिनैभरि तपाईँहरू हामीलाई सुनेर साथ दिने मात्रै होइन, नम्बरमा पनि फोन गर्ने हो छ भने गुरु लौ न के गर्ने भनेर सल्लाह गर्नु होला। हामी तपाईँको सबै कुराहरूको निर्मलता गराइदिन्छौँ। छोटो चर्चा यो कार्यक्रममा राखे आदरणीय सज्जन, हामी धेरै तपाईँहरूलाई जानकारी गराउने एउटा प्रयास गरिरहेका छौँ। अब छोटो प्रसङ्गमा फेरि म तपाईँलाई भनिहाल्छु, नान्देमुखी गर्दा कति दिनसम्म हुन्छ गुरु भन्नुहुन्छ क्या, मेरो त लामो परिवार छ, कति दिन हुन्छ वा केही भइहाल्ने कि भन्नुहुन्छ। सत्यमहारयज्ञम विवाहे दशवासरा चौलोपनयने नान्दी सरा दम्बिधीयते हे। आहा, कति राम्रो श्लोक छ अन्त। हामी नान्दीमुखी श्राद्ध गर्छौँ हजुर, हामी के छ भने कुनै पनि घरमा यज्ञ लगाउँदैछौ त्योभन्दा पहिले कोही मान्छे बा त्यस्तो अशुभ भइहाल्छ कि वा केही कि त्यस्तो वा यज्ञहरू अधुरो हुन्छ कि भनेर गर्ने श्राद्धलाई नान्दी मुखी श्राद्ध भनिन्छ। यस्तालाई विवाहमा गरिने यज्ञ, विशेष गरी हामी विवाह तपाईँको छोराको होस् अथवा छोरीको होस्, दस दिन मुखी श्राद्ध के भन्न हिसाबले वर्तमान गर्दछ, तीन दिन अगाडिदेखि तपाईँको हुन्छ सम्बन्धमा पनि के छ भने पहिन भन्ने गरिन्छ, केस मुण्डन गर्ने चलन छ, त्यसको लागि तीन दिन र यज्ञ पवित्रको लागि छ दिन भनिएको छ। हामी सरदरको हिसाबमा सात दिन भन्ने गर्छौ होइन, अनि विशेष दिनमा चाहिँ हामी नान्दीमुखीहरूको श्राद्ध गर्ने गरिन्छ। सामान्यतया तपाईँहरूले तीन दिन पहिले गर्न सक्नुहुन्छ, तपाईँले सात दिनसम्म पहिले गर्न पनि सकिने खालको शास्त्रहरूमा लेखिएका कुराहरू म तपाईँलाई जानकारी गराउँछु। आदरणीय सज्जन हुँदाखेरि तपाईँले विशेष गरी कर्महरू अनिवार्य रूपमा गर्नुहोला, कर्म गर्दाखेरि तपाईँलाई फल अवश्य मिल्छ, त्यो कर्म तपाईँले गर्नु भएन भने बिग्रियो भने तपाईँको कर्मबाट तपाईँ च्युत हुनुभयो भने तपाईँको धर्म कर्म सबै कुराहरू विनाश हुँदै गयो भने के हुन्छ, तपाईँको धर्म कर्महरू सबै विनाश भयो भने तपाईँका कर्महरूले साथ दिँदैनन् हजुर। त्यो कर्मले साथ दिन भने तपाईँहरू अधुरो हुनुहुन्छ, त्यो अधुरो हुनुभन्दा बरु एउटा कुनै एउटा कर्म गरौँ है, कर्म गरिसकेपछि धेरै कुराहरूका फल मिल्छन्, तपाईँलाई त कर्मले माथि पुर्याइदिन्छ। आदरणीय सज्जन यो कर्महरू गरौँ भन्दै कार्यक्रममा एकैछिन पालो भएको छ छोटो विश्रामको, विश्रामपछि तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु। कार्यक्रम ज्योतिष तर्फ नेपालभरबाट सुन्दै हुनुहुन्छ, सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्य

0: भरतपुरजी तोवन मोबाइल 98453 97658 98142 73601
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

हजुर, एकै छुरीको विश्रामपछि कार्यक्रम ज्योतिष दर्पणमा तपाईँलाई पुनः स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी, हामी तपाईँसँग छौ र तपाईँसँग भएका विभिन्न जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने एउटा प्रयास गरिरहेका छौं। तपाईहरूसँग विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न जानकारीहरू यहाँ तपाईँहरूलाई दिने एउटा प्रयासमा गरिरहेका छौं। हामी तपाईँलाई भएका विभिन्न जानकारी अनि तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान मात्रै तपाईँलाई बताइरहेका हुन्छौं। दैनिक रूपमा हामी तपाईँहरूलाई ग्रहमा, चिनामा, कुण्डलीमा फलानु दोष लागेछ यो शान्ति गर्नु, फलानु ग्रह लागेछ यो शान्ति गर्नु, होइन धेरै कुराको तपाईँलाई चर्चा गर्छौं। आज हामी महत्वपूर्ण कुराको जानकारी गराउँछौ। मैले प्राय जसो राहु अनि सूर्य र चन्द्रमाको परस्पर दृष्टि भयो अथवा योग भयो अथवा सँगै बस्यो अथवा विभिन्न कुराले ग्रहण योग लाग्यो भन्ने गरिन्छ। सबै गुरुले भन्ने गर्नुहुन्छ सूर्य ग्रहण युगको शान्ति कसरी गर्ने, कहाँ लेखा छ खै भन्नुहुन्छ। म आज तपाईँलाई पाना पाना पल्टाएर भन्दैछु। बोलिरहेका छौ शास्त्रमा, धर्ममा, संस्कारमा लेखेका कुराहरू मात्रै भनेका छौ, ती के तपाईँहरूलाई बताइरहेका छैन। आदरणीय सज्जन, हाडको समयमा जन्मेको व्यक्तिहरू के हुन्छन् त? सौनकजी भन्नुहुन्छ, ग्रहणे चन्द्र सूर्यस्य प्रसुतिर यदि जायते व्याधि पीडा तथा स्त्रीणाम आदौ तु ऋतु दर्शना। संजायते तस्या मृत्युर्न संशय। कोही कोही मान्छे चाहिँ त्यस्तो भयो, ग्रहण युगमा जन्मिनुभन्दा पहिले गर्भबाट पनि खेर जान सक्छन्। यसको यो कारण के हो भने आमा र बुबाले कुन बेला चाहिँ सहवास गरे त्यसमा पनि भर पर्ने कुरा शास्त्रबाट अलिकति केही संकेत दिन खोजेको मलाई लाग्छ। ग्रहणे चन्द्र सूर्य प्रसुतिर यदि जायते व्याधि पीडा तथा स्त्रीणाम आदौ त ऋतु दर्शनात्। आज एकदम महत्वपूर्ण कुराको म तपाईँलाई जानकारी गराइरहेको छु। हजुर, यो तपाईँहरू धेरैलाई यो पर्छ, किनभने आजभोलि कलियुग हो हजुर, सत्ययुग होइन। कुन पूर्णिमा, कुन औँसी, कुन संक्रान्ति, कुन एकादशी, कसैले केही बार्नेवाला छैन हजुर। अलिकति सचेत पनि बनौ भन्ने हिसाबले म तपाईँलाई कुराको जानकारी गराइरहेको छु। आमा र बाबाको प्रसङ्गबाट हामी यहाँ आफ्नो जन्म हुन्छ, जन्म हुनुभन्दा पहिले हाम्रो गर्भबाटै चाहिँ कस्तो बेला चाहिँ गर्भधारण भएको छ, त्यो बेलाको अवस्था कस्तो रहन्छ भन्ने हिसाबमा हामी यसो हुँदाखेरि तपाईँले एउटा कुरा के को पनि ध्यान दिनु पर्यो भने धेरै कर्महरू गर्छौं, त्यो कर्मको फल यानि कि हामी कर्म गर्दै गर्दाखेरि कति कुराहरू हामीले बा भुलेका पो छौं कि भन्ने कुराको पनि हामीलाई हेक्का रहनु जरुरी रहेछ। हामी कार्यक्रममा ज्योतिष दर्पणको अवस्थामा एउटा कुरा भन्छु, स्त्री जातिलाई सबैभन्दा धेरै ऋतु धर्ममा अलिकति विनाश हुन्छ। महिनावारी मेन्सुरेसनको बेलामा के समस्या हुन्छ, शान्ति गर्दाखेरि चाहिँ विशेष गरी चन्द्र ग्रहण योग लागेको मान्छेलाई चन्द्रमाको मूर्ति बनाएर प्राण प्रतिष्ठाहरू गरेर इमन देव अश्वपत्न गुङ शुभधम महते सत्राय यो मन्त्रले, यानि कि चन्द्रमाको मन्त्रले के गर्ने विधानले आह्वान गरेर त्यहाँ पूजा गरेर महामृत्युञ्जयको जप गर्ने र चाँदीको चन्द्रमाहरू बनाएर दान गर्ने अथवा सकिँदैन भने सामान्य विधि फूलहरू दान गरेर पनि हुनु पर्यो। मेन कुरा चाहिँ जप हुनु पर्यो है। यस्ता कुराहरूको चाहिँ मन्त्रहरूको जप गर्ने, जप गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ। आदरणीय सज्जन,
मान्छेहरूले सुन दान गर्नुपर्छ भनिदिनु छ गुरुहरूले। ओहो, बाहुनलाई सुन चाहिने होइन, मान्छेको एउटा गुरुले आफ्नो लागि मागा जस्तो गर्नुहुन्छ, तपाईँहरू अलिकति भ्रममा हुनुहुन्छ। त्यसो हुँदा तपाईँहरू अलिकति एउटा आध्यात्मिक पाटोमा हिँडिसकेको मान्छेले शङ्का गर्न छोडिदिनुहोस्। ग्रह शान्ति विधान गुरुहरूद्वारा गराउनुहोस्, राम्रोसँग विधान गराउनु भयो भने तपाईँहरूलाई धेरै कुरामा राम्रो हुन्छ। तपाईँहरूलाई एउटा कुराको म फेरि पनि जानकारी गराउँछु, तपाईँहरू धेरै चञ्चल, तपाईँहरू धेरै चुलबुले भएर हुँदैन। कर्महरू गुरुले भनेका आदेश पालनाहरू तपाईँले गरेर अगाडि बढ्नु भयो भने तपाईँलाई हो वास्तवमा फाइदा हुने। कुनै पनि खोलामा नाउमा आएर नाउको त्यो जुन चलाइरहेको व्यक्तिले म तिमीलाई पारी पुर्याइदिन्छु, पैसा देऊ मलाई भनौने, उसले पैसाको लागि तपाईँलाई बार्गेनिङ गरेको छैन, तपाईँको उसले सेवा पनि गरिरहेको छ। किनभने तपाईँ पारी तर्दा खोलामा डुब्दा पानीमा चिप्लिन सक्नुहुन्थ्यो, डुब्न सक्नुहुन्थ्यो, तपाईँको वस्त्रहरू शरीर भिज्न सक्थ्यो, तपाईँ उसले सेवा पनि गरेको छ। सेवा गरे बापत तपाईँले केही दिने दक्षिणा आफ्नो ठाउँमा छँदैछ। जता पनि कसैले फेरि केही पनि गर्न सक्दैन, तथापि त्यस्तै गरी गुरुले तपाईँको कर्म गरिदिनुहुन्छ। कर्म गर्दा हामी भन्ने गर्छौ एकको पत्नी हो दक्षिणा, बिना दक्षिणाको तपाईँले यो कर्महरू बुझेर कामहरू गर्नुहोला, तपाईँलाई धेरै कुरामा राम्रो हुन्छ। यो कर्म बुझ्नुभयो र कर्म अनुसारको तपाईँले कामहरू पनि गर्नुभयो भने राम्रो हुन्छ है, यसो गर्नु होला। मैले तपाईँले यो कुराको चर्चा अनि परिचर्चा गरिहाले होइन। अब हामी तपाईँलाई वेदोक्त धर्महरूको बारेमा पनि तपाईँलाई जानकारी गराइरहेका छौँ होइन। बच्चाहरूलाई पति दाता गुरु के गर्ने भन्छौ नि, यहाँ शास्त्रहरूमा लेखेको छ क्या हजुर, मातरम पितरम वाथ खाद्यदात्मानमे वचः पृष्ठगतम बालम नोस्तम वाहनास्पयेत द्विजः तद भावेत धर्मज्ञ कांचने वा बरासने सर्वौषधो सर्वगंधिर बीजै पुष्पै फलस्तथा पञ्चगव्येन रत्नेश्च पताकाभिः स्वभार्गव।

हजुर, एकैछिनको विश्राम पछि कार्यक्रम ज्योतिष दर्पणमा तपाईँलाई पुनः स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी, हामी तपाईँसँग छौं र तपाईँसँग भएका विभिन्न जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न जानकारीहरू यहाँ तपाईँहरूलाई दिने एउटा प्रयासमा गरिरहेका छौं। हामी तपाईँलाई भएका विभिन्न जानकारी अनि तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान मात्रै तपाईँलाई बताइरहेका हुन्छौं। दैनिक रूपमा हामी तपाईँहरूलाई ग्रहमा, चिनामा, कुण्डलीमा ए फलानु दोष लागेछ यो शान्ति गर्नु, फलानु ग्रह लागेछ यो शान्ति गर्नु, होइन धेरै कुराको तपाईँलाई चर्चा गर्छौं। आज हामी महत्वपूर्ण कुराको जानकारी गराउँछौ। मैले प्राय जसो राहु अनि सूर्य र राहु र चन्द्रमाको परस्पर दृष्टि भयो अथवा योग भयो अथवा सँगै बस्यो अथवा विभिन्न कुराले ग्रहण युग लाग्यो भन्ने गरिन्छ। अनि सबै गुरुले भन्ने गर्नुहुन्छ सूर्य ग्रहण युगको शान्ति कसरी गर्ने, कहाँ लेखा छ खै भन्नुहुन्छ। म आज तपाईँलाई पाना पाना पल्टाएर भन्दैछु। बोलिरहेका छौ शास्त्रमा, धर्ममा, संस्कारमा लेखेका कुराहरू मात्रै भनेका छौ, तपाईँहरूलाई बताइरहेका छैन। उहाँले सज्जन ग्रहणको समयमा जन्मेको व्यक्तिहरू के हुन्छन् त? सौनकजी भन्नुहुन्छ ग्रहणे चन्द्र सूर्यस्य व्याधि पीडा तथा स्त्रीणाम आदौ तु ऋतु दर्शना। तस्याम मृत्युर्न संशयः। कोही कोही मान्छे चाहिँ त्यस्तो भयो ग्रहण युगमा जन्मिनुभन्दा पहिले गर्भबाट पनि खेर जान सक्छन्। यसको यो कारण के हो भने आमा र बुबाले त्यसमा पनि भर पर्ने कुरा शास्त्रबाट अलिकति केही संकेत दिन खोजेको मलाई लाग्छ। प्रसुत्तरी यदि जायते व्याधि पीडा तथा स्त्रीणाम आदौ त ऋतु दर्शनात् जानकारी गराइरहेको छ। हजुर, यो तपाईँहरू धेरैलाई यो पर्छ किनभने आजभोलि कलियुग हो हजुर, सत्ययुग होइन। कुन पूर्णिमा, कुन औँसी, कुन संक्रान्ति, कुन एकादशी, कसैले केही बार्नेवाला छैन हजुर। हामी अलिकति सचेत पनि बनौ भन्ने हिसाबले म तपाईँलाई कुराको जानकारी गराइरहेको छु। आमा र बाबाको प्रसङ्गबाट हामी यहाँ आफ्नो जन्म हुन्छ, जन्म हुनुभन्दा पहिले हाम्रो गर्भबाटै चाहिँ कुन ग्रहमा जन्मिने अथवा कस्तो बेला चाहिँ गर्भधारण भएको छ, त्यो बेलाको अवस्था कस्तो रहन्छ भन्ने हिसाबमा हामी हुँदाखेरि तपाईँले एउटा कुरा के को पनि ध्यान दिनु पर्यो भने धेरै कर्महरू गर्छौं, त्यो कर्मको फल यानि कि हामी कर्म गर्दै गर्दाखेरि कति कुराहरू हामीले बा भुलेका पो छौं कि भन्ने कुराको पनि हामीलाई हेक्का रहनु जरुरी रहेछ। हामी कार्यक्रममा ज्योतिष दर्पणको अवस्थामा एउटा कुरा भन्छु, स्त्री जातिलाई सबैभन्दा धेरै ऋतु धर्ममा अलिकति विनाश हुन्छ, यानि कि छोरी मान्छेलाई महिनावारी मेन्सुरेसनको बेलामा के समस्या हुन्छ। अलिकति शान्ति गर्दाखेरि चाहिँ विशेष गरी मान्छेलाई चन्द्रमाको मूर्ति बनाएर प्रतिष्ठाहरू गरेर इमन देव अशपत्न गुङ शुभधम महते सत्राय यो मन्त्रले, यानि कि चन्द्रमाको मन्त्रले के गर्ने विधानले आह्वान गरेर त्यहाँ पूजा गरेर महामृत्युञ्जयको जप गर्ने र चाँदीको चन्द्रमाहरू बनाएर दान गर्ने अथवा सकिँदैन भने सामान्य विधि फूलहरू दान गरेर पनि मेन कुरा जप हुनु पर्यो है। कृष्णेन रजसा वर्तमानो निवेशन मृतम मृत्यञ्च, यस्ता कुराहरूको चाहिँ मन्त्रहरूको जप गर्ने, त्यो मन्त्रहरू जप गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ। आदरणीय सज्जन,
मान्छेहरूले सुन दान गर्नुपर्छ भनिदिनुहुन्छ गुरुहरूले। ओहो, बाहुनहरूलाई सुन चाहिने होइन, मान्छेको त्यो एउटा गुरुले आफ्नै लागि मागा जस्तो गर्नुहुन्छ, तपाईँहरू अलिकति भ्रममा हुनुहुन्छ। त्यसो हुँदा तपाईँहरू अलिकति एउटा आध्यात्मिक पाठमा हिँडिसकेको मान्छेले शङ्का गर्न छोडिदिनुहोस्। ग्रह शान्ति विधान गुरुहरूद्वारा गराउनुहोस्, राम्रोसँग विधान गराउनु भयो भने तपाईँहरूलाई धेरै कुरामा राम्रो हुन्छ। तपाईँहरूलाई एउटा कुराको म फेरि पनि जानकारी गराउँछु, तपाईँहरू धेरै चञ्चल, तपाईँहरू धेरै चुलबुले भएर हुँदैन, कर्महरू गुरुले भनेका आदेश कलाहरू तपाईँले गरेर अगाडि बढ्नु भए पनि तपाईँलाई हो वास्तवमा फाइदा हुने। कुनै पनि खोलामा बाट पारी जाँदाखेरि कुनै नाउमा आएर नाउको त्यो जुन आउ पारी पुर्याइदिन्छु पैसा देऊ मलाई भनाउने, उसले पैसाको लागि तपाईँलाई बार्गेनिङ गरेको छैन, तपाईँको उसले सेवा पनि गरिरहेको छ। किनभने तपाईँ पारी तर्दा खोलामा डुब्दा पानीमा चिप्लिन सक्नुहुन्थ्यो, डुब्न सक्नुहुन्थ्यो, तपाईँको वस्त्रहरू शरीर भिज्न सक्थ्यो, तपाईँलाई उसले सेवा पनि गरेको छ। सेवा गरे बापत तपाईँले केही दिने दक्षिणा आफ्नो ठाउँमा छँदैछ। जता पनि कसैले फेरि केही पनि गर्न सक्दैन, तथापि त्यस्तै गरी गुरुहरूले तपाईँको कर्म गरिदिनुहुन्छ। कर्म गर्दा हामी भन्ने गर्छौँ एकको पत्नी हो दक्षिणा, बिना दक्षिणाको सज्जन तपाईँले यो कर्महरू बुझेर कामहरू गर्नुहोला, तपाईँलाई धेरै कुरामा राम्रो हुन्छ। यो कर्म बुझ्नुभयो र कर्म अनुसारको तपाईँले कामहरू पनि गर्नुभयो भने राम्रो हुन्छ है, यसो गर्नु होला। मैले तपाईँलाई यो कुराको चर्चा अनि परिचय गरिहालेँ होइन। अब हामी तपाईँलाई वेदोक्त धर्महरूको बारेमा पनि तपाईँलाई जानकारी गराइरहेका छौँ होइन। बच्चाहरूलाई पट्टि दाँत आए गुरु के गर्ने भन्छौ नि, यहाँ शास्त्रहरूमा लेखिएको छ क्या हजुर, मातरम पितरम वाथ खाद्यदात्मानमेव च पृष्ठगतम बालम नोस्तम वाहनास्पयेत द्विजः तदभावेत धर्मज्ञ कांचने वा वरासने सर्वौषधौ सर्वगंधिर बीजै पुष्पै फलस्तथा पञ्चगव्येन रत्नेश्च पताकाभिश्च भार्गव स्थाली पाकेन धातारम पूजयेत तदंतरम कर्तव्यम तथा ब्राह्मण भोजनम भद्रासने निवेशेनम मृतिद्भिर भूले फलस्तथा सर्वौषधै सर्वगंधै सर्वबीजैस्तथै वचः स्नापयेत् पूजयेश्चात्रम बन्नी शोभम।

तव्या तथा सम्पूज्य दक्षिणा शास्त्रले भन्दै छ दक्षिणा दिनु भनेर। ए मेरो भगवान्, माथिबाट दाँत आयो सबैको चिन्ताको विषय, सबैको हात हातमा छोरा छोरी छन् अहिले, कति माया लाग्छ, ला माथिबाट दाँत आयो बर्बाद हुने भयो मेरो छोरोलाई, होइन यसको माया तपाईँलाई एकदम ढुक्क शान्त हुने खाको जानकारी दिइरहेको छु। के छ भने माथिबाट दाँत आउनु अथवा अशुभ बेलामा अशुभ महिनामा दाँत आउनु बालक र बालकको आमा बाबाहरूलाई अनि आफैलाई पनि पिर्छन्, आफै पनि रोगी हुन्छन्। भन्न त के लेखा छ भने मृत्यु नै हुन्छ भनेर पनि शास्त्रमा लेखेका छन्, तर कष्ट चाहिँ हुन्छ पक्कै पनि। अब यहाँ म आज तपाईँलाई एकदम धेरै कुराको चर्चा गर्छु, अवश्य म सुन्नुहोला यो कार्यक्रम, म तपाईँलाई फेरि पनि दोहोऱ्याउँछु एकचोटि। पूर्ण कुराहरू छ, मातरम पितरम वाथ खादिदात्मा नमेव गज पृष्ठ गतम बालम, माथिबाट दाँत आयो अशुभ महिनामा दाँत आयो भने शास्त्रको नियम छ हात्ती माथि चढाउनु, लुरादेश्याम छोराको नियम आफू पनि चढ्न पाइने भयो, हात्ती पाइँदैन गुरु के गर्ने, हाम्रोतिर त हजुरको चितवनतिर हुनुहुन्छ, हामी के गर्ने भन्दा कम्तीमा नाउ डुङ्गामा चढाउनु, आजभोलि के आएको छ ऱ्याफ्टिङहरू के होइन, त्यसमा पानी माथि उतार्नु बच्चालाई। अनि हात्ती पनि चढाउन सकिएन, डुङ्गामा पनि आफ्नो राख्न सकिएन भने सुन्दर आसन बनाएर सर्वौषधि राखिदिने, यानि कि कुट तास तालिस पत्र हलेदु कचुर जटामसी पत्थर कुमकुम श्रीखण्ड बोजु र चाबो सर्वगन्ध यी कस्तुरी पत्थर कुमकुम ओहो यस्तो माथि चाहिँ के गर्नु सुहाएर त्यो बच्चालाई के गर्नु स्नान गर्नुपर्छ। कहाँ लेखेको छ गुरु भन्दा गुरुहरूले पनि कार्यक्रम सुनिरहनु भएको छ, म तपाईँहरूलाई शास्त्रमा देखाइदिन्छु आउनु होला। के गर्ने भने गाईको दुधमा पकाएको खिर ब्राह्मणलाई भोजन गराउनु, दुधमा पकाएको खिर ब्राह्मणलाई अपाच्य हुन्छ हजुर, खान्छन् ब्राह्मणले, तर तपाईँको दान तपाईँको शान्ति मिल्दैन हजुर कहिले पनि, किनभने शास्त्रमा लेखेको छ नि त हजुर। तपाईँहरूले के गर्नुपर्ने, गाईको खिरमा पकाएको दुधमा पकाएको खिरलाई ब्राह्मणलाई भोजन गराउनु, गाई नै दान दिनु, त्यति मात्र छैन, भगवान अग्नि देवता चन्द्र देवता वायु देवता र प्रसिद्ध पर्वतहरूको देवताहरूको भगवान नारायणको सत्यनारायण पूजा लगाउनु भन्न भनेको छु मैले, तपाईँलाई याद गर्नुहोला सुन्नुहोला, काम लाग्ने कुरा भनेको छु। आहुति यानि कि हवन आदि कर्महरू पनि गर्नु, जसको अशुभ महिनामा दाँत फलायो अथवा माथिबाट दाँत पहिलो अहिले भने जति पनि भने यी कर्महरू गर्नुपर्छ। यो के छ भने यज्ञ गराइसकेपछि ब्राह्मणलाई दक्षिणा दिएन भने पूरा हुँदैन, तर कति दिने भन्ने तपाईँको आफ्नो स्वविवेकले दिनुहोस्, फेरि त्यसमा हामीलाई केही भन्नु छैन, तर तपाईँले दक्षिणा बिनाको यज्ञ कहिल्यै पनि नलगाउनुहोला। आमाहरूलाई कष्ट हुन्छ मामाहरूलाई कष्ट हुन्छ भनिएको छ, प्रथमम दन्त निर्मुक्तिर ऊर्धम बालचेत भवेद क्लेशाय मातुल श्रीह तदा प्रोक्ता मनीषिभिः। मनीषिभिः ऋषिहरू भन्नुहुन्छ, एकदम विद्वान गणहरू भन्नुहुन्छ, माथिबाट पहिलो महिनामा दाँत आयो भने मामालाई धेरै कष्ट, आमालाई कष्ट, यस्ता कुराहरू तपाईँले ख्याल गर्नुहोस्। यो ख्याल गर्नुभयो भने धेरै कुराहरूमा तपाईँलाई राम्रो हुन्छ। यो ब्रह्मयामले भनेका छन्
झनै धेरै कष्ट है हजुर, फेरि ल धेरै नै कष्ट हो यो, अथवा जन्मिँदैखेरि दाँत लिएर आउने बच्चा पनि एकदम आयु क्षण हुन्छ भनेर लेखाएको छ, छोटो आयु हुन्छ भनेर लेखाएको छ। कुराहरू तपाईँहरूलाई पात्र एप्लिकेसनमा गएर सनातन रेडियो नेटवर्कमा कमेन्ट गर्नु होला, गुरु यसको बारेमा लो त भोलि चर्चा भन्नु, म त्यही कुरा भोलि भनिहाल्छु, फेरि भोलि भएन भने पाँच दिन पछाडि दस दिन पछाडि भए पनि भन्छु। धेरै चर्चा अनि परिचर्चाहरू हामी अवश्यमा गर्ने प्रयास गरिरहेका छौँ आदरणीय सज्जन। अब यो विशेष गरी मामाहरूले के गर्ने त भन्दा सुन चाँदी पात्रमा दही भात भनेर, यानि कि दही भात मुसेर चाहिँ के गर्ने सकिन्छ भने भान्जा भान्जीको हातमा राखिदिने। रक्षमाम भागिनेय भागिनेय भन्ने, रक्षा गरिदिनु भान्जीलाई, रक्षा गरिदिनु भन्नेको क्या। सबै के हुन्छ शान्ति हुन्छ, सबैले सबै कर्महरू गर्नुपर्छ मिल्छ। मैले तपाईँलाई यो अलिकति थोरै प्रसङ्ग तर एकदम घटलाग्दा कुराहरू जस्तो लाग्छ मलाई चाहिँ, मेरो हिसाबमा तपाईँलाई कस्तो लागिरहेको छ तपाईँहरूले सुन्नुभयो सम्पर्कमा रहनुभयो यो कार्यक्रममा ज्योतिष दर्पण हरेक दिन यसै समयमा तपाईँहरूको रेडियो सेटमा गुन्जायमान भइरहेका हुन्छौँ। यस्तै तपाईँहरूलाई के अब यस्तो हुन्छ क्या, यो के हुन्छ भने हामी बोल्दै जाने मान्छेलाई कताको प्रसङ्ग भन्दा तपाईँलाई ठिक हुन्छ। अब पश्चिमतिरको संस्कार एउटा होला तर तपाईँहरूलाई कथाको बारेमा भनिदिने भन्ने कुरा हामीलाई पनि थाहा हुँदैन, त्यसो हुँदा तपाईँले फोन गरेर हुन्छ अथवा हामीलाई कुनै पनि फेसबुकतिरबाट फेसबुकमा लक्ष्मण सुवेदी 333 सर्च गरेर त्यहाँबाट पनि हामीसँग जोडिन सक्नुहुन्छ। अनि हाम्रा नम्बरहरूमा वाट्सएप भाइबर गरेर पनि गुरु यस्तो बारेमा भनिदिनु पर्यो पनि भन्न सक्नुहुन्छ। धेरै माध्यमद्वारा छन्, विशेष चाहिँ हामी हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट यो कार्यक्रमलाई प्रसारण गरिरहँदा तपाईँहरूसँग त्यहीँबाट कन्टिन्यू हुन पाए, त्यहीँ तपाईँका जिज्ञासाहरू आयो भने हामी यसको बारेमा धेरै चर्चा अनि परिचर्चा अवश्य गर्नेछौ। तपाईँहरूले यस्तै कुराहरूको जानकारी गराउँछौ आदरणीय सज्जन। आजको लागि भने हामी कार्यक्रमको अन्तिम भागमा आइसकेका छौं। यतिन्जेल तपाईँहरूले कार्यक्रम सुनिदिनु भयो, कार्यक्रमलाई मन पराइदिनु भएको छ, विशेष विशेष आभार तपाईँलाई दिन चाहन्छु। भोलि पनि यस्तै प्रसंगहरूको साथमा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी उपस्थित हुन्छु। तपाईँहरूलाई कुनै पनि प्रसंगहरू चाहिएमा 98453 97658 र 98142-73601 तपाईँ सिधा रूपमा सम्पर्कमा आउँदै आफ्नो अनि आफन्तहरूको बारेमा धेरै भन्दा धेरै चर्चा अनि परिचर्चाहरू तपाईँले सक्नुहुन्छ आदरणीय सज्जन। यति भन्दै भोलि तपाईँ र मेरो भेट पुनः हुनेछ, तबसम्मको लागि भने आज्ञा दिनुहोस् भन्दै आजको लागि आज्ञा चाहन्छु। तपाईँको दिन आनन्दमय, गर्मी धेरै बढ्दो छ, केही हल्का शीतलता हुँदै गइरहेको छ। तपाईँ सम्पूर्णलाई आशीर्वाद शुभ आशीर्वाद सहित तपाईँको दिन आनन्दमय रहोस्, भगवतमय रहोस्, राधा कृष्णमय रहोस्।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
1: यो आवाज हो संस्कार र संस्कृतिको सम्वाह सनातन रेडियो नेटवर्कको। के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
1: आवाज हो संस्कार र संस्कृतिको सम्वाह सनातन रेडियो नेटवर्कको।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: This is Radio Sankhuwa Sabha 95.5 MHz.
6: Yes, Kantipur Diary ka saath ma.
7: Hulas Galvalam. 3 guna badi tick cha. Hulas bhai aru kina khojne?
8: Shivam Cement. Quality ko mamla ma no compromise bhandai sir thado pari raheka chhau. Sada sarvada.

शान्तिपुर डायरीमा एआई प्रस्तोताको नमस्कार शुरू गरौं मुख्य समाचार अपडेटबाट। नेपाली कंग्रेसको सभापति पदको मत परिणाम सार्वजनिक भएपछि आज उपसभापति र महामन्त्री पदको मतगणना हुने भएको छ। निर्वाचन समितिले दिउँसो 1 बजेदेखि मतगणना शुरू गर्ने तयारी गरेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्री पदको मतगणना दिउँसो 1 बजेदेखि शुरू गर्ने योजना छ। सभापति पदको मत परिणाम शनिबार बिहान सार्वजनिक भएको थियो। सभापतिमा गगन थापा निर्वाचित हुनुभएको छ। अब नेपाली कंग्रेसको नयाँ नेतृत्वमा उपसभापति र महामन्त्री पदमाको निर्वाचित हुनुहुन्छ भन्ने चासो बढ़ेको छ। उपसभापति र महामन्त्रीको मतगणना 1 बजेदेखि शुरू गरिने खबर थियो। नेपाली कंग्रेसको सभापतिमा गगन थापा निर्वाचित हुनुभएको छ। उहाँले 6,584 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्याम कृष्ण खड्कीले 375 मत पाउनु भएको छ। गगन थापा सभापतिमा निर्वाचित हुनुभएको खबर अब तपाईले सुनिसक्नुभयो। अब रक्तचन्दन तस्करीको पुरानो मुद्दामा नवीन राज बस्नेत पक्राउ पर्नु भएको खबरतिर जाउँ। प्रहरीले व्यवसायी नवीन राज बस्नेतलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले हिजो बेलुकी भक्तपुर स्थित निवासबाट बस्नेतलाई पक्राउ गरेको हो। सीआईबीका प्रमुख एआईजी उमा चतुर्वेदीले 13 वर्ष अघि भएको रक्तचन्दन तस्करीको मुद्दामा बस्नेत पक्राउ परेको पुष्टि गर्नुभएको छ। चतुर्वेदीका अनुसार त्यसबेला प्रतिवादीको ठेगाना नखुलेपछि मुद्दा पेण्डिङमा रहेको थियो। पछिल्लो पटक अदालतले ठेगाना खुलेको भन्दै निवेदन दिएपछि पक्राउ पुर्जी जारी गरिएको र बस्नेतलाई नियन्त्रणमा लिइएको उहाँले बताउनु भएको छ। अदालत खुलेको दिन उहाँलाई पेश गरिने चतुर्वेदीले जनाउनु भएको छ। यसअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बस्नेतको घरमा छापा मारेको थियो। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराका भाई प्रभु शमशेर जबरा सहित निकटस्थहरूका घरमा छापा मार्दा विभागको टोली बस्नेतको घरमा पनि पुगेको थियो। त्यसपछि ब्यूरोले उहाँको खोजी थालेको थियो। प्रहरीले पूर्व प्रधान न्यायाधीश जबरा र विभिन्न मुद्दामा जेलमा रहेका उच्चपदस्थहरूसँग सम्पर्क गराउने व्यक्ति दावी गर्नुभएका इनम सापकोटासँग बस्नेतको कुराकानी हुने गरेको भेटेको थियो। सापकोटाको मोबाइल विवरणमा पूर्व न्यायाधीश नवराज थपलिया, अदालतका बिचौलिया भनिने दीपक तिमिलसिना, प्रभु शमशेर जबरा र बस्नेत बीच कुराकानी हुने गरेको पाइएको थियो। न्यायालयमा हुने सेटिङ भत्काउने भन्दै अनुसन्धान अधिकृतहरूले छानबिन गरिरहनु भएको छ। पुरानो मुद्दासँगै सम्पत्ति शुद्धिकरणको कसुरमा पनि उहाँमाथि अनुसन्धान हुने अधिकृतहरूले बताउनु भएको छ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाऊ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एचएसटी ब्रान्ड राज्यको 10 छ।

35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको दस छ मजा

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राज्यको दस्ता मजाले दस्ता।

0: डम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एड्रेसिभ ब्रान्ड राज्यको दस मजाले दस।

0: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको मजाले
1: ब्रेकपछि अब बाँकी प्रसंग। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर शाहीले वित्तीय प्रगति हुन र बेरुजु घटाउन निर्देशन दिनुभयो। कोशी प्रदेशमा चाडपर्व सुरक्षाका लागि 8,133 प्रहरी परिचालन, 72 स्थानमा यात्रु सहायता कक्ष। धादिङको गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्गमा सवारी साधन आवत जावत ठप्प। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा गायक पशुपति शर्मा निर्वाचित हुनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले वित्तीय प्रगति बढ़ाउन र बेरुजु घटाउन निर्देशन दिनुभयो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा आयोजित आर्थिक वर्ष 2082 भाग 83 को वार्षिक प्रगति समीक्षा गोष्ठीमा वहाँले सचिव र कर्मचारीलाई सुशासन कायम हुने गरी काम गर्न निर्देशन दिनुभयो। वहाँले नागरिकलाई प्रभावकारी र छिटो छरितो सेवा दिनुपर्ने बताउनुभयो। सेवा प्रवाह सरल सहज र प्रभावकारी बनाउन स्थानीय तहसँग समन्वय र सहकार्यलाई प्राथमिकता दिनुपर्ने वहाँको भनाइ थियो। गोष्ठीमा मन्त्रालय र निकायका कार्य सम्पादन, बजेट खर्च, राजस्व संकलन, बेरुजु र नीतिगत उपलब्धिको विवरण प्रस्तुत गरियो। प्रदेश सरकार अन्तर्गत 2,976 दरबन्दी मध्ये 2,259 जना कार्यरत र 717 पद रिक्त रहेको जनाइयो। 79 स्थानीय तहमा 5,660 दरबन्दी मध्ये 4,297 जना कार्यरत र 1,363 पद रिक्त रहेको जानकारी दिइयो। समीक्षामा 24 मन्त्री परिषद बैठक, 85 निर्णय, 38 विषयमा राय तथा सहमति र 37 राजपत्र प्रकाशन भएको विवरण प्रस्तुत गरियो। हेलो मुख्यमन्त्री प्रणालीमा प्राप्त 31 गुनासो मध्ये 28 फर्सेउट भएका छन् भने 3 बाँकी छन्। घर बीमा कार्यक्रम लागू हुन नसकेको तथा ट्राफिक संकेत बत्तीका लागि लागत अनुमान तयार हुन नसकेको जनाइएको छ। वित्तीय प्रगति बढ़ाउन र बेरुजु घटाउन पुग्यो मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयो। अब कोशीमा चाडपर्व सुरक्षा योजना, 72 स्थानमा सहायता कक्ष र 8,133 प्रहरी परिचालनको खबर। दशैं तिहार लगायत चाडपर्वलाई सुरक्षित

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी शङ्कर सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्कर सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
2: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तान्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295672061,
4: 0295703315
3: र 98520601077
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी शङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू

0: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089 खादबारी नगरपालिका 9 तुम्लिङटार एयरपोर्ट गेट।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 9865349444
3: र 0295901055।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन थियो। इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैन थियो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन थियो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैन थियो। संखुवासभा जिल्ला खादबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक सन्तप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खादबारी एक संखुवा सभा।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्न आउनु भएको?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
0: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
12: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो

0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9819326775।
3: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सोना मनसुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र, र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97449222,

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेरनु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटहरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
5: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
6: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
6: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
7: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
6: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
7: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
6: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
7: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
6: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
7: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
6: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
7: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
6: थप जानकारीको लागि 0295762061,
7: 0295703315
6: र 98520607
7: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
8: चाड पर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सुना मनसुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र, र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा।
10: सम्पर्क नम्बर 0295625201 97472522
11: आयो सबको घर घरमा।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
15: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
16: किन र काका?
15: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
16: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
15: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
16: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
15: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
16: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
15: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
16: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
15: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
16: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
15: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
16: प्रोप्राइटर सुनु एन भीम कदाइली।
15: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-0062।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 98-60-96-40-00
9: र 98-19-32-76-75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
9: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1, प्रहरी गेट, सेउ, संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
8: सम्पर्क नम्बर 0-29-590-667 र 98-420-22-667।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनुपर्छ है।
14: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
14: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
17: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
18: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
15: हाम्रो सेवाहरू
18: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9825160580 र 9841081181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।
19: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
1: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। ढाका भूल दया क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैनथ्यो। संखुवासभा जिल्ला खागबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक संतप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खागबारी एक संखुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश।
12: खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
13: सरप्राइज जेनी, यो गहना कस्तो छ?
14: यस्तो पनि गहना लाउँछन्?
13: अनि यो
14: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
13: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
14: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
13: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
14: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
14: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429801, जनक पौडेली 98525354 र 029562248।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 घाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.

कान्तिपुर डायरीमा एआई प्रस्तोताको नमस्कार, शुरू गरौं मुख्य समाचार अपडेटबाट। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भासिएको सड़क खण्डमा ब्याक कटिङको काम शुरू गरिएको छ। कुनै समस्या नआए 8 घण्टाभित्र सड़क खुल्ने सड़क विभागले जनाएको छ। गलौदीमा नदीतर्फबाट कटान हुँदा सड़क भासिएको हो। गाउँ जोड्ने स्थानीय सड़क समेत भएकाले ब्याक कटिङ गर्न स्थानीय निकायबाट अवरोध भएको विभागले जनाएको छ। स्थानीय निकायसँग छलफल भएपछि शनिबार बिहानदेखि काम अघि बढ़ाइएको हो। गलौदीमा 70 मिटर सड़कमा समस्या भएको छ। भित्तो काटेर सवारी सञ्चालनमा ल्याइने सड़क विभागका महानिर्देशक विजय जैसीले बताउनुभयो। उहाँका अनुसार 10 भदौको भोटेकोशी बाढ़ीपछि नदीले तलबाट कटान गर्दा त्यसको असर अहिले देखिएको हो। पृथ्वी राजमार्ग भएर सामान्य अवस्थामा दैनिक 15,000 भन्दा बढ़ी सवारी साधन ओहोर दोहोर गर्छन्। दशैंका बेला यो संख्या 13 पुग्ने गरेको छ। यसअघि 14 भदौमा भोटेकोशीको बाढ़ीपछि नदीले तलबाट कटान गर्दा कृष्णभीर खण्ड भासिएको थियो। त्यसपछि भासिएको सड़क खण्ड भन्दा माथिबाट नयाँ ट्र्याक बनाएर सवारी सञ्चालनमा ल्याइएको थियो। पूर्वाधार विकास मन्त्रालयले काम अघि बढ़ाएर 18 दिनमा सड़क सञ्चालनमा ल्याएको थियो। गलौदीको सड़क ठप्प भएपछि दशैंमा पूर्व पश्चिम जाने तयारीमा रहेका यात्रु अन्यलमा पर्नु भएको छ। शुक्रबार रात्रिबसको टिकट लिइसकेका यात्रु घर फर्किन बाध्य हुनुभएको गोङबुस्थित नयाँ बस पार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बताउनुभयो। गलौदीमा थालियो ब्याक कटिङ। कुनै समस्या नआए 8 घण्टामा पृथ्वीराज मार्ग खुल्ने खबरपछि अब अर्को दुःखद समाचारतिर जाउँ। मोटरसाइकलको ठक्करबाट वीरेन्द्र नगरमा एकजनाको मृत्यु भएको छ। वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर नगरपालिका 10 बुदबुदेमा बस्दै आउनुभएका 27 वर्षीय विवेक छन्। उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रविन्द्र बोहराका अनुसार शुक्रबार राति घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको बुलेट मोटरसाइकलले थापा दम्पतीलाई ठक्कर दिएको थियो। दुर्घटनामा विवेक थापाकी 29 वर्षीय श्रीमती सुनिता थापा र मोटरसाइकल चालक वीरेन्द्र नगर नगरपालिका 10 22 वर्षीय देश दिपेश चौधरी घाइते हुनुभएको छ। दुर्घटनापछि तीनैजनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। विवेक थापालाई थप उपचारका लागि नेपालगंज रिफर गरिएकामा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते सुनिता थापा र दिपेश चौधरीलाई थप उपचारका लागि नेपालगंज लगिएको छ। मोटरसाइकलको ठक्करबाट वीरेन्द्र नगरमा एकजनाको मृत्यु भएको खबरपछि अब भोटेकोशी बाढ़ीमा 269 बालबालिकाले अभिभावक गुमाएको प्रसंग। नुवाकोट र रसुवाका भोटेकोशी बाढ़ी प्रभावित बाल बालिका मध्ये कम्तीमा 269 जना अभिभावकविहीन भएको राष्ट्रिय बाल अधिकार परिषदको अध्ययनले देखाएको छ। परिषदले काठमाण्डौ नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा रहेका 584 बाल बालिकामाथि अध्ययन गरेको थियो। तीमध्ये 46% बाल बालिकाले आमा बुबा मध्ये एक वा दुवै गुमाएका छन्। 41 बाल बालिकाले बुबा आमा दुवै गुमाएका छन्। बुबा आमा दुवै गुमाउने मध्ये नुवाकोटका 28, रसुवाका 2 र काठमाण्डौको होल्डिङ सेन्टरका 11 जना छन्। बुबा गुमाउने बालबालिका 161 र आमा गुमाउने 67 जना छन्। परिषदका सूचना अधिकारी रामबहादुर चन्दलेमा गणना जारी रहेकाले संख्या बढ़न सक्ने जनाउनुभयो। उहाँका अनुसार प्रारम्भिक प्रतिवेदन नाम थर र ठेगानाका आधारमा तयार पारिएको हो। अघिल्लो द्रुत प्रतिवेदनमा दोहोरो गणना भएकाले तथ्याङ्क फरक परेको हुन सक्ने उहाँले बताउनुभयो। प्रतिवेदनले बुबा आमा दुवै गुमाएका 7% बाल बालिकालाई उच्च जोखिममा राख्दै तत्काल कानूनी संरक्षण र दीर्घकालीन हेरचाह आवश्यक रहेको जनाएको छ। आमा बाबु मध्ये एक गुमाएका 39% मध्यम जोखिममा छन्। 315 जना बाल बालिका न्यून जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ। परिषदले सम्भव भएसम्म परिवारमै संरक्षण, शीघ्र मनोसामाजिक परामर्श, नष्ट भएका जन्म दर्ता तथा नागरिकताका कागजातको निशुल्क प्रतिलिपि र पढ़ाई निरन्तरताको व्यवस्था गर्न सिफारिश गरेको छ। भोटेकोशी बाढ़ीमा 269 बाल बालिकाले अभिभावक गुमाउनु भएको खबरपछि अब राजनीतिक अपडेटतिर लागौं। उपसभापति र महामन्त्रीको मतगणना 1 बजेदेखि शुरू गरिने भएको छ।
नेपाली कंग्रेसको सभापति पदको मत परिणाम सार्वजनिक भएपछि आज उपसभापति र महामन्त्री पदको मतगणना हुने भएको छ। निर्वाचन समितिले दिउँसो 1 बजेदेखि मतगणना शुरू गर्ने तयारी गरेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्री पदको मतगणना दिउँसो 1 बजेदेखि शुरू गर्ने योजना छ। सभापति पदको मत परिणाम शनिबार बिहान सार्वजनिक भएको थियो। सभापतिमा गगन थापा निर्वाचित हुनुभएको छ। अब कंग्रेसको नयाँ नेतृत्वमा उपसभापति र महामन्त्री पदमा कसको निर्वाचन हुन्छ भन्ने चासो बढ़ेको छ। उपसभापति र महामन्त्रीको मतगणना 1 बजेदेखि शुरू गरिने खबरपछि अब अर्को गम्भीर घटना तिर्चाउ। गोहीको आक्रमणमा परेर महिलाको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका 3 कोठियाघाट स्थित गेरुवा नदीमा गोहीको आक्रमणमा परेर 1 महिलाको मृत्यु भएको छ। शुक्रबार दिउँसो करिब 2:30 बजे माछा मार्ने क्रममा सोही ठाउँकी करिब 52 वर्षीय पुष्पा लाछाङ छाने गोहीको आक्रमणमा परि बेपत्ता हुनुभएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले लामिछानेको खोज तलाश गर्नुभएको थियो। राति करिब 10:30 बजे उहाँको शव तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी होमप्रसाद चौधरीले बताउनुभयो। प्रहरीले शव पोस्टमार्टम गरी परिवारलाई बुझाउने जनाएको छ। घटना सदरमुकाम गुलरियाबाट 25 किलोमिटर पश्चिममा भएको हो। कोठियाघाट स्थित गेरुवा नदीमा 3 देखि 4 वटा गोही तैरिरहेको भन्दै प्रहरीले सर्वसाधारणलाई नुहाउन, माछा मार्न र दाउरा संकलन गर्न नदीमा नजान आग्रह गरेको छ। गोहीको आक्रमणमा परेर महिलाको मृत्यु भएको खबरपछि अब वातावरण सम्बन्धी समाचारतिर लागौं। विश्व आप्रवासी चरा दिवसमा जरा सकसमा परेको विषय चर्चामा छ। गत असोज 13 गते धनुषामा कोलार्ड किङफिसर नामको नयाँ चरा अभिलेख भएको छ। यससँगै नेपालमा पाइने चरा प्रजातिको संख्या 904 पुगेको छ। चराविद हटन चौधरीका अनुसार असोज 8 गतेदेखि विपरीत दिशाबाट चलेको तीव्र हावाले तटीय क्षेत्र र समुद्री मुहानमा पाइने यो चरा नेपाल ल्याएको हुन सक्छ। जलवायु परिवर्तनका कारण चराको बसाई सराई र आनी बानी परिवर्तन भइरहेको चरा विज्ञहरूले बताउनु भएको छ। सिमसार, तालपोखरी, वनजंगल र घाँसे मैदानमा आश्रित चराका वासस्थान संकुचित हुँदै गएका छन्। सिमसार अतिक्रमण, रासायनिक मल र विषादीको बढ़दो प्रयोग, असुरक्षित बिजुलीका तार, चोरी शिकार र प्रदूषणले समस्या थपेको छ। अक्टोबर महिनाको दोस्रो शनिबार अक्टोबर 10 विश्व आप्रवासी चरा दिवस मनाइन्छ। नेपालमा हिउँदे आप्रवासी चराको आगमन शुरू भए पनि तिनको वासस्थान र उडान मार्ग जोखिममा छन्। होम गुरूङले आप्रवासी चराको संरक्षण सबै देशको साझा जिम्मेवारी भएको बताउनु भएको छ। उहाँका अनुसार सुरक्षित विश्राम स्थल सुनिश्चित गर्न सम्बन्धित देशबीच क्षेत्रीय सहकार्य आवश्यक छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एचएसटी ब्रान्ड राज्यको टास्ता मजाले टास्ता।

ब्रेकपछि अब देश बाहिरको प्रसंग। भारतको राजधानी नयाँ दिल्ली स्थित जन्तर मन्तरमा ककरोच जनता पार्टी सीजेपीले आयोजना गरेको प्रदर्शनका लागि सर्वसाधारण तथा कार्यकर्ता भेला हुन थालेका छन्। प्रदर्शनकारीको उपस्थिति नियन्त्रण गर्न भारतीय प्रशासनले दिल्ली आसपासका 45 मेट्रो स्टेशन बन्द गराएको छ। ती स्टेशन साँझ 6 बजेसम्म सर्वसाधारणका लागि बन्द रहनेछन्। सड़क यातायातका मुख्य मार्गमा सवारी साधनको मार्ग परिवर्तन गरिएको छ। सरकारी प्रतिबन्ध र कड़ाईका बावजूद प्रदर्शनकारी वैकल्पिक मार्ग प्रयोग गर्दै दिल्लीमा भेला भइरहेका छन्। फरिदाबादकी 25 वर्षीय सफ्टवेयर इन्जिनियर गीतिकाले बिहान 4 बजे नै घरबाट दिल्लीका लागि निस्किएको बताउनुभयो। उहाँले अब अति भइसकेकाले अहिले आवाज नउठाए कहिल्यै परिवर्तन हुने बताउनुभयो। यसअघि शुक्रबार सुरक्षा निकायले प्रदर्शनलाई ध्यानमा राख्दै व्यापक धरपकड़ शुरू गरेको थियो। दिल्ली प्रहरीले सम्भावित हिंसा र आवागमन प्रभावित हुन नदिन विभिन्न स्थानबाट कम्तीमा 600 जना प्रतिबन्धीलाई नियन्त्रणमा लिइसकेको जनाएको छ। प्रदर्शनलाई ध्यानमा राख्दै सेन्ट्रल दिल्लीका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। होटलले मेरिडियन नजिकैको चोक र जन्तर मन्तर आसपासमा प्रहरीले उच्च प्रविधियुक्त ड्रोनबाट निगरानी गरिरहेको छ। पहिलो खबर, सरकारको कड़ाईका बावजूद दिल्लीमा ठूलो संख्यामा प्रदर्शनकारी भेला हुँदै अब प्रदर्शन अघि नै युट्यूबर ध्रुव राठी प्रहरी नियन्त्रणमा पर्नु भएको खबर तिर्जाउँ। ककरोच जनता पार्टीले प्रदर्शनको आह्वान गरिरहेका बेला चर्चित युट्यूबर ध्रुव राठीलाई प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको छ। बीबीसी हिन्दीका अनुसार ध्रुव राठीका एक निकट स्थले र गुरूग्राम प्रहरीले उहाँलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। उहाँका निकटस्थका अनुसार ध्रुव राठीलाई गुरूग्रामको सेक्टर 56 नियन्त्रणमा लिइएको हो। यसअघि शुक्रबार साँझ ध्रुव राठीले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्नुभएको थियो। भिडियोमा उहाँ इण्डिया गेट अगाडि घुमिरहेको देखिनु भएको छ। उहाँले आफू दिल्ली आइपुल्लीलाई आइपुगेको बताउनुभएको थियो। उहाँका अनुसार प्रधानमन्त्रीले 50 भन्दा बढ़ी मेट्रो स्टेशन बन्द गर्नुभएको छ। उहाँले धेरै रेल र बस रद्द गरिएको पनि बताउनु भएको छ। प्रदर्शनका कारण दिल्लीलाई बन्दाबन्दीमा राखिँदै गरेको उहाँले दावी गर्नुभएको छ। ध्रुव राठीले मोदीजीले के गरिरहनु भएको छ भन्ने आफूलाई बुझ्न गाह्रो भइरहेको बताउनु भएको छ। उहाँले प्रधानमन्त्रीको सूचना प्रविधि समूहका मानिसहरूले प्रदर्शनमा कोही पनि सहभागी नहुने बताइरहेको उल्लेख गर्नुभएको छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भएको?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुदा एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 0295-6779 र मोबाइल नम्बर 98-420-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि, यहाँ किचन डेकोरेसनका

0: अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
2: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रिय विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैनथ्यो। संखुवासभा जिल्ला खागबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक संतप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खागबारी एक संखुवा सभा।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429958,
7: जनक पौडेली 98520-58344 र 029560248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँचबारीमा सेवा दिइरहनु भएको छ।
8: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
9: सम्पर्क नम्बर 029590667 र 98422667।
10: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिनटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163-51107 र 98030-96289। खादबारी नगरपालिका 9, तुम्लिनटार एयरपोर्ट।
0: आधुनिक कृषि गर्ने भनेर सुरु त

0: गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9810555585
1: र वाट्सएप नम्बर 9852028646।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946400
0: र 9819320075।
4: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061,
3: 029573315
2: र 98520607
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
8: सम्पर्क 029140084 र 98040485827।
9: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
10: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छूट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छूट पछिको अरूवा सोना मन्सुली चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छूट पछिको स्किम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97492 520।
11: आयो सबको घर घरमा।
12: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 सङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
15: Bye, DJ Raji Barkurba.

बेस्ट अफ चक्रधर डीजे वाला है विथ मिस्टर आर

मेरो प्यारी बुढी, मेरो मुहान सुन्किरी, बिचरा अहिलेसम्म मलाई भात परिकै बसेको होले। म पर्या दिन कस्तो त्यसलाई जाडो धोएर भाकेर आएको छुट्टो मलाई पर्खिएर मेरो बुढी बुढी भन्दै ओ डार्लिङ आई लभ लभ यु माई सातो पुच्छ फ्लाइ आफ्टर सी यु ला।

0: todo el norte.
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
2: Surprise! Jenny, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो?
3: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
2: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
3: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
2: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
3: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
2: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्खुवा सभा
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842-59801 जनक पौडेली 9852-58344 र 029562048
2: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्खुवा सभा
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
5: त्यसको लागि के को चिन्ता हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँचबारी एक नगरपालिका रोड सङ्खुवा सभा
5: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
4: प्रोप्राइटर लक्ष्मी काफ्ले
5: सम्पर्क 9843-47262
4: 9810-55-55-85
5: र व्हाट्सएप नम्बर 9852-28646
6: ए निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
7: ए अब त जानै पर्ने भएन नि हाम्रै खाँचबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
6: हाम्रो सेवाहरू
7: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029562580 9852-61580 र 9841-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँचबारी एक सङ्खुवा सभा
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ
9: खाँचबारीको लागि पाथीभरा डेन्टल र इटहानीमा 100% डेन्टल हस्पिटल
8: पाथीभरा डेन्टल खाँचबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने
9: दाँत भर्ने दाँतको आकृति गर्ने
8: दाँतको एक्सरे सुविधा
9: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
8: ध्यान दिनै पर्ने कुरा
9: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँचबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल खाँचबारी नगरपालिका एक हाटलाग ने टुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 029562-63320 र 9842-50541
0: कोक्रो वाटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वाटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट।
10: ओहो लु नमस्कार है सर।
11: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
10: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
12: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
12: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
12: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल 9865349444
12: र 0295901055।
13: More style, more design. Total Tellers.

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-77-75।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9816-55-553 र 9842-18-049।
7: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो सङ्घ सभा 95.5 MHz।
1: नमस्कार है वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भएछ?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
16: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
18: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
17: हाम्रो सेवाहरू
18: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 98520165080 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सङ्खुवा सभा।
19: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
18: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
20: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सुना मनसुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
21: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97492522520।
22: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
19: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
22: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
19: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
22: प्रोप्राइटर लक्ष्मी काफ्ले।
19: सम्पर्क 9843347262,
22: 9101555580
19: र वाट्सएप नम्बर 9852028646।

0: celebrating the history and future of Sankhuaspa. Radio Sankhuaspa 95.5 MHz.
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98636940000
1: र 98193675।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429901, जनक पौडेली, 98525354 र 029562248।
6: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295-60-580, 98-5-20-61-580 र 98-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी एक, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuasabha 95.5 MHz.

0: नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्ग यात्रुवाहक गाड़ीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व बसाई चराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको संकट बढ्दो। उडान मार्ग र वासस्थान जोगाउने चुनौती। चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन। 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन। आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ। र प्रिमियर लीगमा आज 6 खेल। आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। धादिङको गजुरी नजिक गलौदीमा सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर गाड़ी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। बेलुकासम्म काम सम्पन्न गरी सड़क पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको सड़क विभागले जनाएको छ। यसैबीच मुगलिङ काठमाण्डु सड़क खण्ड अवरूद्ध भएसँगै हेटौँडा हुँदै काठमाण्डु आउजाउट गर्ने सवारी साधनको चाप पनि बढ़ेको छ। बड़ा दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकनपुरले यात्रुवाहक गाड़ीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहकपछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाड़ीलाई प्राथमिकता दिएको छ। भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै सिराहामा 103.4 मिलिमिटर वर्षा रेकर्ड भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका 1-2 ठाउँमा मात्र हल्का वर्षा हुनेछ। पर्सि सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको उम्मेद्वारको मतगणनाका लागि छलफल भइरहेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उम्मेद्वारहरूबीच केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको हो। उम्मेद्वारहरूसँगको छलफलपछि मतगणना शुरू गर्ने समितिले तयारी गरेको छ। निर्वाचन समितिले यसअघि गैराती सभापति पदका लागि भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरेको थियो। प्रतिस्पर्धी उम्मेद्वार श्याम कृष्ण खड्कीलाई पराजित गर्दै गगन कुमार थापा सभापतिमा निर्वाचित हुनुभएको छ। थापा 6,584 मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। आज चराहरूको विश्व बसाई सनाई दिवस नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइदिछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौं माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड़ दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै धनी देश हो। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरामध्ये झण्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ कोलार र किङ फिसर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। बर्ड लाइफ इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका बिजुलीका तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अर्थात केवाईसी विवरण अध्यावधि गर्दा, मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणहरूलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असोज मसान्तसम्म पुराना खाता बाहेकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमेन्ट एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: व्हाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका 1 वनघुस्री निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनघुस्री निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गैराती चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा आज व्यापक प्रदर्शन र तनावपूर्ण स्थिति सिर्जना भएको छ। कक्रोश जनता पार्टी सीजेपीले चुनाव प्रणालीमा सुधार र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शनको आह्वान गरेको हो। प्रदर्शनलाई रोक्न दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र बलका गरी 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शन स्थल जन्तर मन्तर र वरपरका क्षेत्रमा धारा 163 लागू गरी कड़ा घेराबन्दी गरिएको छ भने सर्वसाधारणहरूको आवतजावत नियन्त्रण गर्न 45 भन्दा बढ़ी मेट्रो स्टेशनका ढोका बन्द गर्नका साथै 250 भन्दा बढ़ी रेल सेवाहरू रद्द गरिएका छन्। यसैबीच प्रदर्शन रोक्न प्रहरीले व्यापक धरपकड़ जारी राखेको छ। सीजेपीका संस्थापक अभिजित दीपके, नेताहरू सौरभ दास र आशुतोष राङकालाई विमानस्थलबाटै पक्राउ गरेको छ। यस्तै प्रदर्शनमा समर्थन जनाउन पुगेका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक अभियन्ता योगेन्द्र यादव, एआईएसकी अध्यक्ष नेहा बोहरा र चर्चित युट्युबर ध्रुव राठी लगायत 3,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई दिल्लीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ। सयौं समर्थकहरू पक्राउ परे पनि सीजेपीले आन्दोलन जारी रहने घोषणा गरेको छ। नामावली पुनरावलोकन प्रक्रियामा व्यापक धाँधली भएको र लाखौं वास्तविक मतदाताको नाम हटाइएको आरोप लगाउँदै सीजेपीले मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेको हो। निर्वाचन आयोगले भने ती आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। अब खेल खबर। इंग्लिस प्रिमियर लीग फुटबलमा आज 6 खेल हुँदैछन्। आज आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले लीगको अंक तालिकामा आफ्नो स्थान सुधार गर्न प्रतिस्पर्धा गर्नेछन्। आजको पहिलो खेलमा बेलुका 5:15 दोस्रो स्थानको आर्सेनलले 5 स्थानको लीड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै बेलुका 7:45 16 स्थानको एस्टन भिल्लाले 14 स्थानको ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै त्यही समयमा 10 स्थानको चेल्सीले 17 स्थानको बर्नमाउथसँग खेल्नेछ। 11 स्थानको इप्स बीच टाउनले 19 स्थानको फुलहमसँग प्रतिस्पर्धा गर्नेछ। अर्को खेलमा 14 स्थानको सुन्दरल्याण्डले 3 स्थानको ब्राइटन एलबीएनको सामना गर्नेछ। आजको अन्तिम खेलमा 12 स्थानको म्यान्चेस्टर युनाइटेडले अंकतालिकाको पुछारमा रहेको टोटनह्यामसँग राति 10:15 प्रतिस्पर्धा गर्नेछ। इंग्लिश प्रिमियर लीग अंकतालिकाको शीर्ष स्थानमा 15 अंकसहित म्यान्चेस्टर सिटी छ। आर्सेनल 12 अंकसहित दोस्रो र ब्राइटन 10 अंकसहित तेस्रो स्थानमा छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्गको गलौदी खण्डमा सड़क अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाण्डु सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व वसाई सराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको संकट बढ्दो, उडान मार्ग र वासस्थान जोगाउने चुनौती, चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन, 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन, आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ र प्रिमियर लीगमा आज 6 खेल, आर्सेनल चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै
3: नदीको शिर
4: मणि चूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
4: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
4: सहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841954181 वेबसाइट झुले.com.np
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
7: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
6: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
10: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242
12: कम वन्स यु विल सर्टेनली बी बेनिफिटेड
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ काठमाडौँ महानगरपालिकाले गंगोबुमा रहेको नयाँ बस पार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ महानगर प्रहरी बल नयाँ बस पार्कका प्रमुख महानगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितले काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभाग मार्फत चाडपर्वमा घर जाने यात्रु लक्षित गरी निशुल्क स्वास्थ्य जाँच शुरू गरिएको जानकारी दिनुभयो महानगरले कक्षबाट रक्तचाप र मधुमेह परीक्षण झाडापखलाको औषधि वितरण गरिरहेको उहाँको भनाई छ यो सेवा दशैंभरि सञ्चालन हुने महानगर कार्यालयले जनाएको छ नयाँ बस पार्कमा हुने भीड़भाड़ नियन्त्रणका लागि महानगर प्रहरी समेत परिचालन गरिएको छ

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि

0: ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819320075। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।

साथी भनेको साथ दिनलाई हो, घात दिनलाई होइन। म तँलाई माफ गर्न सक्छु तर फेरि विश्वास गर्न सक्दिन।

0: राखेको नि आज रमाइलो गर्नुपर्छ लाउरीहरू आउनुपर्छ युकेबाट ए नानी हो हेर्नु त लाउरीहरू आउनुपर्छ मजाले नाचेर रमाइलो गरेर पठाउनु पर्छ
1: नानी भनेर आएको छ

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: कोक्रो वार्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वार्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089, खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
0: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, हातबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-36-96-40-00
2: र 98-19-32-75-75।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्नु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त भने तपाईँहरू पनि यसो बन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी चेक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ, साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
11: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420959801,
12: जनक पौडेली, 98520558344 र 029560248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
13: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सुना मनसुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र, र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
14: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा, सम्पर्क नम्बर 0295562001, 97429225020।
15: ठुले, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
16: किन र काका?
15: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
16: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
15: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
16: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
15: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
16: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
15: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
16: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
15: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
16: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
15: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
16: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
15: सम्पर्क 0291404 र 98044548।
17: आयो सबको घर घरमा।
18: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
18: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
15: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
21: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
22: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
23: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
24: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
25: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो। इन्द्रिय विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैन त्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैन त्यो। संखुवासभा जिल्ला खादबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक सन्तप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खादबारी एक संखुवा सभा।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक संखुवा सभा।
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरूवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 029562001, 97429222।
5: खादबारी नगरपालिकाको अनुरोध।
6: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी संखुवा सभा।
3: खोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना: तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 99163-51107 र 99030-99289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
11: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ट्ज।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी शङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धाञ्जली। भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन थियो। इन्द्रिय विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैनथ्यो। शङ्खुवासभा जिल्ला खादबारी नगरपालिका एक दूरसञ्चार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसञ्चार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक सन्तप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसञ्चार टोल विकास संस्था, खादबारी एक, शङ्खुवा सभा।
9: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू:
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 98525160580 र 98421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, शङ्खुवा सभा।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला? त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
11: सम्पर्क 9843447262,
12: 9810555580
11: र वाट्सएप नम्बर 9852286646।
12: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
12: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
11: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
11: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
11: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गोटिङको दाँत मिलाइने,
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
11: सम्पर्क नम्बर 029590667 र 9842226667।
13: आयो सबको घर घरमा।
14: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
17: ओहो लु नमस्कार है सर।
18: ओहो लु नमस्कार है सर।
17: नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
18: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
17: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
19: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
17: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
19: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
17: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
19: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
17: डिजाइनर सुमन ठटाल, 9865349444
19: र 0295901055।
20: More style, more design. Total Tellers.

0: थी। ओ त्यमाथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई।
1: आहा कति राम्रो,
0: तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने
3: दाँत भर्ने दाँतको आसुति गर्ने
2: दाँतको एक्सरे सुविधा
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल खातबारी नगरपालिका एक हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा फोन नम्बर 0295-62320 र 98420-50541

सोह्र श्राद्ध समापन, पितृको सम्झनामा तर्पण र पिण्डदान गर्ने श्रद्धालुको भीड़, भोलिबाट नवरात्र प्रारम्भ। भोटेकोशी बाढ़ीको खोज तथा उद्धार स्थगन, बेपत्तालाई मृतक सरह राहत दिने तयारी, तर पहिचान र कानूनी प्रक्रियामै अल्झिने जोखिम। ओखलढुङ्गामा कर्मचारी सातामा दुई दिन मौलिक पोशाकमा, स्थानीय उत्पादन प्रवर्धनमा जोड, घरेलु उद्योगको बजार विस्तार हुने अपेक्षा। मतदाता सूची विवादमा सीजेपीको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग, सीजेपीका संस्थापन सहित प्रमुख नेता पक्राउ, दिल्लीमा सुरक्षा कड़ा। र दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेश भर खेलाड़ी छनौट प्रक्रिया शुरू, 9000 बढ़ीको प्रतिस्पर्धाबाट छानिँदै 656 खेलाड़ी पत्नीलाई 2 लाख।

0: क्यारियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप। साझाको खबर परिक्रमाबाट म ग्रीष्माको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै संखुवा सभाको खादबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरू साथै हाम्रो पात्रो र नेपाली पात्रोको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। खबर अब विस्तारमा। अश्विन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष दिवंगत पितृका नाममा तर्पण सिदादान र पिण्डदान गरी समापन भएको छ। अश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने पितृपक्ष अश्विन कृष्ण अमावस्याका दिन दिवंगत पितृका नाममा तर्पण सिदादान र पिण्डदान गरी शनिबार समापन गरिएको हो। अश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह अर्थात आमाबाको श्राद्ध भने आइतबार गरिन्छ। पितृपक्षका 15 तिथि र अश्विन शुक्ल प्रतिपदाको एक दिन गरी 16 तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण सिद्धदान र पिण्डदान गरिने भएकाले यसलाई 16 श्राद्ध भनिएको हो। उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर, उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध गर्नेको भीड़ लाग्छ। पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात वडा दशैं शुरू हुन्छ। असोज 25 गते घटस्थापना शुरू गरेसँगै दुर्गा पक्ष शुरू हुँदैछ। भोटेकोशी बाढ़ीको 41 दिनमा सरकारले खोज तथा उद्धारको नियमित चरण स्थगन गर्दै पुनर्स्थापना र पुननिर्माणलाई प्राथमिकता दिने निर्णय गरेको छ। तर बेपत्ता आफन्तको प्रतीक्षामा रहेका परिवारका लागि सरकारको यो निर्णयले नयाँ अन्यल सृजना गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा गत सोमबार बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक अवस्थामा खोजी जारी राख्दै पुननिर्माण र पुनर्स्थापनाको काम अघि बढ़ाउने निर्णय गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 1455 शव फेला परेका छन् भने 5285 जना अझै बेपत्ता छन्। फेला परेका शव मध्ये 112 जनाको मात्र शनाखत भएको छ। सरकारको अबको चुनौती भौतिक संरचनाको पुननिर्माण मात्र नभई बेपत्ता नागरिकको कानूनी पहिचान र उनीहरूका परिवारलाई राहत उपलब्ध गराउनु पनि हो। विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड 2081 मृतकका परिवारलाई 1,00,000 रूपियाँ र काजक्रियाका लागि 50,000 रूपियाँ उपलब्ध गराउने व्यवस्था छ। तर बेपत्ता व्यक्तिका परिवारलाई राहत दिने विषयमा मापदण्ड स्पष्ट छैन। यद्यपि 2081 असार 21 गतेको मन्त्री परिषद निर्णय अनुसार विपदमा बेपत्ता भएका 10 दिनसम्म पनि व्यक्ति फेला नपरे मृतक सरह राहत दिने व्यवस्था छ। यही आधारमा प्राधिकरणले भोटे कोशीका बेपत्ता परिवारलाई राहत दिने तयारी गरेको छ। राहत पाउन स्थानीय तहबाट पहिचान र निर्णय भई जिल्ला हुँदै केन्द्रसम्म प्रक्रिया अघि बढ़नुपर्नेछ। सरकारले बेपत्तालाई मृत घोषणा गर्न र राहत उपलब्ध गराउन देखिएका कानूनी अडचन हटाउन कानून संशोधनको गृह कार्य समेत गरिरहेको छ। यसैबीच प्रभावित क्षेत्रको पुननिर्माण र पुनर्स्थापनाका लागि 5.59 अर्ब रूपियाँ भन्दा बढ़ी बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय भएको छ। नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सभा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित नेता कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेहिताका रूपमा लिएको भन्दै नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको हो। महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उल्लेख गर्दै सभापति थापाले अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाबदेहिता बढ़ाउनुपर्ने धारणा राख्नुभयो। उहाँले अहिले नागरिक र कंग्रेस बीचको विश्वास टुटेको उल्लेख गर्दै त्यसलाई पुनर्स्थापित गर्न सबै नेता र कार्यकर्ता हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँको यही भनाईलाई हामीले आजको बाइट अफ दि डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ दि डे।
2: हामी बदल्यौं, यो भ्रम तपाईँलाई पनि छैन मलाई पनि छैन। नेपाली कांग्रेसमा सभापति नयाँ आयो, आउन साथ आफै सबै कुरा बदलियो, यो भ्रम हामीलाई होइन। नेपाली काङ्ग्रेस बदल्नका निम्ति हामीले हाम्रो संस्कार बदल्नु पर्नेछ, हाम्रो सोच्ने तरिका बदल्नु पर्नेछ, संगठन गर्ने तरिका बदल्नु पर्नेछ, हाम्रो निर्णय गर्ने तरिका बदल्नु पर्नेछ, जिम्मेवारी लिने तरिका बदल्नु पर्नेछ र जवाबदेहिता लिने तरिकालाई पनि हामीले बदल्नु पर्नेछ। तिनै कुरा बदल्छौँ भनेर एउटा संकल्प हामीले सुरु गरेका थियौँ। त्यही कुरालाई अगाडि बढाउनका निम्ति साथीहरूले हाम्रो संकल्पलाई अनुमोदन गर्नुभएको मात्रै हो। हामी निरन्तर रूपमा यो यात्रामा अगाडि बढ्नेछौँ। तर यो यात्रामा अगाडि बढ्दै गर्दा हामी सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेछ। यो महाधिवेशनको प्रक्रियामा हामीले प्रतिस्पर्धा गर्यौँ, पार्टीको विधानले हामीलाई त्यही कुरा हरायो, हामीले त्यही नै कुरा गर्यौँ। अब त्यही दिनमा यहाँ पार्टीको अन्य नेतृत्वमा रहने साथीहरू कोले जिम्मा पाउनुहुन्छ भन्ने कुरा टुङ्गो गर्नका निम्ति मतगणना प्रारम्भ। तर यो कुनै जय र पराजय भनेको जित्नेले सबै कुरा पाए, हारले सबै कुरा गयो भन्ने कुरो जस्तो होइन।
1: झापाको बिर्तामोड़ क्षेत्रमा देखिएका जग्गा सम्बन्धी विवाद तथा बिर्तामोड़ नयाँ बस पार्कको 51 बिघा जग्गाको समस्या छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो देखाएको छ। बिर्तामोड़मा आयोजित छलफलमा आयोगका सह न्यायाधिवक्ता हरिप्रसाद रेग्मी र कोशी प्रदेश कार्यालयका प्रमुख यज्ञ सुवेदीले स्थानीय जनप्रतिनिधि तथा सरकारवालासँग जग्गा खोला र पैनीसँग सम्बन्धित विवादबारे छलफल गर्नुभएको हो। छलफलमा बिर्तामोड़ नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले नयाँ बस पार्कको 51 बिघा जग्गा अदुवा खोला र सतानु पैनीसँग सम्बन्धित समस्याले नगरपालिकालाई कठिनाई भएको बताउनुभयो। उहाँले डोमालाल राजवंशी रंगशालाको जग्गामा समेत समस्या देखिएकाले छानबिन आवश्यक रहेको उल्लेख गर्नुभयो। त्यस्तै उदयपुरकी शान्ता अधिकारीले मेचीनगरको दुहागढ़ीमा 15 कठा जग्गा खरिद गरेपछि स्वामित्व सम्बन्धी विवादमा परेको गुनासो गर्नुभयो। उहाँले नक्कली धनी पूर्जा तयार गरी आफ्नो जग्गा अरूको नाममा पास गरिएको र आफूबाट 6.5 लाख रूपियाँ घुस मागिएको आरोप लगाउनुभयो। विभिन्न सरकारी निकायमा धाउँदा समेत न्याय नपाएको उहाँको गुनासो छ। सह न्यायाधिवक्ता रेग्मीले नयाँ बस पार्कको जग्गा सम्बन्धी विषयमा नेपाल सरकारले गम्भीर भएर आवश्यक कदम चाल्नुपर्ने धारणा राख्नुभयो। छलफलमा उठेका विषयले सार्वजनिक जग्गाको संरक्षण, जग्गा स्वामित्व सम्बन्धी विवाद र अनियमितताका आरोपमाथि निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता औल्याएको छ। चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाको आयोजनामा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको समन्वयमा चिया उद्योगी तथा सरकारवाला बीचको अन्तर्क्रियामा प्रयोगशाला स्थापनाका लागि सम्बन्धित निकायमा पहल गरिएको हो। चिया उत्पादनको लामो इतिहास बोकेको झापामा परीक्षण प्रयोगशाला स्थापना हुँदा चियाको गुणस्तर परीक्षण गर्न सहज हुने र गुणस्तर सुधारमा सहयोग पुग्ने सहभागीको भनाइ थियो। हाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डको नेतृत्व केन्द्रीय कार्यालय काठमाडौँमा मात्र चिया परीक्षण प्रयोगशाला रहेको जनाइएको छ। तयारी चियाको गुणस्तर, खाद्य सुरक्षाको मापदण्डको पालना, उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने असर र मापदण्ड विपरीत रंग तथा अन्य पदार्थ प्रयोग गरेमा प्रचलित कानून अनुसार हुने दण्ड जरिवाना र सजायका व्यवस्थाबारे जानकारी गराइएको थियो। जिल्लामा 38 चिया उद्योग सञ्चालनमा छन्। गत आर्थिक वर्षमा झापामा 9,85,00,000 किलो सीटीसी चिया उत्पादन भएको थियो। जिल्लामा 10,500 हेक्टर क्षेत्रमा चिया खेती हुँदै आएको छ। हिमाली जिल्ला ताप्लेजुङमा 9 पालिका छन्। जिल्लाको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा अरू 8 पालिकाभन्दा झण्डै 72 वर्ग किलोमिटर ठूलो छ। यति ठूलो भूगोलका नागरिकले चिकित्सा सेवा लिन सदरमुकाम फुङलिङ धाउनुपर्ने बाध्यता अन्त्यका लागि गाउँपालिका आफैले अहिले अस्पताल चलाउन थालेको छ। फक्ताङलुङ गाउँपालिका आफैले भने मासिक 1,70,000 पारिश्रमिक दिएर 24 घण्टा सेवा प्रवाह गर्ने गरी एकजना एमबीबीएस डाक्टर राखेको छ। ल्याब सुविधा छ, एक्सरे मेसिन राखिएको छ। सेवाग्राहीले अस्पताल आउने बित्तिकै चिकित्सा सेवा पाउँछन्। यो पालिकाका नागरिकले अहिले पनि सदरमुकाम फुङलिङ पुग्न 3 दिन को पैदल यात्रा गर्नुपर्छ। उनीहरूले तापेथोक उपचार केन्द्र पुग्नका लागि पनि 2 दिनसम्म हिँड्नु पर्थ्यो। गाउँपालिकाले डाक्टरसँग समय तालिका मिलाएर वडाका अन्य स्वास्थ्य चौकीमा पनि गएर बिरामी हेर्ने गरी सम्झौता गरेको छ। लिम्बुले आफू निर्वाचित भएपछि अध्यक्षले चढ़ने गाड़ीलाई एम्बुलेन्स बनाएका थिए भने पालिकामा थप 2 एम्बुलेन्स थपेका थिए। अहिले डाक्टर, ल्याब, स्वास्थ्यकर्मी राखेर अस्पताल चलाइएको छ। खबर परिक्रमामा अब ब्रेकको पालो।
3: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856070030। झिलझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबे डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
4: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
5: हाम्रा विशेषताहरू
4: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
5: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
4: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
5: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायरिया, पायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
4: गुप्ता रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
5: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
4: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथिक।
6: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक सहर थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812052। मोबाइल नम्बर 9856070552।
1: ब्रेक पछि पुनः स्वागत छ। अब बाँकी प्रसंगहरू। सरकारी कर्मचारीको नियमित कार्यालय पोशाक त हामीले देख्दै आएका छौं, तर ओखलढुङ्गामा प्रदेश सरकार अन्तर्गतका कर्मचारीको पोशाकमा अहिले केही फरक देखिन थालेको छ। साताको दुई दिन उनीहरू अल्लो र ढाकाबाट बनेका स्थानीय पोशाकमा कार्यालय पुग्ने गरेका छन्। एक रिपोर्ट।
7: ओखलढुङ्गाका प्रदेश सरकार अन्तर्गतका सरकारी कार्यालयमा अहिले एउटा फरक दृश्य देखिन थालेको छ। कार्यालयमा कर्मचारीहरू आआफ्नो नियमित काममा व्यस्त छन्, तर हरेक बुधबार र शुक्रबार उनीहरूको पहिरन भने अरू दिनको भन्दा फरक देखिन्छ। कोही अल्लोबाट बनेको पोशाकमा छन् त कोही ढाकाका कपड़ामा सजिएका छन्। सरकारी कार्यालयभित्र देखिएको यो दृश्य कर्मचारीको व्यक्तिगत रोजाई नभई प्रदेश सरकारको नीतिको कार्यान्वयन हो। स्थानीय उत्पादनको प्रयोग र प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले आफ्ना मातहतका कर्मचारीका लागि साताको दुई दिन स्थानीय उत्पादनबाट बनेको पोशाक लगाउने व्यवस्था गरेको छ।
8: कोशी प्रदेश सरकारको यो प्रदेशभित्रको स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ चाहिँ अहिले हामीले यो बुधबार र शुक्रबार स्थानीय पोसाक लगाउनु पर्ने भन्ने एउटा मापदण्ड पनि सार्वजनिक भएको छ र त्यसै अनुरूप चाहिँ यसले अब कर्मचारीहरूले दुई दिन मात्रै पनि लगाइदिँदा दिनाले पनि यसको माग अलिकति बढ्ने र सेवाग्राहीहरू आउँदाखेरि पनि उहाँहरूले पनि यो देखेर अलिकति अनुसरण गरेर यसको अझै स्थानीय उत्पादनलाई चाहिँ अभिवृद्धि गर्ने यसको मुख्य लक्ष्य हो।
7: प्रदेश निजामती कर्मचारीको पोसाक सम्बन्धी कार्यविधि 2083 अनुसार बुधबार र शुक्रबार स्थानीय उत्पादनबाट बनेका पोसाक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार ओखलढुङ्गामा रहेका प्रदेश सरकार अन्तर्गतका सबै जसो कार्यालयमा अहिले कर्मचारीले यसको कार्यान्वयन गर्न थालेका छन्। कर्मचारीका लागि यो नियमित कार्यालय पोसाक भन्दा केही फरक अनुभव भए पनि स्थानीय उत्पादनको प्रयोगलाई सरकारी कर्मचारीबाटै शुरूआत गर्नु सकारात्मक भएको उनीहरूको बुझाइ छ।
9: हामीलाई पनि एकदम उत्साह लागेको छ र त्योभन्दा पनि हाम्रो स्थानीय उत्पादन भएको अल्लोको भयो, ढाकाको भयो, होइन यी यस्ता उत्पादन गर्दा चाहिँ ती उत्पादन गर्ने घरेलु उद्योगहरू जुन साना गाउँघरका घरेलु उद्योगहरू छन् यिनीहरूको पनि मनोबल चाहिँ एकदमै बढेको र कपडा सपडा बिक्री भएर उहाँहरूको आफ्नो आर्थिक रूपमा पनि राम्रो अवस्था चाहिँ हुने कुरा देखिन्छ।
7: ओखलढुङ्गामा अहिले अल्लो, ढाका र राणीपाखीका कपडा उत्पादन तथा प्रशोधनसँग सम्बन्धित दुई दर्जन भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता भएका छन्। यद्यपि जिल्लामै यस्तो कपडाको पर्याप्त उत्पादन हुने अवस्था नभएकाले प्रदेशकै अन्य जिल्लाबाट पनि यस्ता कपडा ल्याएर कर्मचारीले लगाउँदै आएका छन्। तर अहिले कार्यान्वयनमा आएको यो नीतिले जिल्लामा रहेका घरेलु तथा साना उद्योगका लागि आगामी दिनमा उत्पादन र बजार विस्तार गर्ने एउटा सम्भावित अवसरलाई भने बढाएको छ।
10: यो निर्णय भइसकेपछि चाहिँ अहिले माग बढी भएको कारणले चाहिँ उद्यमीहरूले पनि त्यो स्थानीय उत्पादन कपडालाई प्रोत्साहन गर्नका लागि वा उत्पादन बढाउनको लागि प्रोत्साहन गर्नको लागि हामीले पनि जानकारी चाहिँ गराइसकेका छौँ र उहाँहरूको पनि त्यो उत्पादन गर्नको लागि चाहिँ इच्छुक भइरहेको छ।
11: विशेष त ओखलढुङ्गामा ढाका व्यवसायी चाहिँ अलिक बढी हुनुहुन्छ। ढाका व्यवसायीहरूको ढाकाको चाहिँ उत्पादित सामग्रीहरू चाहिँ भ्याइन रहेछ बेच्नको लागि भन्ने चाहिँ व्यवसायीहरूले पनि बाट पनि जानकारी प्राप्त भएको छ।

2,85,000 क्यूबिक फीट काठ निकासी भएको हो। विभिन्न जातको काठको न्यूनतम मूल्यको आधारमा 40 करोड़ भन्दा बढ़ी हुने डिभिजन वन प्रमुख संजीवराज ढकालले जानकारी दिनुभयो। ढकालका अनुसार सो निकासीबाट मूल्य अभिवृद्धि कर मार्फत 9 करोड़ राजस्व जम्मा भएको छ। त्यस्तै कोशी प्रदेश सरकारलाई सेवा शुल्क बापत 1,00,000 राजस्व जम्मा भएको छ। त्यस्तै अन्य विभिन्न शीर्षकमा गरी 10 करोड़ भन्दा बढ़ी राजस्व जम्मा भएको जनाइएको छ। धनकुटामा निजी वनबाट सबैभन्दा बढ़ी 29 निकासी हुने गरेको छ। 29 बाहेक सेतो 29, मलेदो, सल्लो, चिलाउने लगायतका जातको काठ निकासी हुने गरेको छ। जिल्लाबाट गोलियाको रूपमा बढ़ी निकासी हुने गरेको कार्यालयको भनाई छ।

0: मामा चाउचाउ प्याकेटभित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: ब्रेकपछि पुनः स्वागत छ। अब एउटा देश बाहिरको प्रसंग। भारतको राजधानी नयाँ दिल्ली स्थित जन्तर मन्तरमा मतदाता नामावली पुनरावलोकनमा अनियमितता भएको आरोप लगाउँदै कक्रोच जनता पार्टी सीजेपीले शनिबार प्रदर्शन गरेको छ। तर प्रदर्शन अघि नै पार्टीका संस्थापक अभिजित दीपकेश सहित प्रमुख नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आन्दोलन थालेको हो। मतदाता सूचीको विशेष सघन पुनरावलोकन एसआईआर प्रक्रियाबाट गरीब आप्रवासी कामदार र आवश्यक कागजात जुटाउन नसक्ने नागरिकको नाम हट्न सक्ने र त्यसबाट सत्तारूढ़ भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्ने पार्टीको आरोप छ। निर्वाचन आयोग र भाजपाले भने यस्तो आरोप अस्वीकार गर्दै आएका छन्। भारतीय संचार माध्यमका अनुसार दीपके सहित सीजेपीका तीन नेता मुम्बईबाट दिल्ली पुगे विमानभित्रै नियन्त्रणमा लिइएका थिए। यसअघि चर्चित युट्युबर ध्रुव राठी तथा अन्य प्रदर्शनकारीलाई समेत हिरासतमा लिएको पार्टीले जनाएको छ। प्रदर्शनलाई लक्षित गर्दै दिल्लीमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ। प्रहरी तथा केन्द्रीय सुरक्षा बल परिचालन गर्नुका साथै केही मेट्रो स्टेशन बन्द गरिएको र रेल सेवा समेत प्रभावित भएको समाचारमा उल्लेख छ। प्रदर्शनका क्रममा पत्रकार र वकिलहरू पनि नियन्त्रणमा परेको विवरण सार्वजनिक भएको छ। संचार माध्यम तथा कानूनी व्यवसायका संस्थाहरूले यसप्रति चिन्ता व्यक्त गरेका छन्। नेता पक्राउ परे पनि सीजेपीले आन्दोलन जारी राख्ने जनाएको छ। पार्टीका संगठन प्रमुख अजिंक्य सिन्देले प्रदर्शनको नेतृत्व गर्ने तयारी गरेको बताइएको छ। अब खेल खबर। दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको पदक संख्या बढ़ाउने लक्ष्य सहित प्रदेशभर खेलाड़ी छनौट प्रक्रिया अघि बढ़ाइएको छ। प्रदेशका 14 जिल्लाबाट 9,310 खेलाड़ीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाड़ी छनौट गर्ने प्रक्रिया शुरू भएको हो। कोशी प्रदेश खेलकुद विकास बोर्डका अनुसार दर्ता भएका खेलाड़ी मध्ये अन्तिम प्रतिस्पर्धाबाट 656 जना राष्ट्रिय खेलकुदका लागि छनौट हुनेछन्। छनौट हुनेमा 344 पुरूष र 312 महिला खेलाड़ी रहेका छन्। बोर्डका अनुसार असोज 7 गते सूचना जारी गरेर असोज 19 गतेसम्म खेलाड़ीको नाम दर्ता गरिएको थियो। त्यसक्रममा 3,765 महिला र 5,545 पुरूष गरी 9,310 खेलाड़ीले फारम भरेका थिए। दर्ता भएको खेलाड़ीले पहिले जिल्ला स्तरीय र त्यसपछि प्रदेश स्तरीय छनौट प्रक्रियामा प्रतियोगितामा प्रतिस्पर्धा गर्नुपर्नेछ। जिल्लाबाट छानिएका खेलाड़ी बीच कार्तिक 12 गतेदेखि प्रदेश स्तरीय प्रतिस्पर्धा हुनेछ। कार्तिक 21 गतेसम्म अन्तिम छनौट सकेर राष्ट्रिय प्रतियोगितामा सहभागी हुने टोली तयार पारिनेछ। छनौट भएका खेलाड़ीलाई मंगिर 1 गतेदेखि बन्द प्रशिक्षणमा राख्ने तयारी छ। बोर्डको 36औं बैठकले स्वर्ण पदक विजेतालाई 2,00,000, रजत पदक विजेतालाई 1,00,000 र कास्य पदक विजेतालाई 50,000 रूपियाँ दिने निर्णय गरेको छ। खबरका क्रमहरू सकिएका छन्। अन्त्यमा मुख्य प्रसंगहरू पुनः एकपटक। स्वर श्राद्ध समापन, पितृको सम्झनामा तर्पण र पिण्डदान गर्ने श्रद्धालुको भीड़, भोलिबाट नवरात्र प्रारम्भ।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुख वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
3: This is Radio Sankhuasubha 95.5 MHz.
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
1: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: नेपाली कंग्रेसको महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको मतगणना शुरू। राजनीतिक जीवनमा नयाँ अध्याय प्रारम्भ भएको नवनिर्वाचित सभापति थापाको भनाई। त्रिभुवन विश्वविद्यालयको परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन गृह कार्य थालियो। परीक्षा सम्पन्न भएको 60 दिनभित्र नतिजा प्रकाशित गर्ने योजना। भारतको नयाँ दिल्लीमा प्रदर्शनमा उत्रिएका विरूद्ध व्यापक धरपकड़, विपक्षी नेता र अभियन्ता पक्राउ। र नेपालले क्रिकेट विश्वकप लीग टूको अन्तिम श्रृंखलामा भोलि क्यानाडासँग प्रतिस्पर्धा गर्दै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन चुनौती।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: पैतिस वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल्स नम्बर वन एडहेसिभ ब्रान्ड राजीको दस छ मजाले दस छ। It's always fun when you hit the road.

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा।
1: नेपाली कंग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानपछि उपसभापति र महामन्त्रीको मतगणना ललितपुरको सानेपा स्थित पार्टी कार्यालयमा शुरू भएको छ। सभापति पदको मतगणना सकिएको केही घण्टापछि उपसभापति र महामन्त्रीको मतगणना थालिएको हो। अन्य पदको मतगणना क्रमशः गर्दै जाने निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन थापाले 15 महाधिवेशनमा जित हात पारेपछि राजनैतिक जीवनमा आफ्नो नयाँ अध्याय शुरू भएको बताएका छन्। ललितपुरको सानेपा स्थित पार्टी कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै थापाले आफ्नो यात्रामा सहयोग गर्ने सबैप्रति आभार समेत प्रकट गरेका छन्। उनले भने,
2: नेपाली कंग्रेस पार्टीलाई माया गर्ने तमाम दाजुभाइ दिदीबहिनीहरू सबैलाई धन्यवाद छ। यो पार्टी सभापतिको जिम्मेवारी सँगै आजबाट मेरो राजनीतिक जीवनको नयाँ अध्याय प्रारम्भ भएको छ। 14-15 वर्षको उमेरमा विद्यार्थी राजनीतिबाट मैले यात्रा प्रारम्भ गरेको हुँ। यहाँसम्म आइपुग्दै गर्दा मैले अत्यन्त धेरै साथीहरूको स्नेह पाएको छु, साथ पाएको छु, सहयोग पाएको छु। ती सबै साथीहरूलाई सम्झन चाहन्छु। पछिल्लो समयमा पार्टीभित्रकै संघर्ष गर्ने क्रममा हामी विशेष महाधिवेशन गर्ने एउटा अवस्थामा पुग्यौं। त्यो विशेष महाधिवेशनको समयमा पनि साथीहरूले अत्यन्त ठूलो भरोसा गर्नुभयो। ती साथीहरूप्रति पनि म ठूलो सम्मान प्रकट गर्न चाहन्छु।
1: सभापति थापाले पार्टीभित्रका सबै पक्षलाई मिलाएर लैजाने प्रतिबद्धता पनि जनाएका छन्। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा समेतको समन्वयमा अघि बढ़ने उनको भनाइ छ। शर्मासँग आफ्नो सम्बन्ध बलियो भएको चर्चा गर्दै थापाले भने,
2: साथीहरू कहिलेकाहीँ के भन्नुहुन्थ्यो भनेदेखि भने तपाईँहरूले भन्ने मात्रै हो, तपाईँहरूको भित्रभित्र प्रतिस्पर्धा हुन्छ, तपाईँ एकअर्कालाई भित्रभित्र छुरा हान्नुहुन्छ भनेर भन्नुहुन्थ्यो। मैले साथीहरूलाई भन्थे हामीले धेरै कुराहरू नयाँ स्थापित गर्नुपर्नेछ। नेपालका समकालीन हामीभन्दा अगाडिका पुस्ताको राजनीतिक नेताहरूले एकअर्कासँगको सम्बन्ध व्यक्तिगत जीवनमा राजनीतिक जीवनमा संघर्षको लामो यात्रा सँगै गर्नुभयो, तर पार्टीको जिम्मेवारी लिने बेलामा, देशको जिम्मेवारी लिने बेलामा एकअर्काको लडाईले वर्षौंदेखिको सम्बन्ध जुन चाहिँ छतपिछत भएर सड़कमा आयो, गगन र विश्वप्रकाशको सम्बन्धले त्यो परिभाषालाई पनि बदल्छ भन्ने विश्वास हाम्रो सम्बन्धले राखेको छ र भविष्यमा पनि राख्छ भन्ने विश्वास पनि राख्छु र आदरणीय नेता विश्वप्रकाश शर्माप्रति हृदयबाट आभार र सम्मान पनि प्रकट गर्न चाहन्छु।
1: कंग्रेसको महाधिवेशनबाट पदाधिकारी तर्फ वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसकेका छन्।
0: सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अद्यावधि गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्न नपर्ने आदेश दिएको छ। सर्वोच्चले राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर नभएका नागरिकलाई नागरिकता प्रमाणपत्र लगायतका वैकल्पिक कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था मार्फत सेवा उपलब्ध गराउन आदेशमा भनेको छ। अधिवक्ता सरिता अधिकारीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग, नेपाल राष्ट्र बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्चले सो आदेश दिएको हो। सर्वोच्चले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन 2082ले राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाएको हदसम्म उत्प्रेषणको आदेशले बदर हुने पनि ठहर गरेको छ।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
3: कान्तिपुर सविस्तार।
1: त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन प्रश्न पत्र अनलाइन मार्फत व्यवस्थापन गर्ने र परीक्षा सम्पन्न भएको 60 कार्यदिनभित्र नतिजा प्रकाशित गर्ने योजना अघि सारेको छ। विगतमा नतिजा प्रकाशनमा 18 महिनासम्म ढिलाइ हुने समस्या देखिएको थियो। विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयको आधुनिकीकरण, विद्यार्थी कम भएका क्याम्पसको समायोजन तथा अनावश्यक खर्च नियन्त्रण गर्ने योजना पनि बनाएको छ। थप विवरणसहित कान्तिपुर कर्मी सुदीप कैनीले तयार पारेको एक सामग्री कान्तिपुर सविस्तारमा।
4: देशभर 5 लाख भन्दा बढी विद्यार्थी अध्ययनरत त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट प्रश्नपत्र पठाउने र परीक्षा सकिएको 60 दिनभित्र नतिजा प्रकाशित गर्ने घोषणा गरेको छ। त्रिवी सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै रजिस्ट्रार रविन्द्र शिवाकोटीले त्रिवीबाट सञ्चालन हुने सबै तहका परीक्षाका प्रश्नपत्र अनलाइन विधिबाट व्यवस्थापन गरिने बताए। त्रिवीका देशभर 1053 क्याम्पस, 44 केन्द्रीय विभाग तथा 64 अंगी क्याम्पस छन्। हालसम्म त्रिवीले क्याम्पससम्म प्रश्नपत्र ढुवानी र वितरणको काम गर्दै आएको छ। खर्च कटौती र प्रविधिमा सुधार गर्न अनलाइनबाट प्रश्नपत्र तयार पार्न लागिएको उनले जानकारी दिए। राष्ट्रिय परीक्षा बोर्डले कोविड महामारीदेखि नै देशभरका परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गर्दै आएको छ। हाल शैक्षिक क्यालेण्डर अनुसार 90 दिनभित्र परीक्षा फल सार्वजनिक हुँदै आएकामा अब कार्यदिन घटाएर 60 दिन कायम गरिने उनले बताए। त्रिवेणीमा नतिजा प्रकाशन परीक्षा सकिएको 18 महिनासम्म ढिलाइ हुने गरेको छ। यसले विद्यार्थीको शैक्षिक र करियरमा समेत क्षति पुगेको गुनासो हुँदै आएका छन्। त्रिवेणीले परीक्षा नियन्त्रण कार्यालयलाई प्रविधि मैत्री बनाई विद्यार्थीलाई अनलाइन प्रणालीबाटै छिटो छरिटो सेवा प्रवाह गर्ने सुविधा मिलाएको समेत उनले जानकारी दिए। त्रिवेणीले बिहिबार शिक्षा मन्त्री तथा सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो। मन्त्री पोखरेलले विद्यार्थीलाई छिटो छरितो सेवा दिन शैक्षिक क्यालेण्डर पुनः कार्यान्वयन गर्न निर्देशन दिए। विद्यार्थी संख्या न्यून रहेका क्याम्पसलाई गाभ्ने नीति पनि त्रिवेणीले अघि सारेको छ। विगत दुई शैक्षिक सत्रदेखि नै विद्यार्थी संख्या 15 भन्दा कम रहेका क्याम्पस गाभिने त्रिवेणीको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्रिवेणीले चालू आर्थिक वर्षका लागि 30,87 करोड़ रूपियाँ बजेट पारित गरेको छ। त्रिवेणीमा उपकुलपति लगायत पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा असार मसान्तभित्रै पारित हुनुपर्ने बजेट 2.5 महिना ढिला गरी स्वीकृत भएको हो। बजेटमा ढिलाइ हुँदा पेस्की रकमबाट विश्वविद्यालय सञ्चालनमा थियो। बजेट विश्लेषण गर्दा त्रिवेणीको आर्थिक अवस्था जटिल बन्दै गएको देखिन्छ। बजेट भन्दा बेरुजु बढ़ी रहेको छ भने प्रस्तावित बजेटमा 8,31 करोड़ घाटा बजेट रहेको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार कुल बेरुजु रकम बढ़ेर 32,98,26,85,000 रूपियाँ पुगेको छ। सभा सदस्य तथा राष्ट्रिय योजना आयोगका सदस्य रेसु अरियाल ढुङ्गानाले कठोरतापूर्वक बेरुजु नियन्त्रण गर्नुपर्ने र दोषीलाई दण्ड सजायको व्यवस्था समेत गर्नुपर्ने सुझाव दिइन्। सरकारले यस वर्ष 7,31,06,56,000 रूपियाँ मात्र अनुदान विनियोजन गरेकाले बजेट अपुग हुने त्रिवेणीले जनाएको छ। बजेट सभामा सरकारले गत वर्ष भन्दा न्यून बजेट छुट्याएको गुनासो प्राध्यापक विद्यार्थी प्रतिनिधिले गरेका थिए। जवाबमा शिक्षा मन्त्री पोखरेलले अपुग बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयसँग कुराकानी भइरहेको र आवश्यक रकम प्राप्त गर्ने बताए। अघिल्लो वर्षको तुलनामा 9.37% त्रिवेणीको बजेट वृद्धि भएको छ। प्रस्तावित आमदानी मध्ये 15,24,27,05,000 अर्थात 49.38% आन्तरिक स्रोतबाट र 15,62,24,03,000 अर्थात 50.62% सरकारबाट प्राप्त हुने अनुमान गरिएको छ। कुल प्रस्तावित बजेटको 81.14% सञ्चालन खर्च र 13.86% पूँजीगत अर्थात विकास खर्च छुट्याइएको छ। बजेटको ठूलो हिस्सा भने प्राध्यापक कर्मचारीकै सेवा सुविधामा खर्च हुने गरेको छ। उनीहरूको निवृत्ति भरण उपदान तथा औषधि उपचार बापत खर्च वर्षेनी बढ़दै आएको छ। 2081-82 4,03,43,349 रूपियाँ खर्च भएको थियो भने यस वर्ष सो खर्च 5,20 करोड़ पुग्ने अनुमान गरिएको छ। बढ़दो वित्तीय घाटा र बेरोजगारी नियन्त्रण गर्न विश्वविद्यालयले कड़ा आर्थिक अनुशासन तथा खर्च कटौतीका नीति अघि सारेको छ, जस अन्तर्गत भर्चुअल बैठक सञ्चालन, अनावश्यक वैदेशिक भ्रमण नियन्त्रण, सवारी साधन खरिदमा रोक, हरित ऊर्जा प्रोत्साहन, उदार बजेट निरुत्साहन र अनलाइन प्रश्नपत्र व्यवस्थापन जस्ता उपाय अपनाइएका छन्। सभाले 1,2082 असार मसान्त 2083 ट्रान्सक्रिप्ट लिइसकेका 95,540 विद्यार्थीको ग्रेस लिस्ट पारित गरेको छ। ग्रेस लिस्ट प्राप्त गरेका विद्यार्थी पुष्पाउने दीक्षान्त कार्यक्रममा दीक्षित हुनेछन्। त्रिवेणीले यसपटक 7 प्रदेशमा दीक्षान्त कार्यक्रम आयोजना गर्ने जनाएको छ। काठमाडौँमा मात्र हुँदै आएको दीक्षान्त प्रदेशमा समेत सञ्चालन गर्ने गरी विश्वविद्यालयले सहभागी हुन चाहने विद्यार्थीसँग आवेदन माग गरेको छ। ग्रेस लिस्टमा व्यवस्थापन संकायका 43,142, शिक्षा शास्त्रका 19,533, मानवीय तथा सामाजिक शास्त्रका 15,441, कानूनका 3,001, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका 6,688, इन्जिनियरिङ अध्ययन संस्थानका 5,160, चिकित्सा शास्त्र अध्ययन संस्थानका 1,920, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका 463 र वन विज्ञान अध्ययन संस्थानका 192 विद्यार्थी रहेका छन्। जम्मा विद्यार्थी मध्ये स्नातक तहमा 72,404, स्नातकोत्तर तहमा 22,533, एमफिल तहमा 253, पीजीडीएसतर्फ 184 र विद्यावारिधितर्फ 166 जना रहेका छन्।
0: क्यानाडाको टोरन्टो सिक्सर्सबाट T10 प्रतियोगिता खेल्दै च्याम्पियन बनेकी इन्दु वर्माले विश्वस्तरीय खेलाडीबाट सिक्ने अवसरलाई जीवनभर सम्झन लायक अनुभव भएको बताएकी छन्। रुबिना छेत्री र सीता राणा मगरपछि विदेशी फ्रेन्चाइज लीग खेल्ने तेस्रो नेपाली महिला क्रिकेटर बनेकी इन्दुले U19 महिला विश्वकपको सह आयोजनाले नेपाली महिला क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेकी छन्। यसै सन्दर्भमा कान्तिपुर कर्मी सबिना कार्कीले क्यानाडामा गरिएको प्रदर्शनको अनुभव कस्तो रह्यो भने क्रिकेट वर्मालाई सोधेकी छन्।
5: एकदमै राम्रो एक्सपिरियन्स भयो, एक्सपेक्ट गरेको थिएन। अब हुन त एक्सपेक्ट इन अ वे गरेको पनि थिएँ, अब ग्लोबल स्तरमा यतिको फेसिलिटिज वाइज अथवा भनौँ न एउटा म्याच खेल्ने त्यो प्लेयरसँगको त्यो एउटा स्ट्यान्डर्ड एक्सपेक्ट पनि गरेको थिएँ, तर अब पहिलोचोटि भए भएर चाहिँ हुन्छ कि हुँदैन टाइपको पनि भइरहेको थियो। ओभरअल एकदमै राम्रो एक्सपिरियन्स भयो,
6: यहाँको टिम च्याम्पियन पनि भयो, यहाँको प्रदर्शन इन्डिभिजुअल पर्फर्मेन्स पनि राम्रो भयो।
5: हजुर, अलि ठिकै राम्रै भनौँ न।
6: अलिकति भनिदिनुहुन्छ यो सुपर सिक्स सिजन क्यानाडा सुपर सिक्स ग्लोबल फ्रेन्चाइज यहाँको फर्स्ट पनि थियो, कसरी त्यहाँसम्म जोडिनु भयो? यहाँ डाइरेक्ट यहाँसँग कुरा आएको थियो अथवा कसैको थ्रु आएको थियो?
5: होइन, मलाई डाइरेक्ट नै आएको थियो। अनि अब सुरुमा चाहिँ अब विश्वास लागेको थिएन, त्यसपछि चाहिँ अब त्यसरी अब अप्रोच गर्दाखेरि चाहिँ खुसी पनि लाग्यो। अब ठुलै एउटा ठुलो टिमले चाहिँ यसरी आबद्ध गर्न खोजिसकेपछि अब वाइ नट, अब हामी अब एउटा मेरो लागि पनि अब नेपाल वुमेनको लागि पनि एउटा राम्रो प्लेटफर्म हो भनेर चाहिँ।
6: त्यहाँको थ्रु चाहिँ आएको थियो यहाँलाई कुरा सुरुमा खेल्नको लागि प्रस्तावन, यहाँलाई त्यो ल म खेल्छु भनेर त्यो प्रोसेस गर्न कति टाइम लाग्यो?
5: प्रोसेस गर्नलाई चाहिँ टाइम लाग्यो एकछिन, अब मै टोरन्टोकै मेन अफिसियलहरूले नै कुरा गर्नु भएको हो। अनि त्यसपछि अब सुरुमा चाहिँ होइन होला जस्तो लागिरहेको थियो, पछि चाहिँ अब कुरा गर्दै जाँदाखेरि चाहिँ जस उहाँहरूले हामीले चाहिँ जस डिफरेन्ट कन्ट्रीबाट चाहिँ हामीले यसरी अप्रोच गरिरहेको छ, इन्ट्रेस्टेड हुनुहुन्छ भनेर भन्नुभयो। अनि त्यसपछि अब हजुर भनेर भनिसकेपछि प्रस्ताव गरे, ओके भन्ने प्रस्ताव गरे।
6: यहाँहरूले चारवटा च्याम्पियन भन्दासम्म चारवटा म्याच खेल्नु भयो होइन, टेस्ट नेसन्सको प्लेयरहरू पनि थियो, स्टार प्लेयरहरू पनि थियो वुमेन्स क्रिकेटको, अनि आफैलाई यो खालको पर्फर्मेन्स हुन्छ हुँदैन भन्ने डाउट त्यस्तो थियो कि थिएन?
5: थियो नि, अब फर्स्ट टाइम होइन, अब त्यो पनि एक्लै ट्राभल गरेर अनि त्यो पनि अब फर्स्ट टाइम क्यानाडा जस्तो ठुलो कन्ट्रीमा गइराख्दाखेरि चाहिँ अब मिक्स फिलिङ्स चाहिँ थियो, के हुन्छ अनि गेम चाहिँ कस्तो हुन्छ, एक्साइटेड पनि थिए नर्भस पनि थिए।
6: त्यो लेभल कस्तो एकदमै स्पेसल भयो नि है वेस्ट, त्यो ग्राउन्डमा सबै अटेन्सन, मिडिया कभरेज?
5: हजुर, एकदमै राम्रो भयो, अब एक्सपेक्ट गरिएको थिएन, तर पनि जस्तो टोरन्टो सिक्स फ्यामिली अनि क्यानाडा सुपर सिक्सटी सबै इन्टायर टिमले नै अब स्पेसल मेमोरी चाहिँ बनाइदिनु भयो। फर्स्ट टाइम एभ्री सबै नै फर्स्ट टाइम भयो क्यानाडामा चाहिँ, अनि त्यो भए भएर चाहिँ एकदमै स्पेसल मुमेन्ट चाहिँ पर्यो।
6: अहिले सबैभन्दा बेस्ट अब च्याम्पियन हुनु आफैमा पनि बेस्ट मेमोरी भइहाल्यो यो टुर्नामेन्टको, त्यस बाहेक सबभन्दा राम्रो के भयो?
5: सबभन्दा राम्रो चाहिँ बिग प्लेयर्सहरूसँग चाहिँ अब हामीले जहिले पनि स्क्रिनमा देखिरहेको प्लेयर्सहरूलाई देखिराख्ने होइन, स्क्रिनमा अब रियलमै अब अगाडि सामुने नै भेट्दाखेरि चाहिँ निकोलस पुरन हुनुहुन्थ्यो, किरण पोलार्ड हुनुहुन्थ्यो, मुइन अली हुनुहुन्थ्यो होइन, मेरिजन क्याप हुनुभयो, फतिमा साना, धेरै ठुल्ठुलो प्लेयर हुनुहुन्थ्यो, उहाँहरूलाई नै अगाडिबाट सामुन्ने देख्दाखेरि चाहिँ एकदमै ड्रिम्स कम ट्रु जस्तो मुभमेन्ट भएको थियो भनौँ न।
6: यहाँको अब यहाँले युवराज सिंहसँग पनि भेट्नुभयो, निकोलस पुरनसँग पनि गफ गर्ने अपर्च्युनिटी पाउनुभयो?
5: गफ गर्ने चाहिँ खासै गर्न चाहिँ पाएन, किन भन्दाखेरि अब त्यति टाइम उहाँहरूको पनि अब होइन भनौँ न त्यति साह्रो हुँदैन थियो। जे मैजन क्यापहरूसँग कुरा गर्दाखेरि चाहिँ एकदमै इन्ट्रेस्टिङ कुराहरू, अनि अब स्टार्टिङमा अब कन्भर्सेसन गर्न त अलि हेजिटेट, अलिकति डराएको जस्तो हुने, तर पनि उहाँहरूको त्यो फिटनेसलाई लिएर अनि उहाँहरूको एटिच्युड भनौँ डिफ्रेन्ट लेभलकै, अब त्यो डिफ्रेन्ट क्रिकेट अब खेल्न त हामी क्रिकेट नै खेलेको, तर उहाँहरूको लेभल नै डिफ्रेन्ट देख्दाखेरि चाहिँ वाव फिलिङ चाहिँ हुने, अब त्यो नै कसरी क्यारी गर्ने भन्ने कुराहरू चाहिँ त्यही यस्तै खालको कुराहरू।
6: तपाईँले यो लेभलमा खेलिराख्दाखेरि त्यहाँ गएर पाएको फरक एकदम मेजर डिफरेन्स चाहिँ के रह्यो त?
5: मेजर डिफरेन्स चाहिँ अब सबैले आफ्नो रोलमा काम गर्ने, अनि त्यसपछि अब हामी त अब धेरै म्याचेसहरू खेलिसक्नु भएको प्लेयरहरू, ठुल्ठुलो प्लेयरहरू हुनुहुन्थ्यो, आफूले चाहिँ अब उहाँहरूको बीचमा सँगै क्रिकेट खेलिराख्दाखेरि चाहिँ एउटै टिममा सबैजनाले रोल क्लियर पूरा गर्दाखेरि चाहिँ सबैजनाको राम्रो देखिने के।
0: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: अफरमा एकजना भागीशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपालको नम्बर 1 एडहेसिभ ब्रान्ड राजीको दस्ता मजाले दस्ता।

0: perfume-like fragrance.
1: पैतिस वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राखेको दस छ

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: ओहो जेठा, बजार भिड कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
2: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुडा साथ जस्ता पाता नि किन्ने नि लाटा।
2: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
2: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
4: उल्लास भए अरू किन खोज्ने?
5: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एसएसटी ब्रान्ड राजीको मजाले कास्ता।
6: ब्रेकफास्ट गान्धीपुर डायरीमा अब बाँकी प्रसंग। एमाले आगामी मंगसिर 26 गते ओडा र मंगसिर 4 गते पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटिको पहिलो बैठकले ओडा र पालिका अधिवेशनको मिति तय गरेको हो। यस्तै आगामी मंगसिर पहिलो सातार राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको महासचिव शंकर पोखरेलले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। पालिका र वडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गरिने एमाले जनाएको छ। बैठकले 13 जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन पनि गरेको छ।
7: केही दिन अघि पक्राउ परेका युवा इनम सापकोटाले अदालतका मुद्दा मिलाइदिने र प्रहरी अधिकारीहरूको बढ़ुवामा सहयोग गर्ने आश्वासन दिएको देखिने संवाद फेला परेको प्रहरीले जनाएको छ। यो सँगै पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासँग सम्बन्ध देखिएको सापकोटाबारे चासो व्यक्त भएका छन्। आखिर को हुन् इनम सापकोटा? कान्तिपुर कर्मी गौरव पोखरेलले तयार पारेको सामग्री अबको क्रममा।
8: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको मोबाइल जाँचपछि इनम सापकोटाको नाम अनुसन्धानमा आएको हो। त्यसपछि उनको मोबाइलमा भेटिएका संवाद, थुनुवासँगको सम्पर्क, विदेशमा रहेको सम्पत्ति र सुरक्षा अधिकारीसँगको सूचना आदान प्रदान बारे अनुसन्धान अघि बढ़ाइएको छ। सापकोटालाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतले खारेज गरिसकेको छ। इनम सापकोटा 30 वर्षीय व्यक्ति हुन् जो पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको सम्पर्कका कारण अनुसन्धानमा तानिएका हुन्। प्रहरीका अनुसार उनको सम्पर्क नेपाल प्रहरीका उच्च अधिकारी, न्यायाधीश, पूर्व न्यायाधीश, राजनीतिक व्यक्ति, कानून व्यवसायी र विभिन्न मुद्दामा थुनामा रहेका व्यक्तिहरूसँग रहेको देखिएको छ। उनी एक दूतावासका डाक्टरका रूपमा चिनिन आएको एक उच्च सुरक्षा अधिकारीले बताएका छन्। 11 असोजमा पूर्व प्रधान न्यायाधीश जबरालाई सुरक्षाका लागि भन्दै टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालय लगेर मोबाइल जाँच गर्दा सापकोटासँग पटक पटक फोन सम्पर्क भएको खुलेको थियो। त्यसपछि प्रहरीले उनको खोजी शुरू गरेको थियो। सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी विरूद्ध त्यसअघि कुनै उजुरी वा मुद्दा दर्ता भएको थिएन। प्रहरीका अनुसार सापकोटाले मुद्दा मामिला अदालतमा मिलाइदिने र प्रहरी अधिकारीहरूको बढ़ुवामा सहयोग गर्ने आश्वासन दिएको देखिने सन्देशहरू मोबाइलमा फेला परेका छन्। उनको सम्पर्क सम्पत्ति शुद्धिकरण र बैंकिङ कसुरका अपराधमा थुनामा रहेका दीपक भट्ट, उनको परिवारका सदस्य तथा व्यवसायी सुलभ अग्रवालको समूहसँग पनि देखिएको छ। भट्ट र जबराबीच सम्पर्क तथा सूचना आदान प्रदान गराउने माध्यमका रूपमा सापकोटाले भूमिका खेलेको प्रहरी अधिकृतहरूको निष्कर्ष छ। यद्यपि आश्वासन अनुसार काम भएको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान जारी छ। प्रहरीका अनुसार सापकोटाको सम्पर्क पूर्व प्रधान न्यायाधीश जबरा, पूर्व न्यायाधीश नवराज थपरिया, अदालतका बिचौलिया भनिने दीपक तिमलसेना, जबराका भाइ प्रभु शमशेर जबरा, व्यवसायी नवीन राज बस्नेत तथा विभिन्न राजनैतिक व्यक्तिहरूसँग रहेको विवरण फेला परेको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा थुनामा पुगेका पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व मन्त्री दीपक खड्का र कंग्रेस नेता उमेश श्रेष्ठसँग पनि उनको कुराकानी हुने गरेको विवरण भेटिएको प्रहरीको दावी छ। यी सम्पर्कले मात्र सम्बन्धित व्यक्तिहरू कसुरमा संलग्न रहेको पुष्टि गर्दैन। सापकोटाको मोबाइलमा भेटिएका विवरणका आधारमा प्रहरीले अनुसन्धान विस्तार गरेको छ। उनको सिंगापुरमा कम्पनी र दुबईमा अपार्टमेन्ट रहेको तथा नेपालमा हुने आर्थिक कारोबारको रकम विदेशमा व्यवस्थापन गरेको हुन सक्ने प्रारम्भिक अनुमान सहित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। सापकोटासँग सूचना आदान प्रदान गरेको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त भएका छन्। यसैबीच सापकोटालाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती कविता पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन शुक्रबार खारेज भएको छ। रेडियो कान्तिपुरका लागि कान्तिपुर कर्मी गौरव पोखरेलका साथमा दीपशिखा रेग्मी।
5: पैतिस वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एडहेसिभ ब्रान्ड राज्यको दस मजाले
9: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
5: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एडहेसिभ ब्रान्ड राज्यको दस मजाले कास्ट।
1: ओहो जेठा, बजार हिँडी क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडास छाप जस्ता पाता नै किन्ने नि लाटा।
2: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
2: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
4: हुलास भए अरू किन खोज्ने?
8: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृति दर भन्दा बढ़ी शुल्क लिने तथा ग्राहकलाई मर्खा पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढ़ेको भन्दै विभिन्न संचार माध्यममा प्रकाशित समाचारप्रति ध्यान आकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र प्राधिकरणले पनि शुल्क वृद्धि गर्न स्वीकृति नदिएको प्रेस विज्ञप्ति मार्फत स्पष्ट पारेको हो। प्राधिकरणद्वारा जारी विज्ञप्तिमा दूरसंचार सेवा प्रदायकले सेवा उपलब्ध गराए बापत लिने शुल्क उचित र मनासेव हुनुपर्ने उल्लेख गरिएको छ। प्राधिकरणले तोकेको निर्देशिका बमोजिम शुल्क निर्धारण गरी लागू हुने मिति समेत उल्लेख गरेर कम्तीमा 3 महिना अघि स्वीकृतिका लागि पेश गर्नुपर्छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9819326775।
4: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सोना मन्सुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टिम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201, 97449922।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, संखुवा सभा।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।
10: नमस्कार है वडाध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दा आउनु भएछ?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
2: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादबारी एक बुद्धचोक बाट दूरसञ्चार जाने बाटो।
5: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसिक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9052290047, 9050902060।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदीमा त्रिशुली नदीको कटानका कारण सड़क थप भाँसिनेर पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द, भाँसिएको सड़क छिट्टै खुल्ने।
1: ठूला गाड़ीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
0: राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लगायतका अन्य परिचयका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र बैंकहरूलाई सर्वोच्चको आदेश। मौसममा सुधार हुँदै जाँदा अब पानी पर्ने सम्भावना कम।
2: विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ, वर्षाको सम्भावना। तराईका भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
0: एमालेद्वारा 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गत पदाधिकारीको मतगणना जारी। सभापतिमा निर्वाचित गगन कुमार थापाद्वारा सबैलाई समेटेर लाने प्रतिबद्धता।
3: उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन, उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
0: र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाली बजारमा नेपाली किसानले उत्पादन गरेको वस्तुको मूल्य कम र बाहिरी वस्तुको मूल्य बढ़ी देखिन्छ। किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्र कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुको बजार विस्तार गर्ने काममा सरकारी संयन्त्रले नेपाली किसानहरूले उत्पादन गरेको वस्तुलाई पछाडि पार्ने गरेको देखिएको छ। यस्तो प्रवृत्तिको अन्त्य गरी परनिर्भरता कम गर्नको लागि नेपाली किसानलाई उत्साहित गर्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 स्थित गलौदीमा त्रिशुली नदीको कुटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र भइरहेको छ। नदीतर्फको सड़कको भाग भाँसिएपछि अवरूद्ध राजमार्ग सञ्चालनमा ल्याउन सड़कको भित्तातर्फ खनेर वैकल्पिक ट्र्याक बनाउने काम भइरहेको छ। हिजो साँझ सड़क भाँसिएपछि पृथ्वी राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको थियो। सड़कको करिब 100 मिटर भागमा चिरा परेको र करिब 20 मिटर खण्ड भाँसिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो। सड़क थप भाँसिने र पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको हो। हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भनी सोधेका छौं।
1: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँसिएर दुईतर्फी रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू एक्सकाभेटर जेसीबीहरू लगाएर काम सुचारु भइराखेको अवस्था छ र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन् र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
5: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेली ब्रिज निर्माण तथा पुनस्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। बेत्रावतीसँगै महत्वपूर्ण मानिएको स्याप्रोबेसीको बेली ब्रिज निर्माण कार्य पनि अघि बढ़ेको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाइ भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरानो विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा ड्रोन बेलुन उडान तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशु पक्षी बगाउने जस्ता गतिविधिले चराचुरुङ्गी र वन्य जन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशु पक्षीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। राति केही स्थानमा पानी परे पनि भोलिबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि कोशी र बागमतीका थोरै स्थान तथा बाँकी पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। राति हिमाली क्षेत्रका एक दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। पर्सि दिउँसो पहाड़ी भेगका निकै कम स्थानमा हल्का वर्षा हुने र राति देशैभर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महर्जनले बताउनुभयो। विभागका अनुसार आज कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिउँ पर्ने सम्भावना रहेको छ।
2: भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा चाहिँ तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ भोलिको लागि। वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ वर्षाको सम्भावना। तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सिको लागि।
5: काठमाडौँ महानगरपालिकाले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी गंगुबु स्थित नयाँ बस पार्कमा निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगरपालिकाका अनुसार स्वास्थ्य कक्षबाट रक्तचाप र मधुमेह परीक्षण तथा झाडा पखलाको औषधि वितरण भइरहेको छ। देशैभरि सञ्चालन हुने सेवाका लागि महानगर प्रहरीले भीड़ व्यवस्थापन समेत गरिरहेको छ। अहिले नयाँ बस पार्कबाट बाहिरिने यात्रुको संख्या सामान्य समयको तुलनामा तेब्बरसम्म पुगेको छ। कांग्रेस 15 महाधिवेशनमा अन्तर्गत पदाधिकारीको मतगणना शुरू भएको छ। मतगणनामा ढिला गरी शुरू भएको हो। अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणना चार स्थानमा हुने निर्वाचन समितिले जनाएको छ। यसै गरी नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेताका रूपमा लिएको बताउनुभयो। विशेष महाधिवेशन पछि भएको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइरहेको थियो।
3: नागरिकको विश्वास जित्ने यत्रो ठूलो अभियान म एक्लैले हामी कसैले गरेर मात्र सम्भव छैन। थुप्रै पार्टीका साथीहरू जस्तो अधिवेशनको प्रतिस्पर्धामा भाग लिनु भएको छैन उहाँहरूलाई साथ लिएर हिँड्नुपर्नेछ। यो अधिवेशनमा अहिले केही समयपछि आउने नतिजामा केही साथीहरू जिम्मेवारी प्राप्त गर्नुहुन्छ तर केही अत्यन्त महत्वपूर्ण साथीहरू जुन पदमा प्रतिस्पर्धा गर्नुभएको त्यो पद प्राप्त गर्नु तर त्यो पद प्राप्त नगर्नुको अर्थ उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन। उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
5: नेकपा एमाले 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ। आज बसेको स्थायी कमिटिको बैठकले उहाँहरूलाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनित हुनेमा तेजेन्द्र केसी, मीनप्रसाद गुरूङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कन्दङ्गुवा टङ्क आङबुहाङ नवीन रोका मगर र डबल पाण्डे रहनु भएको छ। बैठकले पार्टीका वडा स्तरीयका कमिटीहरूको अधिवेशन आगामी मंगसिर 26 र नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुष 4 गते गर्ने निर्णय भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म वैकल्पिक कागजातका आधारमा दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। यसअघि नेपाल राष्ट्र बैंकले पुराना खातावालालाई समेत असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने निर्देशन दिएको थियो। साझा खबरमा अब खेल खबर। जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका चार संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दोकी पोलिसा गन्दर्बनले चीनको हाङझाउमा भएको चौथो संस्करणमा काश्य जितेकी थिइन्। पोलिसा पेरिस पारालिम्पिकी पनि काश्य पदक विजेता हुनुहुन्छ। यसअघि टोलीको एक कार्यक्रमका बीच विदाई गरिएको थियो। खेल यही कार्तिक एकदेखि 7 गतेसम्म हुनेछ। पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्।
0: बाढ़ी प्रभावित क्षेत्रमा आफ्नो नागरिकता हराएका व्यक्तिहरूले प्रतिलिपि सजिलै निकाल्न सक्ने
6: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछिले नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ। वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र पाक पुस्ताको साहित्य र ज्ञान बाँड्न सक्रिय हुनुपर्ने आह्वान लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सन्तोष गन्धर्वबाट।
12: तपाईँ बाढ़ीमा नष्ट भएको वा हराएका आफ्नो नागरिकता बनाउने तयारीमा हुनुहुन्छ? अर्को नागरिकता लिन तपाईँले वडा कार्यालयबाट भर्नुपर्ने फारम चाहिँ के छ त? नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी।
6: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि लिने नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने। यदि त्यो प्रतिलिपि छैन भने त्यही प्रतिलिपि लिएर यहाँ हामी कहाँ आउने? अब हामीको यहाँ कम्प्युटरमा हुन्छ, त्यसलाई हामी त्यही कम्प्युटरको विवरण हालेर अथवा हामीसँग ढड्डा छ ढड्डाको विवरण हालेर उहाँलाई नागरिकता उपलब्ध गराउँछौँ। त्रिशुलीको पारिपट्टिको केही सेवा गरेर यहाँ आउनुभयो भने र केही डकुमेन्ट ओडाबाट ल्याउन पनि छुट भयो भने हामीले चाहिँ ओडामा फोन गरेर हामीले इमेल मार्फत मगाउँछौँ, किनभने उता जानलाई सहिलो छैन। अहिले तुइनबाट जानु आउनु गर्दाखेरि असहज स्थिति भएको हुनाले कुनै पनि मालपोत कार्यालयमा लालपुर्जा लिन जानु पर्यो भने अब त्यहाँ नागरिकताको विवरण ल्याऊ भन्यो भने मालपोत कार्यालयको त्यहीँको कर्मचारीहरूले जिल्ला प्रशासनमा सम्पर्क राखेर निजको नागरिकता विवरण यहाँबाट माग्ने कार्यालयले, र त्यो आधारमा नै उहाँलाई त्यहीँ बसिकन सेवा सहजीकरण गर्ने भन्ने एउटा त्यस्तो व्यवस्था चाहिँ हामीले गरेका छौँ। त्यही अनुसार सबै कार्यालयलाई मैले कार्यालय प्रमुखको बैठकमा पनि यो एउटा निर्देशन दिएको अवस्था चाहिँ छ।
12: नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय जानु अघि वडा कार्यालयबाट प्रतिलिपि नागरिकताको फारम भरेर साथैमा लैजानुपर्छ। नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी। नुवाकोट विदुरकी प्रेम माया श्रेष्ठ पेशाले महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। अब एकैछिन सुनौ बाढीपछि प्रेम मायाको अनुभव।
13: आफ्नो मन मिलेर साथीहरूसँग कुरा राख्ने, सेयर गर्ने, अनि त्यसरी डराउनु पर्दैन भन्ने, अब मा अब अन्त अन्त हेरेर नै आफ्नो मनका कुराहरू साथीभाइसँग पोख्ने। गर्भवती अवस्थामा तपाईँहरूलाई परेको समस्याहरू चाहिँ हामीलाई भन्नुहोस्, हामी चाहिँ अब कुन ठाउँमा भन्नु स्वास्थ्य संस्थाहरूमा पुर्याउने वातावरण मिलाउँछु। अब बच्चाहरूलाई रुगाखोकी लायो भने पनि, अब झाडा पखाला लायो भने पनि हामी चाहिँ अब स्वास्थ्य संस्थामा पठाउने वातावरण मिलाउँछु, अब हस्पिटल पुर्याउने वातावरण मिलाउँछु। तपाईँहरूले चाहिँ हामीहरूलाई चाहिँ समस्या परेको कुराहरू चाहिँ हामीसँग चाहिँ व्यक्त गर्नु।
12: गाउँघर डुल्दा बालबालिका, गर्भवती अनि सुत्केरी महिलाको स्वास्थ्यको जानकारी दिइरहने अनि गाह्रो अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने विदुर नगरपालिका नुवाकोटकी महिला स्वास्थ्य स्वयंसेविका प्रेम माया श्रेष्ठ। तपाईले धादिङ हुँदै विभिन्न जिल्ला जानु अघि पृथ्वी राजमार्गको जानकारी लिन चाहिँ नभुल्नुहोस् है। धादिङको गलौदीमा त्रिशुली नदीले सड़क कटान गर्दा आउत जाउतमा समस्या आइरहेको छ। राजमार्गको जानकारी लिन प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पाका पुस्ता साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्ने।
14: मैले 5 किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
0: पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेखनमा व्यस्त हुँदै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेसँगको विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
16: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
17: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमा बाबुले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यमा ठूलो प्राथमिकता दिन्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यक छ। साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्न सक्ने पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेख्दै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेको अनुभव छ। अब उहाँसँगको कुराकानीको पालो।
14: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गए। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख। यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थे। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु, जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
0: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँले काम गर्दा?
14: हो, यो गलत हो। यो चाहिँ नि खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो। किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो। हो, सरकारले अथवा संस्थाले 50-55 वर्ष पछि त काम लाग्दैनस् भनेर जस्तरी निकालिदिन्छ, तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
0: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पीढ़ी चाहिँ अब घर छोडेर हिँड्या छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बा आमा हुनुहुन्छ, होइन? अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
14: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। त्यही हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले स्वयम्भूका बाँदरका अथवा धनकुटाका बाँदरका चितवनका गैंडाका उसका कोशिका अर्नाका कुरा गर्न सक्छौ, तर कोशिका अर्ना अथवा चितवनका गैंडाले हाम्रो कुरा गर्दैनन्। हाम्रो चाहिँ यो सीआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेशन यस्तो छ भनेर कुरा गर्दैन, तर हामी चाहिँ नि तिनीहरूका कुरा गर्छौं। यो मतलब के भने हाम्रो क्षमता नै बढी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौं। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। हामीले हेर्दाखेरि के देख्नु पर्यो भने जनावरमा पनि साह्रै बुद्धिमान माउरी, कमिला, हात्ती यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि। एउटा जनावरले आफ्नो समूहको बुढाबुढी, अशक्त र उसमा परेका, अभरमा परेकाहरूलाई मदत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन? अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन अथवा उनीहरूसँगै रहनु पर्दैन? हामी सोचौं त जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ्ने हो। त्यही हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौं, सेक्सपियरलाई सम्झिन्छौं, विलियम ओडसर्सलाई सम्झिन्छौं। हामीले भेटेका छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं, होइन? तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ, होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ। त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ। किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको समूहहरूले गरेका अध्ययनमा के देखिएको छ भने पाका मान्छे भएको घरका केटाकेटीहरू गलत बानी स्वभाव भएका हुँदैनन्। पाका मान्छेहरूमा पनि सरकारले एउटा सराध्यमा चाहिँ अक्षता लगाइदिए जस्तो गरेर मासिक अब ऊ दिने चलन छ, होइन? अलिकति त्यो रकम दिने चलन छ। 100 रुपियाँबाट मनमोहनको पालामा शुरू भएको कुरा अहिले 4,000-5,000 पुगिसक्यो, तर यो पनि अध्ययन बिना खालि भोट बटुल्ने उपाय जस्तो गरिएको छ। यसलाई मान्छेको आवश्यकता अनुसार वितरण गर्नुपर्छ र उसलाई वितरण गर्न स्थानीय सरकार नै अगाडि हुनुपर्छ, किनभने त्यही रकम पनि हिनामिना गर्नलाई विभिन्न ठाउँमा पाका मान्छेलाई दुर्व्यवहार भएको र हत्या समेत भएका घटनाहरू अचेल देखा परेका छन्। र करोडपतिले नै त्यही 4,000-5,000 आश गर्ने र गरीबले पनि त्यही गर्ने गर्नु हुँदैन।
0: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलदुईमा त्रिशुली नदीको कटानका कारण भासिएको सड़क खुलाउने कार्य तीव्र पारिएको छ। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गतको पदाधिकारीको मतगणना जारी रहेको छ। एमाले 13 जना नेताहरूलाई केन्द्रीय कमिटि सदस्यमा मनोनयन गरेको छ। राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजबाट बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित बैंकहरूलाई सर्वोच्च अदालतले परमादेश दिएको छ। र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्न,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: खोक्रो वर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना खोक्रो वर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
14: ओहो लु नमस्कार है सर।
15: ओहो लु नमस्कार है सर। नमस्कार।
14: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
15: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
14: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
16: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
14: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
16: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
14: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
16: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
14: डिजाइनर सुमन ठटाल, 9865349444
16: र 0295901055।
15: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
17: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
18: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
17: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
18: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
17: प्रोप्राइटर प्रतीक्षा दाहाल।
18: सम्पर्क नम्बर 9813655553
17: र 9843180049।
19: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
20: किन र काका?
19: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
20: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
19: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
20: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
19: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
20: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
19: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
20: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
19: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
20: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
19: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
20: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
19: सम्पर्क 0294040 र 9804045827।
21: आयो सबको घर घरमा।
22: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
23: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
22: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन। यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन। दिस इज रेडियो संखुवा सभा, 95.5 megahertz.

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

शरद ऋतुको यो मंगलकारी अनि शुभ घड़ीमा यसको सँगसँगै ब्रह्म मुहूर्तको यो अमृतमय बेलामा बिहानीको चिसो चिसो हावाको स्पर्शसँगै बगेको हिमश्रित पवनले मानव बदनलाई तरोताजा बनाउँदै आएको पर्वहरूको पनि पर्व महान पर्व विजयादशमीको शुभ आगमनको आज विशेष शुभ घड़ीको दिन यसै दिनमा हरेक श्रोताहरूको माझमा मनका हरेक आवाजलाई यहाँहरू माझ पुर्याउनको लागि अनि आध्यात्म रहस्यलाई उद्घाटन गर्नको लागि हाम्रो आफ्नै कार्यक्रम आध्यात्म जागरण लिएर रेडियो सङ्घ सभा 95.5 मेगाहर्जको पाटो गरेर म कार्यक्रम प्रस्तुता ब्रह्मा कुमारी रचना स्टुडियोमा भर्खरै उपस्थित भइसकेकी छु। पर्वहरूको पनि महान पर्व बडा दशैं विजयादशमीको शुभ आगमनको दिन आजको दिनलाई हिन्दू परम्परा अनुसार घटस्थापनाको दिन भन्ने गरिन्छ। नवरात्रको शुभारम्भको दिन अर्थात दशैंको शुभ आगमनको सूचकको दिन पनि भनिन्छ। आज घटस्थापना विशेष कार्यक्रम लिएर आध्यात्म रहस्यलाई यहाँहरूमा उद्घाटन गर्नको निम्ति म आज यस स्टुडियोमा उपस्थित भइरहेकी छु र यो आध्यात्म बसाईमा आध्यात्म ज्ञानका चर्चा परिचर्चा गर्नका निम्ति म उपस्थित भएकी नै छु। श्रोता यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्जको तरंगबाट बिहानी कार्यक्रम आध्यात्म जागरण। आध्यात्म जागरणबाट यहाँले विविध ज्ञानलाई प्राप्त गर्न सक्नुहुनेछ जो हाम्रा पर्व अनि हामीले गरिरहेका संस्कृतिभित्रका कतिपय विकृतिको जानकारी यस कार्यक्रमबाट हामी दिने गर्छौं भने आदरणीय श्रोता आज विशेष हिन्दूहरूको महान पर्व विजयादशमीको शुभारम्भको दिन असोज महिनाको प्रतिपदा तिथिको दिन अर्थात यस तिथिमा सूर्य उदय पश्चात शुरू हुने दिन घटस्थापनाको दिनको रूपमा हामी मान्ने गर्छौ। आज विशेष घटस्थापना हो। नवरथाको शुरूको दिनलाई घटस्थापना भनिन्छ। दुर्गा पक्षको शुभारम्भमा कुनै मुहूर्त खोज्नु पर्दैन भनिन्छ, त्यसैले आजबाट दुर्गा पक्षको शुभारम्भको दिन पनि भनिन्छ। नवरथाबाट हिन्दूहरूको महान चाड बडा दशैंको शुरूआत हुने गर्दछ। श्रोता शरद ऋतुमा आउने यो चाड नेपालीहरूको महान चाड पनि हो। नवरथा अर्थात नौ देवीको महिमा सँगै समर्पित भएर मनाउने यो नौ दिनको दौरानलाई भनिन्छ। जसमा नौ देवीको अलग अलग स्वरूपलाई याद गर्ने गरिन्छ। अलग अलग दिनमा अलग अलग स्वरूपलाई याद गरी देवीहरूको महिमा वन्दना पूजा अर्चना गर्ने गरिन्छ। यसै श्रोता नव दुर्गाको महिमाको यो विशेष पर्वको रूपमा पनि हामी मान्न सक्छौ र आज विशेष शारदीय नवरात्रि भनेर नेपालमा मात्र नभएर छिमेकी राष्ट्र भारत अनि विभिन्न देशहरूमा हिन्दू परम्परा अनुसार मनाइने गरिन्छ र आजबाट शुरू भएर दशमीका दिनसम्म नौ देवीको पूजा गर्ने र दशमीको दिन विजयादशमी मनाइने मान्यता हिन्दू परम्परा अनुसार अनि धार्मिक ग्रन्थ अनुसार हामीले पाउँदछौ। श्रोता असोज महिनामा आउने अनि शरद ऋतुमा आउने भएकोले गर्दा यस पर्वलाई शारदीय नवरात्रि पनि भनेर भनिएको पाइन्छ। नवरथा वा नवरात्रिको पहिलो दिन जसलाई कि कलश स्थापना गरेर जमरा नियम अनुसार परम्परा बौद्धिक परम्परा र हिन्दू परम्परा अनुसार राख्ने गर्ने भएको कारणले गर्दा आजको दिनलाई घटस्थापनाको नाम पनि दिने गरिन्छ। यसै श्रोता विजयादशमी अर्थात बडा दशैंको शुभारम्भको पहिलो दिन घटस्थापनाको दिन आजको दिनमा हरेकले आफ्नो घरमा घरको विशेष पूजा कोठामा सरसफाई गरेर शुद्ध बनाई लिपपोत गरेर शुद्ध जलले त्यसलाई सफाई गरेर शुद्धिकरण गर्ने गर्छन् र आफ्नै घरमा जमरा राख्नको लागि घर अर्थात घरका पूजा कोठामा कलश स्थापना गर्नको निम्ति कलश दुबो नरिवल रातो कपड़ा घिउ शुद्ध पानी इत्र चामल फूलमाला दीप धूप अगरबत्ती अर्घ सिक्का सुपारी पिपल पात अशोकको पात आँपको पात केरा जौ तिल धान आदि इत्यादि सामग्रीहरूको तयार गर्ने गरिन्छ र जमरा राख्नको लागि तयारी स्थान बनाइन्छ जसमा एउटा भाँडो या टपरीमा या शुद्ध स्थानमा माटो राखेर जमराको बिउ छर्ने गरिन्छ।
जसमा विशेष कलश स्थापना गर्ने नरिवल सुपारी फूल दुबो इत्र सिक्का पात इत्यादि चीज राखेर त्यहाँ देवीको पूजा आराधना गर्ने गरिन्छ। दुर्गा देवीको फोटो राखेर सहस्र स्तोत्र पाठ पनि गर्ने गरिन्छ, चण्डी पाठ पनि गर्ने गरिन्छ। यसरी विधिवत घट स्थापनाको शुभारम्भ आजको दिनबाट गर्ने गरिन्छ। यसरी श्रोता, आजको दिनबाट घट स्थापना राख्ने भएको कारणले गर्दा अर्थात आजैबाट जमराको स्थापना गर्ने अनि घडाको स्थापना गर्ने भएको कारणले गर्दा आजको दिनलाई घट स्थापना भनिन्छ र विशेष वास्तु नियम अनुसार घट स्थापनालाई स्थापित गर्दाखेरि जमरा राख्दाखेरि पूर्व उत्तरको दिशातर्फ जमरा राख्नु अत्यन्तै शुभ मानिन्छ भने जमरा सँगसँगै जो दीप राखिन्छ दीपलाई विशेष गरी हामी दक्षिण पूर्वको दिशातर्फ राख्नु अत्यन्तै शुभ मानिन्छ। नवरात्रको नौ दिनसम्म नौ थरीको भोग पनि लगाइने गरिन्छ, किनकि नौ देवीको विशेष महिमा यस नवरात्रभरि हुने गर्दछ। त्यसरी श्रोता, नौ दिनसम्म नै नौ देवीको महिमा गरी प्रत्येक दिन प्रत्येक देवीको महिमा अनुसार पूजा पाठ अनि जाप गर्ने गरिन्छ, जसमा जमराको नजिकै गएर पूजा कोठामा यसरी स्तोत्र पाठ गर्ने, देवीको महिमा गाउने अनि पूजा विधिवत रूपमा गर्ने गरिन्छ। र जुन कोठामा जमरा राखिन्छ त्यो कोठालाई गुप्त रूपमा राख्ने गरिन्छ र विधिवत रूपमा पूजेको पानीबाट जमरामा पानी शुद्ध जल छर्कने गर्दछन् र अँध्यारो बनाएर या कुनै चीजले छोपेर त्यसलाई राख्ने गरिन्छ गुप्त रूपमा, ताकि त्यो अत्यन्तै शुद्ध अनि पवित्र भएर त्यहाँबाट उम्रन सकोस्। त्यसै श्रोता, आज दुर्गा देवीको काखमा जमरालाई छर्नुको मतलब देवी माँको गर्भबाट सृजित शुद्ध त्यो वनस्पति जो चाहिँ एउटा प्रसादको रूपमा र हाम्रो जीवनको लागि अत्यन्तै उपयोगीको रूपमा हामी मान्न सक्छौ। त्यसैले नवरात्रभरि देवी माताको श्रद्धा र पूजा व्रत आदि इत्यादि राख्ने गरिन्छ। विशेष माताबाट विशेष शक्तिको प्राप्तिको सबैले चाहना गरेका हुन्छन्, तसर्थ नवरात्रभरि नौ देवीको महिमा गाइने गरिन्छ। र अर्को पनि मान्यता छ, यी नवरात्रभरि जब नौ देवीको महिमा गाइन्छ, नौ देवीको महिमा गाउँदा यसमा व्रत बस्ने गरिन्छ र नौ रथाभरि अर्थात नौ दिनसम्म व्रतभरि शुद्ध भोजन खाने आदि इत्यादि मांसाहारी भोजन अनि कुनै पनि किसिमका अशुद्ध चीजलाई ग्रहण नगर्नु र ब्रह्मचर्यको पनि विशेष भूमिका यसभित्र रहन्छ भनेर धार्मिक ग्रन्थ अनुसार हामीले पाउने गर्छौं। अनि मात्र देवी माताबाट हामीले पाएको मनवाञ्छित फल प्राप्त गर्न सक्छौं। त्यसैले भनिएको छ, देवी पुराणका अनुसार इन्द्रले पनि ब्रह्मासँग देवी भगवतीलाई प्रसन्न गर्ने विधि सोद्धाखेरि देवी माँको रूपमा कन्या पूजन गर्ने महत्व आज ब्रह्माले बताउनु भएको थियो भनेर चाहिँ देवी पुराणमा यो कुरा उल्लेख गरिएको छ। वास्तवमा कन्या पूजन अर्थात देवी माताको एउटा प्रतिमाको रूपमा रहेको कारणले गर्दा कन्या कुमारी कन्याको पूजाको पनि यतिखेर धेरै महत्व छ। नवरात्रको नौ दिनमा नौ देवीको रूपमा नौ कन्यालाई बोलाएर घर घरमा पूजा गर्ने, उनीहरूलाई मिठो मिठो खानेकुरा खुवाउने, कपड़ा आदि फेर्ने, विभिन्न कुराले सजा सजाउ गर्ने र प्रसन्न बनाउने प्रचलन पनि हिन्दू परम्परा अनुसार हामीले पाउने गर्छौं। श्रोता, त्यसै गरी यो पर्व मनाउनुको अर्को एउटा रहस्य पनि छ कि त्रेतायुगमा रघुपति राजा श्री रामले पनि रावणमाथि विजय प्राप्त गर्नको लागि देवीको आराधना गर्ने जुन इशारा प्राप्त गर्नुभएको थियो र आदिशक्ति शिव शक्तिको उपासना गरेर नौ दिनसम्म जब रामले शिवको शक्ति देवीको शक्ति प्राप्त गर्नुभएको थियो त मात्रै उहाँले रावणमाथि विजय प्राप्त गर्ने शक्ति प्राप्त गर्नुभयो र दशमीको दिन रावण दशौके रावणमाथि विजय प्राप्त गरेको कारणले गर्दा यस पर्वको दशौं दिनलाई विजया दशमी भनेर मान्ने गरिन्छ र विजया दशमी पर्वलाई हामी मनाउने गर्छौं। त्यसैले आज विशेष विजया दशमीको पहिलो दिन अर्थात घट स्थापनाको दिन जुन हामीले हाम्रो जीवनमा घट अर्थात ज्ञानको कलशलाई स्थापना गर्ने दिनको रूपमा रहेको छ। आदरणीय श्रोता महानुभावहरू, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्जको तरङ्गबाट बिहानी कार्यक्रम आदत जागरण।
यस कार्यक्रमबाट यहाँले विविध पर्व अनि विविध सन्दर्भ अनुसारका आध्यात्म रहस्य र जीवनको सत रहस्यलाई उद्घाटन गरेको सुन्न पाउनुहुनेछ र जीवन जागरण गर्नको लागि विशेष प्रेरणा प्राप्त गर्न सक्नुहुनेछ। त्यसै त्यसै सन्दर्भ अनुसार आज विशेष घटस्थापनाको दिन भएको कारणले गर्दा आजको विशेष पर्व विशेष घटस्थापना विशेषका कुराहरूको आध्यात्म रहस्यलाई लिएर स्टुडियोमा म उपस्थित भएकी छु र यहाँहरू माझमा यो आध्यात्म रहस्यको उद्घाटन गरिरहेकी छु। श्रोता, आज नवरात्रको पहिलो दिन घटस्थापनाको दिन र आजबाट नै नौ देवीको पूजनको आरम्भको दिन शुरूआत हुन्छ। देवी भगवतीको पूजा गर्ने आजबाट नै शुभारम्भ हुन्छ र नवरात्रको पहिलो दिनमा अर्थात घटस्थापनाको दिनमा घर घरमा कलश राखी जल सहित घट अर्थात कलशलाई स्थापन गरी देवी भगवतीको नौ स्वरूपको महिमाको प्रारम्भ गर्ने दिन साथै बिउ बिजन छरेर जमरा छर्ने दिनको रूपमा रहेको छ। श्रोता, आजबाट देवी भगवती अलग अलग स्वरूपको भगवतीका स्वरूपहरूलाई याद गरी उनको प्रत्येक दिन अलग अलग रूपलाई पूजन वन्दन गर्ने गरिन्छ। आज विशेष देवी दुर्गाको प्रथम स्वरूप शैली पुत्रीको रूपमा दुर्गा देवीको पूजा गर्ने दिन आश्विन शुक्ल प्रतिपदादेखि नौ दिनसम्म नौ देवीहरूको पूजा गरिन्छ। नौ दिनसम्म नौ देवीको पूजा पहिलो दिनमा शैली पुत्रीको रूपमा देवी भगवतीको अर्थात दुर्गाको पहिलो स्वरूपको पूजा गर्ने गरिन्छ। दुर्गाको पहिलो स्वरूप शैली पुत्री अर्थात पहाड़वाली माताको रूपमा उनलाई मानेर पूजन गर्ने गरिन्छ। त्यस्तै दुर्गा देवीको दोस्रो स्वरूप ब्रह्मचारिणी माता अर्थात जसले ब्रह्मचर्यको पालना गर्ने विशेष प्रेरणा हरेक मानव मात्रमा दिनुहुन्छ, जो पवित्रताको प्रतिमूर्ति हुनुहुन्छ। तेस्रो स्वरूप देवी माँको तेस्रो स्वरूप माँ चन्द्रघण्टा, चन्द्रघण्टा अर्थात जसको चन्द्रमा जस्तै उज्यालो चमक छ, पवित्रताको झलक र फलक देखिन्छ चेहरामा, उनलाई चन्द्रघण्टा भनिन्छ। त्यस्तै चौथो स्वरूप देवी माँको चौथो स्वरूपमा कुष्मांडा माताको रूपमा हामी पाउँछौ। श्रोता, कुष्मांडा जसले सारा जगतलाई आफ्नो चरणमा राखेकी छिन् अर्थात सारा जगत उनको चरणमा समर्पित छन्, उनलाई कुष्मांडा माताको रूपमा पूजा गर्ने गरिन्छ। त्यस्तै देवी भगवतीको पाँचौं स्वरूप स्कन्द माता जसलाई कुमार कार्तिकेयकी माता भनेर पूजा गर्ने गरिन्छ। त्यस्तै देवी भगवतीको छैठौं स्वरूप कात्यायनी माता, कात्यायन ऋषिको आश्रममा जन्म लिएकी कारणले गर्दा उनलाई कात्यायनी माता भनेर मान्न सकिन्छ। देवी भगवतीको सातौं स्वरूप कालरात्री माता अर्थात जसले काललाई पनि जित्न सक्छिन् र काललाई पनि नाश गर्न सक्छिन्, यो शक्ति स्वरूपाको रूपमा हामी देवी भगवतीको सातौं स्वरूपलाई नमन गर्ने गर्छौ। त्यस्तै श्रोता, देवी भगवतीको आठौं स्वरूप अष्टमीको दिन महागौरीको रूपमा हामी वन्दना गर्ने गर्छौ, जो सफेद शुद्ध पवित्रताको प्रतीक हुनुहुन्छ, जो सम्पूर्णताको प्रतीक हुनुहुन्छ। यो स्वरूप महागौरी माताको रूपमा देवी माताको हामी वन्दना गर्ने गर्छौ। त्यस्तै श्रोता, देवी भगवतीको नवौं स्वरूप सिद्धिदात्री स्वरूप जसले सबैको मनोकामना सिद्ध गर्नुहुन्छ, सम्पूर्ण कुरामा सफलता दिलाउनुहुन्छ, उनलाई सिद्धिदात्री भन्ने गरिन्छ। यसै देवीको नवौं स्वरूप हामी पूजा गर्ने गर्छौ। प्रत्येक दिन आजबाट पूजा गर्न शुभारम्भ हुन्छ भने प्रत्येक दिन प्रत्येक देवीहरूको अलग अलग स्वरूपमा अलग अलग रूपले महिमा गाउने पूजा वन्दना अर्चना गर्ने र शक्तिको गुणगान गर्ने गरिन्छ। श्री श्रोता, आज विशेष शैली पुत्री अर्थात देवी भगवतीको पहिलो स्वरूप शैली पुत्री देवी माताको दिनको रूपमा रहेको छ। माता दुर्गाको पहिलो स्वरूप शैली पुत्रीको नामले चिनिन्छ। श्रोता, शैली पुत्री अर्थात जो पर्वत राज हिमालय पर्वतको पुत्रीको रूपमा जन्म लिएको कारणले गर्दा शैली पुत्रीको नामले उहाँलाई नामाङ्कृत गरिएको भन्ने शास्त्र अनुसार व्याख्या गरिएको छ। श्रोता, शैली पुत्रीको स्वरूप हामी कसरी चिन्ने त भन्दा दाहिने हातमा त्रिशूल र
बायाँ हातमा कमल पुष्प धारण गरेर सवार गरेको गुरुमाथि सवार गरेको स्वरूपलाई शैली पुत्रीको स्वरूपमा हामी देख्न सक्छौं र श्री स्वस्तानी व्रतकथा साथसाथै देवी पुराणमा पनि यो व्याख्या गरिएको छ कि शैली पुत्रीको जन्म हिमालय पर्वत भन्दा पहिला कहाँ भएको थियो भन्दा उनको अगाडिको जन्म माता सतीदेवीको रूपमा भएको थियो जो दक्ष प्रजापतिको पुत्रीको रूपमा हुनुहुन्थ्यो। दक्ष प्रजापतिले उनको विवाह शिवसँग गरिदिनु भएको थियो। भगवान शिवसँग विवाह गरिसके पश्चात आज दक्ष प्रजापतिलाई त्यो विवाह मन परिरहेको थिएन, यो उल्लेख आज शास्त्रमा गरिएको छ। र एक दिन दक्ष प्रजापतिले विशाल यज्ञको आयोजना गरेको हुन्छ। त्यस विशाल यज्ञमा सम्पूर्ण देवगण सम्पूर्णलाई बोलाइएको हुन्छ, तर मात्र शिव र सतीलाई बोलाइएको हुँदैन। यो ज्ञान जब सतीदेवीलाई हुन्छ, उनले आफ्ना पति शिवसँग अनुनय विनय गर्छिन् कि हे पति, हे प्रभु, मलाई पनि मेरो पिताको त्यो यज्ञमा जाने आदेश दिनुहोस् भनेर नम्र निवेदन गर्छिन्। त्यतिखेर शिवले त्यो कुरालाई मनाउनुहुन्छ कि जानु हुँदैन किनकि हामीलाई निम्तो आएको छैन, तर पनि उनको त्यो दृढ सोच अनि जिद्दीले गर्दा शिव पनि बाध्य बन्नुहुन्छ र सतीलाई जान दिनुहुन्छ। जब सती आफ्नो पिताको यज्ञमा पुग्छिन्, त्यहाँ कसैले पनि उनप्रतिको श्रद्धा प्रकट गरेको पाउँदिन र शिवप्रति सबैको तिरस्कार अपमानका शब्द सुनेर आफ्ना पिताका नाना भातीका अपमानजन्य शब्द सुनेर सहन नसकी आफ्नो देहलाई पनि अग्निमा स्वाहा गर्छिन्। भनिन्छ श्रोता, उनले अग्निमा आफ्नो देहलाई स्वाहा गरिसके पश्चात, यो अग्निबाट आफूलाई भस्म गरिसके पश्चात त्यो पार्थिव देह त उनको त्यही समाप्त हुन्छ, बाँकी उनी हिमालय पर्वत पुत्रीको रूपमा जन्म लिन पुग्छिन्, जुन पुत्री शैली पुत्रीको रूपमा जन्म लिन्छन् र फेरि पुनः उनको विवाह भगवान शिवसँगै हुन्छ र शिव शक्ति स्वरूप बनेर रहन्छन् भन्ने व्याख्या आज यसै श्री सुस्तानी व्रत कथामा हामी सुन्ने गर्छौं भने साथसाथै शास्त्रबाट यो कुरा उल्लेख गरेको पाइन्छ। गर्न सक्छौ, कल्पना गर्न सक्छौ, किनकि माता देवीको जहिले पनि रातो रंगै हुन्छ, रातो शक्तिको प्रतीक हो। र विशेष श्रोता, शरीरमा यदि कुनै किसिमका रोग व्याधि छ जो चाहिँ कुनै औषधि उपचारबाट ठिक भइरहेको छैन भने मूलाधार चक्रलाई एक्टिभ गरेर जागृत गरेर जब हामी योग अभ्यासमा बस्छौं अनि रातो रंगलाई सम्झन्छौं भने हामी भित्रको त्यो शक्ति कमजोरीपन प्रबल भएर आउँछ र जसबाट हाम्रो जुन शक्तिबाट विभिन्न रोगसँग लड्ने क्षमता प्राप्ति हुन्छ। र भनिन्छ मूलाधार चक्र सम्बन्ध हुन्छ मंगल ग्रहसँग, त्यसैले मांगलिक व्यक्तिहरूले जसको मंगल ग्रह कमजोर हुन्छ उसले माता शैलीको आराधना गरेमा उसबाट विशेष शक्ति प्राप्त हुन्छ र उसको लागि मंगलकारी जीवन बन्छ भन्ने धार्मिक मान्यता पनि रहेको छ। त्यसैले गर्दा माता शैली पुत्रीको विशेष दिन आजको दिन भएको कारणले गर्दा आज मा शक्ति मध्येको यो शक्ति स्वरूप शैली पुत्रीको स्वरूपमा आज हामी उहाँको वन्दना गर्नेछौ। आदरणीय श्रोता महानुभावहरू, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्जको तरंगबाट बिहानी कार्यक्रम आध्यात्म जागरण। आध्यात्म जागरण आध्यात्म विधाभित्र रहेर आउने कार्यक्रम हो र विशेष आज पर्वको दिन, आज विजयादशमीको पहिलो दिन, घटस्थापनाको दिन। श्रोता मित्रहरू, नवरथा अर्थात नवरात्रीको समयको शुभारम्भको दिन, नौ भन्ने बित्तिकै यसले आफ्नो अलग्गै महत्व बोकेको छ। त्यसरी नौ युग, नौ महिना, नौ वर्ष र नौ देवीको जुन एउटा महिमा गाइने गरिन्छ, नवरथा भन्ने बित्तिकै श्रोता नौ देवीको महिमा गर्ने बेला, किनकि आज नौ देवी अर्थात देवी माताको गर्भमा गर्भित सारा सृष्टि जसलाई असत्य रात्रि भनिन्थ्यो, जसरी एक बालकले जन्म आमाको गर्भबाट लिन्छ, गर्भबाट बाहिर संसारमा आउनुभन्दा अगाडि आमाको गर्भभित्र नौ महिनासम्म त्यो बालक रहेको हुन्छ र नौ महिना सकिसकेपछि ऊ पुनः यस संसारमा फेरि जन्म लिन्छ। त्यो गर्भभित्र रहेको अवस्था जुन बेला उसले कुनै चीज वस्तु पदार्थ व्यक्तिसँग परिचित हुँदैन, त्यसको लागि
त्यो गर्भको 9 महिना उसको लागि रात्रि रहन्छ र रात्रिबाट जब ऊ बाहिर आउँछ उसलाई हरेक कुराको ज्ञान हुन्छ। पद पदार्थ जीवको जब उसलाई ज्ञान हुन्छ देख्दछ अनि ऊ दिनको उदयमा आउने गर्छ। त्यस्तै यस सृष्टिमा भइरहेको अज्ञानताको अन्धकारको यो रात्रिभित्र सारा संसार आज रात्रिको गर्भभित्र गर्भित छ। हरेक मानवभित्र अज्ञानताको कालिमाले सम्पूर्ण मानवलाई अन्धो भइसकेको छ। यस रात्रिको समयमा आज 9 देवी समान 9 गुण र सम्पूर्ण शक्तिहरूले भरपूर बन्ने एउटा पर्वको यादगार पर्व नवरात्रि पर्व अर्थात यो दशैं पर्व हामी मनाउने गर्छौ। त्यसै श्रोता अर्को मान्यता पनि छ, जसरी नयाँ वर्षको प्रारम्भ हुनुभन्दा अगाडि नवरात्रि आउँछ जसमा पनि विजयादशमी मनाउने गरिन्छ। विशेष नयाँ वर्ष भन्दा अगाडि नवरात्रि आउनु अर्थात 9 शक्तिको प्रतिमाको माध्यमबाट जीवनमा शक्ति भरेर हामीले हाम्रो जीवनलाई सद्गुण सद्विवेकताले भरपूर बनाउँछौ, जागृत गर्छौ भने अनि मात्र जीवनमा नयाँ दिन नयाँ जीवन नयाँ समयको शुभारम्भ गर्न सकिन्छ। यसैको यादगार पर्व नै विजयादशमी पर्वको रूपमा रहन्छ। श्रोता महानुभावहरू, नवरथा अर्थात नवरात्रिको अर्थात 9 देवीहरूको पूजनको समय 9 देवीको गर्भभित्र रहेका शक्तिहरूलाई गुप्त शक्तिहरूलाई शुद्धता दृढताको व्रत बसेर जीवन रूपी अन्धकारलाई निकाल्नको निम्ति आफूभित्र आत्मचिन्तन गर्दै अन्तर्मुक्ताको गुप्त कोठामा आफ्नो मनलाई लुकाई ज्ञान र गुणको जल ज्ञानको जलले सिताई गरी जीवन रूपी गमनामा ज्ञान र गुण रूपी बीजलाई मार्नु हो र जीवनलाई दिव्य ज्ञान शक्ति र दिव्य गुणले परिपूर्ण गर्नु हो। यसै पर्वको यादगार नै नवरथा पर्व साथसाथै विजयादशमी पर्व मनाइने गरिन्छ। श्रोता जसरी यसरी जीवनलाई दृढताको शुद्धताको व्रत बसेर उस निर्जीव र निर्विवेक हाम्रो मनलाई विवेकशील बनाउनु अनि जागृत गर्नु संसारिक मोह मायाको दलदलबाट सजिलै छुटकारा प्राप्त गर्ने एउटा सहज माध्यमको रूपमा हामी मान्न सक्छौ। यो मान्यता धार्मिक पनि छ भने अहिले समय सान्दर्भिक पनि रहेको छ। त्यसैले आज मात्र एउटा रात्रिको कुरा नभएर यो जीवनको अन्धकारको रात्रिमा ज्ञानको गुणबाट आफ्नो जीवनलाई उदयी गर्नु एउटा विशेषता रहेको छ र विशेष आज घटस्थापनाको दिन। श्रोता आजको दिनमा विभिन्न घरमा बिउ बिजन तयार गरी घडा कलश स्थापना गरी तिल जौ गहुँ मकै धान कुस नैवेद्य आदिले माटोमा छर्केर चण्डी पाठ गर्दै तीन दिनै यसको आराधना गर्ने गरिन्छ र रातो कपडा ढाकेर अँध्यारो कोठामा राखिने गरिन्छ या अँध्यारो बनाइने गरिन्छ। यसरी जमरा उमार्नाले देवीको प्रसादको रूपमा रहेर हामी खुसियाली मनाउन सक्छौ, त्यो पवित्र बन्छ भन्ने पनि मान्यता रहेको छ। वास्तवमा श्रोता सात बीज अर्थात जो एउटा गुप्त कोठामा पवित्र हिसाबले शुभ विचार अनि शुभ संकल्प सहित छर्नु भनेकै वास्तवमा हाम्रो जीवन रूपी यो अन्धकारमय कालो रात्रिको अवस्थामा जीवनको गमनाभित्र ज्ञानको र गुणको जमरा छर्नु हो। हामी हरेक आत्मा यस संसारूपी नाटक स्टेजमा एउटा नाटक खेल्न आएका छौ। यस संसारमा हामी आउँदा आउँदै हामीले हाम्रो वास्तविक गुण र शक्तिलाई हराइसकेका छौ। त्यसैले आत्मभित्रको वास्तविक सत्व गुण 7 गुणहरू सुख शान्ति आनन्द प्रेम शक्ति पवित्रता ज्ञान यिनै गुणहरूलाई पुनः यो जीवन रूपी गमलामा अब जागृत गर्नु छ। यसैको प्रतिमा नै वास्तवमा जमरा छर्नु हो। श्रोता त्यसैले आजको दिनमा अज्ञानताको कालरात्रिको समयमा सारा सृष्टिमा फैलिरहेका पापाचार दुराचार भ्रष्टाचार अत्याचार जस्ता अराजकताहरूले समेत यस समयमा संसारका हरेक मानवमा दुर्जय जस्ता महिषासुर जस्ता रक्तबीज जस्ता चण्डमुण्ड जस्ता व्यक्तिहरूको विकास गरिरहेको छ, यसको सृजना गरिरहेको छ। मानवभित्र पशु वृत्तिले विचित्र बनाइरहेको छ। यस्ता अवगुणले आज मानव मनभित्र अज्ञानताको रात्रिलाई विकास गर्दैछ। त्यसैले श्रोता मानव मनको अज्ञानताको यो अँध्यारो रात्रिमा
सारा सृष्टि नै रमणिरहेको छ। यस दुःखद घडीमा सर्वका सहारा सारा सृष्टिका निर्माता नवयुगका निर्माता परमात्मा आज नयाँ दिन नयाँ वर्ष र नयाँ जीवनको उदय गर्नको लागि यस मानव मनभित्रका दुर्गुणलाई दुर्गुण रूपी राक्षसलाई महिषासुरलाई रक्तबीज चण्ड गुण्ड जस्ता अवगुणहरूलाई निकाल्नको लागि ज्ञान र गुण रूपी जमरा छर्न सिकाउँदै हुनुहुन्छ। जसको लागि विशेष नारी शक्तिको महिमा गाउँदै हुनुहुन्छ, नारी शक्तिलाई अग्रसर गराउँदै हुनुहुन्छ। त्यस्तै गुप्त ज्ञान तथा योगलाई सदैव धारण गरी सदैव परमात्मा महावाक्यलाई श्रवण गरी यसले गुण रूपी चमरामा ज्ञानको सिंचाई गर्नुपर्छ। साथै अन्तर्मुक्ताको गुफाभित्र रहेर ज्ञानको चिन्तन मनन गरी आत्मा स्थितिमा टिक्नु भन्नु नै चमरालाई आधारमा राख्नु अर्थात शुद्धिकरण गर्नु भन्ने कुराको एउटा तात्पर्य रहन सक्छ। त्यसै श्रोता, आज आत्मा सतगुणी बन्नु पर्छ तर आत्मा अवगुणी बनिरहेको छ। त्यसैले यो तमगुणी आत्मा अवगुणी आत्माभित्र सात गुणहरूको आवश्यकता पर्छ। यसलाई स्थापना गर्नको निम्ति नै ज्ञान अमृतको घडा चाहिन्छ। त्यसैले ज्ञान अमृतको घडा सहित ज्ञान गुणका बिजनहरूलाई छर्ने दिन नै घटस्थापना गरिने हो। यसको लागि आत्मिक ज्ञानद्वारा अन्तर्मुक्ताको गुफाभित्र हामीले यो गुण रूपी बीजहरूलाई उमार्न सक्यौं भने साँच्चै के श्रोता, हाम्रो जीवनमा सुख शान्ति समृद्धि सम्पूर्ण कुराको सफलताले हामीलाई सुख शान्तिको अनुभूति गराउँछ र जीवनलाई हराभरा बनाउँदछ। घटस्थापना गर्नु अर्थात सधैँ पाठ गर्नु, पानी छर्कनु, धूप बाती अर्घ आचमन गर्नु, यसको पनि आफ्नै आध्यात्मिक रहस्य रहेको छ। आफ्नो मन

0: मात्रै हाम्रो जीवनभित्र नयाँ दिन नयाँ दिन जीवनको उदय हुनेछ र ज्ञानको दियो सधैँ बलिरहनेछ। रातो रंग, रातो कपडा, राता चिज अर्थात् शक्ति माताको प्रतीक, शक्तिको प्रतीक हो। तसर्थ श्रोता, घटस्थापना गर्नु पुराना नराम्रा सबै अवगुणहरूलाई आजैबाट परमात्मा पिता प्रति साक्षी राखेर जीवन रूपी गमलामा ज्ञान र गुण रूपी गुणहरू रोपेर अवगुणलाई सुधारको लागि स्वाहा गर्नु र शिव परमात्मा प्रति आफ्नो हरेक नराम्रा विचार अवगुणहरूलाई समर्पण गर्नु हो। सदैव श्रेष्ठ कर्मबाट अग्रसर भई दैविक गुण दैविक चरित्रहरूलाई आज चिन्तन गर्नु र त्यसलाई मनन गर्दै जीवनमा धारण गर्नु हो। अनि मात्रै हाम्रो जीवनभित्र रहेका अनेक नराम्रा अवगुण रूपी दस्तावेजहरूलाई हामी समा
1: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: आज विक्रम सम्वत 2083 साल असोज 25 गते आइतबार आश्विन कृष्ण प्रतिपदा घटस्थापना नवरात्रारम्भ 11 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ। गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: आजदेखि बड़ा दशैं शुरू, घर घरमा घटस्थापना र जमरा राखिँदै प्रश्न उठाएर उदाएका गगन जवाब दिने ठाउँमा सानिपामा उपसभापति र महामन्त्रीको मतगणना जारी, सरकारी विधेयकमा चुनावी कार्ड, ओलीको सूचीमा एमाले नेताहरूको असन्तुष्टि र बढ़दो असन्तुष्टिले दिल्ली अशान्त लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गोठमा एउटा भैँसी अनिवार्य शीर्षकको शुभ समाचार।
0: सर्लाहीको उत्तरी भेगका किसानले पछिल्लो समय कम्तीमा एउटा दुहुनो भैंसी अनिवार्य नै पाल्न थालेका छन्। भैंसीको दूध बेचेर घर खर्च टार्न सहज भए पनि किसानले गोठमा कम्तीमा एउटा भैंसी भए पनि पाल्न थालेका हुन्। उत्तरी भेगको घारी बथान, देउराली, परमानीपुर, जियोचोर, रानीगंज लगायत क्षेत्रमा घर घरबाटै डेरी संचालक तथा सहकारी संस्थाले दूध खरिद गरिदिन थालेपछि किसानको भैंसी पालनतर्फ आकर्षण बढ़ेको हो। गाउँबाट भैंसीको दूध प्रति लिटर 75 देखि 90 रूपियाँसम्म बिक्री हुने गरेको किसानले बताएका छन्। लालबन्दी नगरपालिका 15 देउरालीका कविता रायमाझीले दूध बेच्न सहज रहेकाले घर व्यवहार धान्न गाउँमा कम्तीमा एउटा भए पनि भैंसी पाल्न थालेको बताउनुभयो। खेतीपाती सम्हालेर पनि एउटा भैंसीको दूध बेचेर महिनामा 8-10 हजार सजिलै आर्जन भइरहेको र त्यसबाट घर खर्च धान्न निकै सहज भएको रायमाझीले बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थ सँग कहिले गर्दिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिव बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाउ।

अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सेल्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपालीहरूको महान पर्व बड़ा दशैं आजदेखि शुरू भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै यस वर्षको दशैंको औपचारिक शुरूआत भएको हो। घटस्थापनाका अवसरमा देशभरका हिन्दू धर्मावलम्बीहरूले घर घरमा देवी दुर्गा भवानीको आह्वान गर्दै वैदिक विधिपूर्वक पूजा आराधना गरी जमरा राखिरहेका छन्। आजदेखि शुरू भएको नवरात्रीमा नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा घरको पूजा कोठा वा दशैं घरमा दियो कलश र गणेश स्थापना गरी देवी दुर्गाको आह्वान गरिन्छ। शुभसायतमा माटो वा बालुवा राखिएको पत्रमा जौं छरेर जमरा उमार्ने परम्परा छ। नौ दिनसम्म विधिपूर्वक पूजा गरी हुर्काइएको जमरा विजया दशमीका दिन देवीको प्रसादका रूपमा मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्दा लगाउने गरिन्छ।
3: नेपाली खबरमा अब कांग्रेस महाधिवेशनको पछिल्लो अपडेट। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत पदाधिकारी तर्फको मतगणना जारी रहँदा पछिल्लो परिणाम अनुसार उपसभापति र महामन्त्री पदमा रोचक प्रतिस्पर्धा देखिएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 1025 मतगणना हुँदा खुल्ला उपसभापतिमा डाक्टर चन्द्रकान्त भण्डारी र खुल्ला महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन्। दुई पदका लागि भइरहेको खुल्ला उपसभापतिको प्रतिस्पर्धामा डाक्टर चन्द्रकान्त भण्डारी 543 मतसहित पहिलो स्थानमा अग्रता कायम गर्न सफल भएका छन्। दोस्रो स्थानमा इन्जिनियर मधु आचार्य 295 मतसहित पछ्याइरहेका छन् भने गोविन्द भट्टराई 245 मत र सुरेन्द्र राज पाण्डे 244 मतसहित कड़ा प्रतिस्पर्धामा छन्। त्यस्तै दीपक गिरीले 212, धनराज गुरूङले 176 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 118 मत प्राप्त गरेका छन्। एक पदका लागि भएको समावेशी उपसभापतितर्फ विनोद कुमार चौधरी 301 मतका साथ शीर्ष स्थानमा रहेका छन्। उनलाई जीवन परियारले 246 मतसहित कड़ा टक्कर दिइरहेका छन्। त्यसै गरी फर्मुला मनसुरले 143, सीता गुरूङले 131 र रंजित कण्डले 87 मत पाएका छन्। दुई खुल्ला महामन्त्री पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेल 595 मतसहित शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा अमर सिंह पुन मगर 399 मतसहित अघि देखिएका छन् भने उदय शमशेर राणा 323 मतका साथ तेस्रो स्थानमा रहेका छन् भने डाक्टर सुनिल कुमार शर्माले 259 मत प्राप्त गरेका छन्। त्यसै गरी गुरूराज घिमिरेले 149, नयन सिंह महरले 111, शंकर तिवारीले 17 र डाक्टर सन्तोष उपाध्यायले 16 मत प्राप्त गरेका छन्। एक पदका लागि भएको महिला महामन्त्रीको प्रतिस्पर्धा अत्यन्तै रोचक बनेको छ। डाक्टर डिला संग्रौला पन्तले 481 मतका साथ अग्रता लिएकी छन् भने महालक्ष्मी उपाध्याय डिनाले 436 मतसहित उनलाई पछ्याइरहेकी छन्। अर्की उम्मेद्वार रीता खनालले भने 126 मत प्राप्त गरेकी छन्। मतगणना कार्य तीव्र गतिमा अघि बढ़िरहेको र अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ। मतगणना गैरातीदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको कांग्रेसको मीडिया सेन्टर प्रमुख जीवन भण्डारीले जानकारी दिनुभयो।
2: यसैबीच हामी यति बेला मीडिया सेन्टरमा जोड़िन्छौ। नेपाली कंग्रेस मीडिया सेन्टरबाट केदार दाहाल यति बेला हाम्रो प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ र मतगणनाको पछिल्लो जानकारी र त्यहाँको अवस्थाबारे जानकारी लिन्छौ। केदारजी, स्वागत छ नेपाली खबरमा। यति बेला हामी केदार दाहालसँग सम्पर्क गर्ने प्रयत्न गरिरहेका छौं। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनपछि अहिले उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायतका अन्य विविध पदहरूको मतगणना भइरहेको छ र अहिलेसम्मको मत परिणाम हेर्ने हो भने निकै रोचक देखिएको छ, निकै प्रतिस्पर्धात्मक देखिएको छ। एकले अर्कोलाई पछ्याइरहेको, एकले अर्कोलाई उछिनिरहेको अवस्था देखिएको छ र यसै विषयमा अहिले यो मतगणना कसरी अगाडि बढ़िरहेको छ र यो कसरी अगाडि बढ़छ अनि यो कति समयसम्म सम्पन्न होला भन्ने सन्दर्भमा यति बेला हामी सम्पर्क गर्ने प्रयत्न गरिरहेका छौं। उहाँसँग सम्पर्क भएपछि यस विषयमा हामी जानकारी गराउनेछौं।
3: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। शुक्रबार भएको मतदानको शनिबार बिहान सम्पन्न सभापतिको मतगणनामा थापा प्रतिस्पर्धी उम्मेद्वारसँग भारी मतान्तरमा विजय हुनुभएको। थापाले 6584 मत पाउँदा उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभयो। कुल 7013 मत खसेकोमा 54 मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले 93.88% मत प्राप्त गर्नुभएको छ। खड्गीले 5.35% मत पाउँदा 0.77% मत बदर भएको छ भने थापाले खड्गीभन्दा 6209 मत बढ़ी प्राप्त गर्नुभएको हो। नेपाली कांग्रेसको राजनीतिमा नवनिर्वाचित थापाले लामो समय प्रश्न उठाउनुभयो। कहिले विद्यार्थी आन्दोलनबाट, कहिले संसदबाट त कहिले पार्टीका आन्तरिक मंचहरूबाट उहाँले परम्परागत नेतृत्वलाई चुनौती दिनुभयो। थापाले पुस्तान्तरणमा जोड़ दिँदै पार्टीको कार्य शैली बदल्न निरन्तर चेतावनी समेत दिनुभएको थियो। अब भने थापा आफै प्रश्नको सामना गर्नुपर्ने ठाउँमा पुग्नु भएको छ। पन्ध्रौं महाधिवेशनबाट सभापति बन्नुभएका थापाका लागि पहिलो चुनौती पार्टीलाई एकताबद्ध बनाउनु हो। फरक मत राख्ने समूहलाई एउटै संगठनभित्र समेट्ने जिम्मेवारी उहाँको काँधमा आएको छ। गगन थापाले आगामी 4 वर्ष नेपाली कांग्रेसको नेतृत्व सम्हाल्ने मौका पाउनु भएको छ।
2: सरकारी विधेयकमा चुनावी कार्ड शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। स्थानीय चुनाव नजिकै गर्दा सरकारले नागरिकका दैनिक जीवनसँग जोड़िएका विषय समेटेर धमाधम विधेयक ल्याइरहेको छ। पहिलो घर बनाउने विपन्न परिवारलाई अनुदान, शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत, भूमिहीन दलितलाई जग्गा, आमालाई 6 महिना सुत्केरी दिँदा फोहोर व्यवस्थापनमा नयाँ प्रणाली, आमालाई 6 महिना सुत्केरी विदा र फोहोर व्यवस्थापनमा नयाँ प्रणाली व्यवस्थापन गर्ने विषय फरक फरक विधेयकमा आएका छन्। जटसुन्दा चुनावी नारा जस्ता लाग्ने यी विधेयक प्रतिनिधि सभामा दर्ता भएका छन्। केही नियमावली संशोधन वा कानूनी मसौदाका चरणमा छन्। 2079 साल वैशाख 30 गते स्थानीय तहको चुनाव भएको थियो। उक्त चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ। यही बेला सरकार पनि धमाधम जनताले सोध्न सक्ने सम्भावित प्रश्नको जवाफ दिने र नागरिकमा विश्वास आर्जन गर्ने गरी विधेयक ल्याइरहेको हो। सरकारले भवन ऐन संशोधन विधेयक मार्फत आर्थिक रूपमा विपन्न परिवारलाई पहिलो घर बनाउन सहयोग गर्ने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार अति विपन्न परिवारले घर निर्माणका लागि संघीय र प्रदेश सरकारबाट गरी कम्तीमा 75,000 रूपियाँ अनुदान पाउन सक्नेछन्। संघीय सरकारले 50,000 र प्रदेश सरकारले कम्तीमा 25,000 रूपियाँ उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। यस विषयमा रासोपा प्रवक्ता जगदीश खरेलको भनाई छ, चुनावको प्रक्रिया आफ्नो हिसाबले जान्छ, कानून निर्माणको आफ्नै प्रक्रिया छ, यी दुवै काम आफ्नै ढंगले हुन्छन्। सरकारी विधेयकमा चुनावी कार्ड शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: ओलीको सूचीमा एमाले नेताहरूको असन्तुष्टि शीर्षकमा खबर छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटी र पोलिट ब्यूरो सदस्य चयनका लागि एकतर्फी रूपमा नाम प्रस्ताव गर्न खोजेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। वरिष्ठ नेता विद्यादेवी भण्डारी सहित उपाध्यक्ष, उपमहासचिव, सचिव तथा स्थायी कमिटिका नेताहरूले निश्चित मापदण्ड, सहमति र संगठनात्मक सन्तुलनका आधारमा जिम्मेवारी बाँडफाँड गर्नुपर्ने अडान राखेपछि कमिटी गठन प्रक्रिया अन्यलमा परेको हो। बिहिबारदेखि 3 दिनसम्म चलेको पार्टी स्थायी कमिटिको पहिलो बैठकले राष्ट्रिय भेला आयोजना गर्ने, ओडा तथा पालिका तहका अधिवेशन गर्ने र केन्द्रीय कमिटिमा सदस्य मनोनयन गर्ने लगायतका निर्णय गरेको छ। तर स्थायी कमिटी र पोलिट ब्यूरो गठन गर्दा नयाँ तथा पुराना नेताबीच सन्तुलन मिलाउने, युवालाई प्राथमिकता दिने र छुटेका भूगोल तथा समुदायलाई समेट्ने विषयमा नेताहरूबीच मतभेद देखिएको छ। ओलीले नाम प्रस्ताव गर्न खोजेपछि नेताहरूको आपत्ति, विचार र मापदण्डले चाल्नुपर्नेमा विद्या भण्डारीको जोड़, 40 वर्ष मुनिका युवालाई प्राथमिकता दिन योगेश भट्टराईको सुझाव, केन्द्रीय कमिटिमा 13 जना मनोनित, रिक्त जिल्लामा अध्यक्ष जिल्ला तहबाटै अध्यक्ष तोक्ने निर्णय, मंगिर पहिलो साता राष्ट्रिय भेला लगायतका निर्णय हिजो भएका छन्। ओलीको सूचीमा एमाले नेताहरूको तीव्र असन्तुष्टि चुलिएको छ।
2: शनिबार बिहानैदेखि भारतको नयाँ दिल्लीमा 35,000 सुरक्षाकर्मी परिचालन गरियो। कक्रोच जनता पार्टी सीजेपीले गरेको आन्दोलनलाई दबाउन भारत सरकारले सुरक्षाकर्मी तैनात गरेको थियो। भारतमा केही समयदेखि कक्रोच जनता पार्टीको अगुवाईमा चलिरहेको विद्रोहले दिल्ली अशान्त बनेको छ। एकातिर नयाँ युवाहरूको विद्रोह फैलिरहेको छ भने अर्कोतिर विपक्षी दलहरूले सरकार विरूद्ध अभियान चलाएका छन्। बढ़दो असन्तुष्टिले दिल्ली अशान्त शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।